0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588।
2: लैंगिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
3: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000 देखि 25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
2: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
3: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
2: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचनात्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
4: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
3: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी कैलाली।
5: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
6: के गरौँ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
5: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि के थाहा, त्यहाँ उपचार भइहाल्छ कि?
6: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
7: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर, ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
8: हेर रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
9: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
10: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
9: के गर्छ र सन मेडिकेयरले?
10: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
9: यति गरेपछि धेरै राहत हुने रहेछ त।
10: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर।
9: कुरा बुझ्यो होइन त तिमीहरूले? चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
11: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ? छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रूफिंग एण्ड होम डेकोर ले ल्याएको छ। वाटर प्रूफिंग र होम डेकोर सम्बन्धित पीवीसी डब्ल्यूपीसी र प्लेटेड प्यानल को काम र बिक्री को सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रूफिंग एण्ड होम डेकोर टीकापुर का लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कोण पछाड़ी फोन नंबर 9648436213।
12: तपाईं सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल जेठ 2 गते शनिबार, मे 16 तारीक सन् 2026, नेपाल सम्बत 1146, जेठ कृष्ण पक्षको चतुर्दशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रशासनिक क्षेत्रमा वित्तीय अनुशासनहीनता बढ़ेको बढ़ै, 15.5 खर्ब बेरोजु, अर्थ मन्त्रालयको मात्रै 37 अर्ब।
1: 300% म्याथ थप्दा पनि 700 भन्दा बढ़ी आयोजना अधुरै, घरबाट निस्कन मध्ये 7 जनाको सवारी साधन दुर्घटनामा मृत्यु, सर्लाईको इट्टा भट्टामा पुरिएर 3 मजदूरले ज्यान गुमाए।
0: संघीय कानूनको ओत लागेर प्रदेशलाई चुनौती दिन नमिल्ने सर्वोच्चको व्याख्या, निकुञ्ज क्षेत्रमा पानीका स्रोतहरू सुक्दै, पर्यटन विधेयकलाई सरोकारवालाको सुझावका आधारमा अघि बढ़ाउने सांसदहरूको प्रतिबद्धता।
1: पूर्वी कंगोमा इबोलाको नयाँ प्रकोप, 65 जनाको मृत्यु, यूएले हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माण गर्ने, मध्यपूर्व द्वन्द समाधानका लागि चीनको सहयोग, इरानले स्वागत गर्ने।
0: र आईसीसी विश्वकप लीग 2 आज नेपाल अनि अमेरिका भेट्दै, 2 महिनामै एन्फाको निलम्बन फुकुवा, राष्ट्रिय महिला भलिबलको कप्तानी अब निरुता ठंगुन्नाले गर्ने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा सर्लाहीको इटा भट्टामा पुरेर 3 मजदूरको मृत्यु भएको प्रसंग।
1: सर्लाहीको हरिपुर नगरपालिका 5 मर्जुवा स्थित कृष्ण इटा भट्टामा पुरिएर 3 जना मजदूरको मृत्यु भएको छ। सर्लाहीकै कौडेना गाउँपालिका निवासी वीरेन्द्र चौधरीले संचालन गरेको इटा भट्टामा पुरिएर उद्योगमा कार्यरत 3 जना मजदूरको हिजो साँझ मृत्यु भएको हो। भट्टाबाट इटा निकाल्ने क्रममा माटो र इटाले पुरिएर सर्लाहीको गोडैता नगरपालिका 7 रामबन बस्नी 50 वर्षीय फिताई मनसूर, गोडैता नगरपालिका 9 बस्नी 35 वर्षीय शम्भू राउत र भारत लखिमपुर बस्नी 35 वर्षीय अंगद कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मलंगवा नगरपालिका 7 32 वर्षीय तुलसी महतो र 52 वर्षीय सत्यनारायण महतो घाइते हुनुभएको छ। तुलसीको प्रादेशिक अस्पताल मलंगवा र सत्यनारायणको मर्जुवास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ। घटनामा इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रहरीलाई उद्धृत गर्दै रेडियो एकता सर्लाहीबाट जनार्दन खत्रीले खबर पठाउनु भएको छ।
0: यसैबीच घरबाट निस्कने मध्ये दैनिक 7 जना बेलुका घर फर्कन नपाउने गरेको बारेमा संसदीय समितिमा छलफल चलेको छ। संसदको भौतिक पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले गत बुधबार समितिको बैठकमा सड़क दुर्घटनासँग सम्बन्धित यस्तो तथ्याङ्क प्रस्तुत गर्दै यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने बारेमा सरोकारवाला निकाय सँग निरन्तर संवाद गर्दै उपयुक्त विधि र निष्कर्षमा पुग्नुपर्ने उहाँले जानकारी गराउनु भएको हो। 2077-78 यता 5 वर्षमा दुर्घटनामा 12,677 जनाले ज्यान गुमाएका छन्। 5 वर्षमा 188,476 दुर्घटना भएका छन्। चालकको लापरवाहीका कारण पनि दुर्घटना भएको देखिन्छ भने यात्रुका कारण 6,943 सवारी साधन दुर्घटना भएका छन्। सड़कका कारण 3,175, यान्त्रिक कारण 2,997, चौपायाका कारण 521, मौसमका कारण 465 र नखुलेको कारणले गर्दा 69,105 सवारी साधन दुर्घटना भएको तथ्याङ्कले देखाउँछ। यान्त्रिक कारणले भएका दुर्घटनाको संख्या, इन्जिनमा गडबड़ी भएर 1,173, ओभरलोड गरिएका कारण 2,281, पुरानो भएका कारण 164, ब्रेक फेल भएका कारण 1,005, टायर खुस्किने कारणले गर्दा 91 90 र टायर पंचर भएर 1141 सवारी साधन दुर्घटना भएको छ भने सवारी साधनको लाइट बत्तीका कारणले 41 र अन्य कारणले 101 दुर्घटना भएको प्रहरीको तथ्याङ्कले देखाएको छ। यात्रुका कारणले भएका दुर्घटना संख्या मध्ये चढ़ने बेलामा 111 दुर्घटना भएको छ, ओर्लदा 233, झुण्डिएर यात्रा गर्दा 89, छतमा यात्रा गर्दा 21, शरीर बाहिर निकालेर यात्रा गर्दा 358, बाटो काट्ने बेलामा 5523 र अन्य कारणले 608 दुर्घटना भएको तथ्याङ्कले देखाएको छ। पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सवारी साधन दुर्घटनाका कारण मानवीयसँगै ठूलो धनराशिको पनि क्षति निम्ति रहेकाले यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा सड़क ऐनमा पनि संशोधनको प्रयास भइरहेको सीआईएनसँग बताउनुभयो।
1: सरकारी सार्वजनिक खर्चमा पारदर्शिता, आर्थिक मितव्ययता र वित्तीय अनुशासन कायम नहुँदा बेरुजुको रकम वर्षेनी बढ़दै गएको छ। आर्थिक वर्ष 2081-82 वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार मुलुकको कुल बेरोजु 15.43 अर्ब रूपियाँ पुगेको छ। महालेखाले पछिल्लो समय आवधिक बेरोजु र कार्यवाही गरी टुंगो लगाउनुपर्ने रकम भने बेरोजुलाई दुई शीर्षकमा विभाजन गर्ने गरेको छ, जस अनुसार आवधिक बेरोजु 7.55 अर्ब रूपियाँ हो भने कार्यवाही गरी टुंगो लगाउनुपर्ने रकम 7.87 अर्ब देखिएको छ। महालेखा परीक्षकको कार्यालयले हिजो सार्वजनिक गरेको वार्षिक लेखा परीक्षण प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मात्रै बेरोजु 88.09 करोड़ रूपियाँ रहेको छ। यो अघिल्लो वर्षको तुलनामा भने केही कम हो। आर्थिक वर्ष 2081-82 बेरोजु 91.59 करोड़ रूपियाँ रहेको थियो। यता प्रदेशगत बेरोजुमा मधेस प्रदेशमा सबैभन्दा बढ़ी 3.77% बेरोजु देखिएको छ भने बागमती प्रदेशमा सबैभन्दा कम 0.83% बेरोजु देखिएको छ। जेएनजी आन्दोलनका समयमा कार्यालयका कागजात जलेर नष्ट भएको कारण पनि कतिपय स्थानीय तहले लेखा परीक्षण नै नगरेको महालेखा परीक्षक तोयम रायले बताउनु भएको छ।
3: जुन आन्दोलन भयो 23-24 त्यो कारणले क्षति भएको छ, हामीसँग डकुमेन्ट दुरुस्त छैनन् भनेपछि ती स्थानीय तहहरूको हामीले गरेनौ। नगरिसकेपछि त्यो बेरोजु पनि घट्यो, लेखापछि अङ्क पनि घटेका छ। तथापि अर्को विषय फेरि के हो भन्नुहुन्छ भने मैले अहिले यो तेस्रो प्रतिवेदन हो, मेरो पहिलो प्रतिवेदनमा करिब करिब 31 अरब रुपियाँ चाहिँ बेरोजु स्थानीय तहको र गत वर्ष 25 अरब थियो र अहिले 19 अरब छ। र बेरोजु पनि स्थानीय तहमा क्रमशः घट्ने क्रम चाहिँ देखिन्छ। फेरि त्यो यहाँ सबै के भनेदेखि त्यो अडिट नगराएको कारणले त्यो भा होइन, सुधार पनि छ भन्ने चाहिँ मैले तपाईँहरूलाई अनुरोध गरेँ।
0: संघीय मन्त्रालयतर्फ आर्थिक वर्ष 2081-82 53.48 करोड़ रूपियाँ बेरोजु रहेकोमा सरकारी निकायमा वित्तीय अनुशासन कायम गर्ने जिम्मेवारी पाएको अर्थ मन्त्रालयकै 37.63 करोड़ रूपियाँ बेरोजु रहेको पाइएको छ। कुल बेरोजुमा अर्थ मन्त्रालय र त्यस मातहतका निकायको हिस्सा 70% छ। महालेखा परीक्षकको कार्यालयले अर्थ मन्त्रालयको 22.44 अर्ब अंकको लेखा परीक्षण गरेको थियो। अर्थको 37 अर्ब बेरोजु मध्ये 20 अर्ब असुल गर्नुपर्ने, 16.63 करोड़ नियमित गर्नुपर्ने र 4.57 करोड़ पेशकी बाँकी रहेको प्रतिवेदनमा देखाइएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदन अनुसार सामाजिक सुरक्षा भत्ता वितरण तथा अनुगमन प्रणालीमा विभिन्न कमजोरीहरू देखिएको छ। प्रतिवेदन अनुसार निष्क्रिय लाभग्राहीको खाता समेत सक्रिय रहँदा मृत व्यक्तिको खातामा समेत सामाजिक सुरक्षा भत्ता जाने जोखिम कायम रहेको पनि महालेखाको प्रतिवेदनले औल्याएको छ। यसैबीच विभिन्न मन्त्रालय अन्तर्गतका निकायबाट ठेक्का लागेका 782 आयोजनाको शुरू म्यादमा 3 गुणा बढ़ी अर्थात 300% समय थप्दा पनि काम अधुरै रहेको औल्याइएको छ। त्यस्ता आयोजनामा आंशिक रूपमा रकम समेत भुक्तानी भइसकेको देखिन्छ। यस्ता आयोजना भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास हाल मर्ज भएर पूर्वाधार विकास मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका छन्। सार्वजनिक गरिएको महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 सारांश अनुसार त्यस्ता आयोजनाको सम्झौता रकम 47.72 करोड़ छ। आंशिक रकम भुक्तानी हुँदा समेत निर्माण कार्य अधुरै रहेको औल्याइएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा निकुञ्ज क्षेत्रमा पानीको समस्या बढ्दै विकल्पमा कृत्रिम पोखरीको अभ्यास
4: जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउण्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्यो।
0: संघीय कानूनको ओत लागेर प्रदेशलाई चुनौती दिन नमिल्ने सर्वोच्चको व्याख्या पर्यटन विधेयकलाई सरकारवालाको सुझावका आधारमा अघि बढ़ाउने सांसदहरूको प्रतिबद्धता लगायतका खबर बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: टिकापुर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
8: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङ पेसरी एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
7: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 3 गते समय बिहान 10 बजेदेखि।
8: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 4 गते समय बिहान 10 बजेदेखि।
7: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 जेठ 5 गते समय बिहान 10 बजेदेखि।
8: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली
1: विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक रेडियो प्रसारक संघ नेपाल अकोराबले हिजो काठमाडौँमा आयोजना गरेको सरकारवाला संघको अन्तर्क्रिया कार्यक्रममा सरकारवालाका प्रश्नको जवाब दिँदै सांसदले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्। अन्तर्क्रियामा सांसद पर्यटन व्यवसाय पेशागत संघ संस्था सरकारी प्रतिनिधि तथा नीति विज्ञ सहितको सहभागिता रहेको थियो। कार्यक्रममा संकलित सुझावलाई पर्यटन विधेयकको अन्तिम पुनरावलोकन प्रतिवेदनमा समावेश गरी प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेश गरिने आयोजकले जनाएको छ। पर्यटक व्यवसायी आङ छिरिङ शेर्पाले नीतिगत सुधारका कारण तिब्बतमा अहिले नेपाल भन्दा धेरै अगाडि भइसकेको बताउँदै नेपालमा पनि पर्यटन कानून, पर्यटन व्यवसाय समुदाय र मजदूर मैत्री हुनुपर्ने बताउनु भएको छ। त्यस्तै होटल संघ नेपालका विनायक शाहले संघ प्रदेश र स्थानीय सरकारले छुट्टा छुट्टै कर लगाउँदा र फरक फरक कानून बनाउँदा पर्यटन व्यवसायलाई अप्ठ्यारो पर्ने गरेको समेत बताउनुभयो। पर्यटन व्यवसायलाई आतिथ्यता प्रदान गर्ने, साहसिक गतिविधि सञ्चालन गर्ने, हवाई जमीन र नदी तालमा संचालित यातायातको व्यवस्था गर्ने र सभा सम्मेलनको आयोजना सञ्चालन गरी व्यवसाय गर्नेको व्यावसायिक गतिविधिहरू विशेष गरी नेपालको सन्दर्भमा देखिएकाले सोही बमोजिम दर्ता भएका संघ संगठनलाई मान्यता प्रदान गर्दा संस्थाका रूपमा विकास गरी राज्यले गर्ने लगानीलाई उनीहरूसँग सहकार्य गरी पर्यटन प्रबन्धन गर्दा सकारात्मक नतिजा आउने समेत पर्यटन बोर्डका कार्यवाहक प्रमुख हिक्मत सिंह एरीले बताउनुभयो। त्यस्तै राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा टेबल भएको विधेयकमा छलफल चलाएर समितिलाई सहयोग पुर्याएकोमा हेलो सांसद कार्यक्रमलाई धन्यवाद दिँदै प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति सुम्निमा उदासले सबै सरकारवालाको सुझाव समेटेर विधेयकलाई अघि बढ़ाउने समेत बताउनुभयो।
9: पारित भएको पर्यटन विधेयक प्रतिनिधि सभामा टेबल भए पनि छलफल हुनु बाँकी नै छ। अब छिटै अन्त हाम्रो समितिमा यो विधेयक आउनेछ र हामी यो प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ, यसको लागि म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौं। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ। जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन।
1: सांसद गणेश विकले पर्यटनको अधिकारमा तीनै तहका सरकार स्पष्ट नभए समस्या आएको समेत बताउनुभयो।
10: यो पर्यटन उद्योगलाई चाहिने वास्तवमा जनताको आँखाले हेर्ने गरिकन हामीले चाहिँ यसको कानून बनाउने हो। निजी क्षेत्रलाई मात्र हेर्ने अथवा व्यवसायलाई मात्र हेर्ने हिसाबले भन्दा पनि म चाहिँ सुदूरपश्चिमको योजनाको उपाध्यक्ष हुँदाखेरि मैले त्यहाँ महसुस गरेको हामीले चाहिँ खर्चमा चाहिने होटल व्यवसायलाई चाहिँ अनुमति दिन खोज्यौं अनि त्यसपछि यता शुक्ला फाँटामा अनुमति दिन खोज्यौं त्यहाँ बन्द दिँदो रहेछ होइन त्यो कानूनी जाने झन्झटका कारणले गर्दाखेरि। अब त्यो 5-स्टार होटल बनाउँछु भनेपछि त्यसको स्ट्यान्डर्ड चाहियो र त्यसको लागि चाहिने ठूलो जग्गा चाहियो जग्गा चाहिँ बल्ने दिँदो रहेछ यस्तो चाहिँ धेरै कुराहरू चाहिने हुँदो रहेछ होइन। अर्को कुरा कस्तो हुँदो रहेछ भन्दाखेरि बर्दिया जाने टुरिस्टहरू चाहिँ शुक्ला खाना जान मान्दो रहेछ होइन जाँदो रहेछ त्यही नजिकै छ नि त वास्तवमा खर्च पनि धेरै हुँदैन होइन। अनि रारा जानेले जाने खप्जा जान मान्दो रहेछ धनगढीबाट काठमाडौँ आउने जाने जाने प्लेनको फेयर चाहिँ विदेशीहरूलाई चाहिँ डलरमा हुने अथवा अरूलाई चाहिँ उसमा हुने हुँदो रहेछ यो घटाउँ भनेर चाहिँ मैले नै प्रस्ताव लिएर गएको त्यो बेलामा होइन अहिले अहिले चाहिँ त्यो अलिक पोजिटिभ भाँच जस्तो लाग्छ त्यसले गर्दाखेरि यस्तो कुरालाई चाहिँ अलिकति
0: अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर कान्तिपुर दैनिकमा साउदीको फ्युचर सिटी परियोजना बन्द 80,000 नेपालीको रोजगारी संकटमा शीर्षकमा होम कार्कीले लेख्नुभएको खबर छापिएको छ। सन् 2017 साउदी युवराज मोहम्मद बिन सलमानले घोषणा गरेको फ्युचर सिटी अर्थात नियोम परियोजना क्रमशः बन्द हुँदैछ। उच्च लागत र बदलिँदो भू राजनैतिक परिस्थितिका कारण 500 अर्ब अमेरिकी डलरको यो परियोजना अन्तर्गतका ठेक्काहरू रद्द हुने क्रमसँगै 80,000 नेपाली श्रमिकको रोजगारी संकटमा परेको उल्लेख गरिएको छ। सगरमाथा चढ़िरहेका फुर्दीकीहरू शीर्षकमा तूफान न्युपानेले लेख्नु भएको खबर छ। सन् 1975 जापानकी जुनको ताबेले पहिलो पटक सगरमाथाको चुचोरोमा पाइला राखिएता 50 वर्षमा सयौं महिलाले उहाँको पदचाप पछ्याएर कोही फर्किएका छैनन्। सगरमाथाको काखमा अन्तिम विश्राम लिए फर्कनेले इतिहास रचे र रचिरहेका छन्। भित्री पन्नामा खबर छापिएको छ एनआईएमबीका सीईओ पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको यो खबर हो। नयाँ पत्रिका दैनिकमा संघीय कानूनको ओत लागेर प्रदेशको कानूनको शर्तलाई चुनौती दिन नमिल्ने बारेमा सर्वोच्चको व्याख्या बारेको खबर छापिएको छ। सर्वोच्च अदालतले निजामती सेवा प्रदेशको एकल अधिकार हुने भन्दै समायोजन भएका कर्मचारीले संघीय नभई प्रदेशकै कानूनी शर्त मान्नुपर्ने फैसला गरेको छ। पूर्ण इजलासले संघीय निजामती ऐन जारी गर्न ध्यानाकर्षण समेत गराएको छ। सप्तरीको रूपनी घर भएका परिवार नियोजन सुपरभाइजर नरेश कुमार यादवले बढ़ुवा सम्बन्धमा दायर गरेको रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले यस्तो आदेश गरेको हो। यद्यपि यादवको रिट खारेज गरिएको छ। संसदीय सुनवाई समितिको कार्यविधि प्रधान न्यायाधीशदेखि संवैधानिक पदाधिकारीसम्मले 4-4 महिनामा रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने शीर्षकमा कमल राज भट्टले लेख्नुभएको खबर छ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश न्यायाधीश तथा संवैधानिक आयोगका पदाधिकारीले अब चौमासिक रूपमा कार्य प्रगति विवरण सार्वजनिक गर्नुपर्नेछ। संघीय संसदले राज्यका निकायका पदाधिकारीहरूलाई नागरिकप्रति जवाबदेही बनाउन यो कानूनी व्यवस्था गरेको छ। संघीय संसदको संयुक्त समितिका रूपमा रहेको संसदीय सुनवाई समिति आफ्नो नयाँ कार्यविधिमा सुनवाईपछि नियुक्त हुने पदाधिकारीले आफ्नो कार्ययोजना अनुसारको प्रगति विवरण हरेक 4 महिनामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। समिति सभापति बोध नारायण श्रेष्ठका अनुसार कार्यविधि समितिबाट पारित भएर कार्यान्वयनमा आइसकेको छ। अब सुनवाईपछि नियुक्त हुने पदाधिकारीले रिपोर्ट कार्ड सार्वजनिक गर्नेपर्नेछ। गुप्तचर फेरि प्रधानमन्त्री कार्यालयकै माथतमा शीर्षकमा नयाँ पत्रिका दैनिकमै अर्को खबर छ। सरकारले राष्ट्रिय अनुसन्धान विभागलाई फेरि प्रधानमन्त्री तथा मन्त्री परिषदकै माथतमा ल्याएको छ। देशको एकमात्र गुप्तचर निकाय अघि गृह मन्त्रालय अन्तर्गत थियो। बुधबार बसेको मन्त्री परिषद बैठकले पारित गरेको कार्य सम्पादन नियमावली 2083 अनुसार विभाग प्रधानमन्त्री कार्यालय माथतमा रहने उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा जेएनजी आन्दोलनले आर्थिक व्यथिति शीर्षकमा सुरेन्द्र काफ्ले र सुनिता कार्कीले लेख्नु भएको खबर छापेको छ। 179 निकायको हिसाब परीक्षण नै हुन सकेन। महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 मुलुकको कुल बेरोजू 7.55 अर्ब रूपियाँ पुगेको छ। वर्ष दिनमै 88.09 करोड़ बेरोजू थपिएको छ। यस वर्ष जेएनजी आन्दोलनका कारण 180 कार्यालय र निकायको श्रेष्ठता पेश हुन नसक्दा 1.47 अर्ब 90 करोड़ रूपियाँ बराबरको लेखा परीक्षण हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।
1: त्यस्तै आजको गोर्खापत्रको पहिलो पृष्ठमा 25,000 दरबन्दी कटौती शीर्षकमा खबर प्रकाशित छ। सरकारले प्रशासनिक पुनर्संरचना गरी साबिकका 22 मन्त्रालय घटाएर 18 कायम गरी अनावश्यक कार्यालय खारेज गर्ने तयारी गरेसँगै करिब 25,000 कर्मचारी दरबन्दी कटौती हुने भएका छन्। का पनि डाक्टर शीर्षकमा अर्को खबर प्रकाशित छ भने पत्रकारिता मर्यादित हुनुपर्छ शीर्षकमा अर्को खबर छ। 7.5 खर्ब नाग्यो बेरोजु शीर्षकमा खबर छ भने आजको गोर्खापत्रको पहिलो पृष्ठमा खबर प्रकाशित छ।
0: नागरिक दैनिकमा कफिनमा फर्किए 1273 शीर्षकमा सविता खड्काले लेख्नु भएको खबर छ। घरको आर्थिक अवस्था सुधार्ने, परिवारलाई सुख दिने र उज्जवल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि विदेश जान्छन्। तर त्यही सुनौलो सपनाको खोजीमा विदेशीका कतिपय नेपालीका लागि वैदेशिक रोजगारी कमाईको अवसर नभएर जीवनकै अन्तिम यात्रा बन्न पुगेको छ। वैदेशिक रोजगारीमा पीड़ा छ नेपालीहरूलाई। रोजगार बोर्डको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 2082-83 10 महिनामा वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका 1273 नेपालीले ज्यान गुमाएका छन्। किशोर किशोरीको सम्बन्ध बदलियो, समय अब बदलिनुपर्छ कानून शीर्षकमा सुभद्रा धिथालले लेख्नु भएको खबर छापिएको छ। 2078 पुषमा महोत्तरीको बर्दिवास नगरपालिकामा 14 वर्षीय किशोरलाई प्रहरीले जबरजस्ती करनी प्रयासको आरोपमा पक्राउ गर्यो। त्यही ठाउँका 14 वर्षीय किशोरीलाई जबरजस्ती करनी गर्न खोजेको मौखिक उजुरीका आधारमा ती किशोरलाई प्रहरीले समातेको थियो। घाँस काट्ने क्रममा भएको यस्तो खालको दुर्व्यवहारको विषयमा अनुसन्धान पनि पछि अगाडि बढ़्यो। बाल अधिकार कर्मी तारक धिताल धेरै देशहरूमा रोमियो जुलियट क्लज लागू भएको र जसले समान उमेर वा न्यून उमेर अन्तर भएका किशोर किशोरी बीचको सहमतिपूर्ण सम्बन्धलाई बलात्कारको अपराध नमान्ने भएकाले त्यसतर्फ पनि सोच्नुपर्ने अधिकार कर्मी धितालको भनाई पनि उद्धृत गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। कंगोको पूर्वी प्रान्तमा इबोलाको नयाँ प्रकोप भेटी देखिएको छ। अफ्रिकाको प्रमुख स्वास्थ्य निकाय रोग नियन्त्रण र रोकथामका लागि अफ्रिका केन्द्रहरूले इबोला संक्रमणको प्रकोप घोषणा गर्दै हालसम्म 246 संक्रमित भएको र कम्तीमा 65 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। स्वास्थ्य अधिकारीका अनुसार प्रकोप सीमावर्ती क्षेत्रमा फैलिन सक्ने उच्च जोखिम रहेकाले निगरानी र नियन्त्रणको प्रयास पनि तीव्र पारिएको बताइएको। पश्चिम एशिया द्वन्दले महत्वपूर्ण हर्मुज जलमार्गबाट निर्यात अवरूद्ध पारेपछि यूएले विकल्पमा नयाँ पाइपलाइनको निर्माण अघि बढ़ाएको छ। यसै महिनाको शुरूमा तेल उत्पादन नियन्त्रण नियम उल्लंघन गर्दै उत्पादन र आपूर्ति बढ़ाएको यूएले अर्को हप्ता अर्को वर्षसम्म उत्पादन क्षमता बढ़ाएर दैनिक 50 लाख ब्यारल पुर्याउने योजना समेत अघि सारेको छ। र इरानका विदेश मन्त्री अब्बास अराघचीले पूर्व मध्यपूर्वमा द्वन्द समाधान गर्न चीन लगायत का कुनै पनि सहयोगका लागि आफू तयार रहेको समेत बताउनु भएको छ। वार्ता जारी राख्न अमेरिका इच्छुक रहेको सन्देश वाशिङटनबाट प्राप्त भएको विदेश मन्त्री अराघचीले बताउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन भ्रमणमा समकक्षी सी जिनपिङसँगको भेटमा हर्मुज खोल्न चीनले सहयोग गर्ने प्रस्ताव गरेको र चिनिया नेताले अमेरिका र इजरायल युद्ध विरामका लागि इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता व्यक्त गरेपछि अराघचीको यस्तो प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
0: साझा खबरमा अब खेल खबर। राष्ट्रिय खेलकुद परिषद राखेपले शुक्रबार हिजो अखिल नेपाल फुटबल संघ एन्फामाथिको निलम्बन फुकुवा गरेको छ। अर्ली इलेक्शनबाट पछि नहटेपछि गत 11 चैतमा राखेपले एन्फालाई 3 महिना समयका लागि निलम्बन गरेको थियो। यद्यपि राखेपले आफ्नो निर्णय 2 महिना पनि टिकाउन सकेन। एन्फामाथिको निलम्बन फुकुवा नगरिए नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउने फिफा र एएफसीको चेतावनीपछि राखेप बिना शर्त आफ्नो पूर्व निर्णयबाट पछि हट्न बाध्य भएको हो। नेपालले काभा भलिबल च्याम्पियनशीपमा नयाँ कप्तान निरुता ठगुन्नाको नेतृत्वमा प्रतिस्पर्धा गर्ने भएको छ। नेपाल भलिबल महासंघले शुक्रबार राष्ट्रिय महिला भलिबल टोलीको नयाँ कप्तानको घोषणा गर्यो। महासंघको 69 केन्द्रीय कार्यसमितिको बैठकले दार्चुलाको नौगाट गाउँपालिका 6 जन्मनुभएका निरुतालाई नयाँ कप्तानका रूपमा नियुक्त गरेको हो। र कीर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा चलिरहेको आईसीसी विश्वकप लीग 2 घरेलु टोली नेपाल र अमेरिकाले आफ्ना समान एक एक खेल गुमाएका छन्। सहभागी मध्ये स्कटल्याण्डले 2 जित निकालेको छ। संयोग यस्तो रह्यो कि स्कटल्याण्डले नेपाल र अमेरिकालाई डकवर्थ लेविस नियमअनुसार 2 हराएको थियो। लगातार 2 जित निकालेको स्कटल्याण्ड अंक तालिकाको शीर्ष स्थानमा उक्लिँदा अमेरिका पनि दोस्रो स्थानमा झरेको छ। अमेरिकालाई पछिल्ला 4 हराउन नसकेको नेपालले घरेलु मैदानको फाइदा लिन सक्ने अपेक्षा गरिएको छ। नेपाल र अमेरिकाको बीच खेल आज हुँदैछ।
1: वन्यजन्तु र पक्षीका लागि पानीका स्रोतको अभाव र निकुञ्जमा गरिएको विकल्पको खोजी कुराकानी रिपोर्ट कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरूरी सूचना।
8: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। गणेशपुर खोप क्लिनिक भवन वडा नम्बर 1 Z3 समय बिहान 10 बजेदेखि।
7: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 Z4 समय बिहान 10 बजेदेखि।
8: शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 4 Z5 समय बिहान 10 बजेदेखि।
7: विजयनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 2 Z6 समय बिहान 10 बजेदेखि।
8: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 1 Z7 समय बिहान 10 बजेदेखि।
7: एकनगर कार्य समितिको भवन वडा नम्बर 1 Z8 समय बिहान 10 बजेदेखि।
8: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 Z10 समय बिहान 10 बजेदेखि।
7: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 Z11 समय बिहान 10 बजेदेखि।
8: रामपुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 3 Z12 समय बिहान 10 बजेदेखि।
7: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
11: निकुञ्ज भित्र तालको संख्या अहिले 25 भन्दा कम छ। भएका पनि खुम्चदै र सुक्दै गएका छन्। वन्यजन्तु र चराचुरुङ्गीका लागि पानीको जोहो गर्न कृत्रिम स्रोतहरूको खोजी गर्ने काम निकुञ्जले 4 अगाडिदेखि शुरू गरेको हो। निकुञ्जका संरक्षण अधिकृत प्रवीण पौडेल:
12: केही ठाउँमा चाहिँ वाटर टेबल माथि नै छ भने चाहिँ सोलर पम्पबाट यही नै पम्प गरेर निकालेर त्यसपछि दिनमा जुन जब सोलर इनर्जी आउँछ सोलर प्यानलमा त्यहाँबाट चाहिँ त्यो पावरबाट बोरिङ मार्फत चाहिँ पानी अनि बाहिर निकालेर गरिन्छ भने जहाँ चाहिँ नजिकै खोलाको स्रोत छ त्यहाँबाट पनि झन सहज रूपमा चाहिँ सोलर इनर्जी मार्फत त्यसलाई तानेर पाइपहरू अन्डरग्राउण्ड गरेर यसरी पोखरीमा ल्याएर चाहिँ दिनको समयमा पानीको चाहिँ आवश्यकतालाई परिपूर्ति गर्छ।
11: निकुञ्ज भित्र पानीको मुख्य स्रोत मानिने पश्चिमी क्षेत्रको देवीतालमा 5 अघिसम्म पानी थियो तर अहिले धेरै क्षेत्र घाँसे मैदानमा परिणत भएको छ। लामी तालमा पनि पछिल्लो 5 पानीको क्षेत्र खुम्चदै गएको छ। तमर, नन्द भाउजू, मुन्ना र छत्रे तालमा पानी सुकेको पनि केही वर्ष भइसक्यो। निकुञ्ज भित्र पानीको अभाव हुँदा जलचर, थलचर र चराचुरुङ्गी बढ़ी प्रभावित भएका छन्। निकुञ्जले यो वर्ष मात्रै सुकेभार र कसरा क्षेत्रमा रहेको घाँसे मैदानमा कृत्रिम ताल बनाएको छ। खोल्सामा रहेको पानीलाई सोलरको माध्यमबाट लिफ्टिङ गरेर बनाइएको तालमा जंगली जनावरहरू तिर्खा मेटाउन आउने गएका छन्। पुनः चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत पौडेल:
12: विशेष गरी सुक्खायाममा हुने पानीको अभावलाई पूर्ति गर्नको लागि प्राकृतिक स्रोतबाट मात्रै सबै कुरा पूर्ति नहुनाले यस्तो किसिमको मानव निर्मित पानी पोखरी चाहिँ हामीले बनाएको। विशेष गरी यसको प्रयोगको हेर्ने हो भने यो अहिले नवनिर्मित भए तापनि यसलाई चित्तलले, हात्तीले, बँदेलले चाहिँ व्यापक रूपमा प्रयोग गरिराखेको चाहिँ देखिएको छ।
11: निकुञ्जका अनुसार एउटा कृत्रिम ताल बनाउन तालको क्षेत्रफल, प्रयोग गरिएको प्रविधि, उपकरण लगायतमा गरी 7-9 लाखसम्म बजेट चाहिन्छ। चितवन राष्ट्रिय निकुञ्जले प्राकृतिक तालहरूको संरक्षण सँगै 2 दर्जन भन्दा धेरै स्थानमा कृत्रिम तालको आवश्यकता पहिचान गरेको छ। हाल 5 वटा ताल निर्माण गरिएको छ। निकुञ्ज अवलोकन र भ्रमणमा आउनेहरू भने पानीको स्रोत अभावमा निकुञ्ज प्रतिको आकर्षण घट्ने हो कि भन्ने चिन्तामा छन्।
13: मेरो नाम चाहिँ अस्मिता छेत्री, घर चाहिँ चितवन चौरा। एकै ठाउँमा बसेर एनिमलहरू स्पोर्ट गर्न सकिन्थ्यो, चाहिँ पानी खान आउने त्यही खेल्ने गर्दा अहिले स्पोर्ट हुने सजिलो हुन्थ्यो। अब अहिले तालो तालो यहाँ सुकेको छ, अब आउँदै आउँदैन नि क्या, अब खोलातिर जाने हो कि अब पानीको स्रोतको मुहान जहाँ त्यही जाने सम्भावना चाहिँ बढी हुन्छ।
14: जलकुम्भले भरेकै देखिन्छ क्या, त्यसले गर्दा पनि त कतिपय जनावरहरू आउँदैन। र अर्को कुरो यो माछा अनि कछुवा तालहरू धेरै छ, मैले पहिले नै देखाए हो।
11: प्राकृतिक ताल सुक्दै जाँदा वन्यजन्तु बस्तीमा नपसुन् भन्नेतर्फ निकुञ्जले ध्यान दिनुपर्ने संरक्षण अभियान कर्मीहरूको जोड छ। सिन्धु ढकाल, सीआईएन, रेडियो भरतपुर, चितवन।
0: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: प्रशासनिक क्षेत्रमा वित्तीय अनुशासनहीनता बढ़ेको बढ़ी, 15.5 खर्ब बेरुजु, अर्थ मन्त्रालयको मात्रै 37 अर्ब।
0: 300% म्याद थप्दा पनि 700 भन्दा बढ़ी आयोजना अधूरै, घरबाट निस्कने मध्ये दैनिक 7 जनाको सवारी साधन दुर्घटनामा मृत्यु, सर्लाहीको इटा भट्टामा पुरिएर 3 मजदूरले ज्यान गुमाए।
1: संघीय कानूनको ओत लागेर प्रदेशलाई चुनौती दिन नमिल्ने सर्वोच्चको व्याख्या, निकुञ्ज क्षेत्रमा पानीको स्रोतहरू सुक्दै पर्यटन विधेयकलाई सरकारवालाको सुझावका आधारमा अघि बढ़ाउने सांसदहरूको प्रतिबद्धता।
0: पूर्वी कंगोमा इबोलाको नयाँ प्रकोप, 65 जनाको मृत्यु, यूएईले हर्मुजको विकल्पमा नयाँ पाइपलाइन निर्माण गर्ने।
1: र आईसीसी विश्वकप लीग 2 आज नेपाल र अमेरिका भिड्दै 2 महिनामै इन्फाको निलम्बन।

0: केही डराएको जस्तो धक मानेको जस्तो देखिन्छन् र उनलाई पत्रकारले केही सोधेका रहेछन् र जवाफमा केही भन्दै गरेको जस्तो देखिन्छ। छेउमा यस्तो लेखिएको छ, बोल्नुहुन्न, काम मात्र गर्नुहुन्छ उहाँ। के काम रे? नबोल्ने काम नि।
1: हस्त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बिहान 6:30 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 MHz का साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुरमा शहरी स्वास्थ्य प्रवर्धन तथा सिकल सेल केन्द्र सञ्चालन, दैनिक बिरामी जाँच सँगै सिकल सेलका बिरामीको निदान र परामर्शमा प्राथमिकता दिइने। जानकी गाउँपालिका वडा नम्बर 3 नागरिक आरोग्य सेवा केन्द्र शुरू, जानकी नौका अध्यक्ष खकेन्द्र भण्डारी र सदस्य कल्पना खड्काको पुनः पद बहाली। मुलुकको बेरोजु 15 खर्ब नाग्यो, 1 वर्षमै थपियो 88.9 करोड बेरोजु। र आईसीसी क्रिकेट विश्वकप लीग 2 आज अमेरिका र नेपाल खेल्दै। अब खोज खबर विस्तारमा। टीकापुरमा शहरी स्वास्थ्य प्रवर्धन तथा सिकल सेल केन्द्र सञ्चालन भएको छ। टीकापुर नगरपालिकामा 326 वटा सिकल सेलका बिरामी छन्। 2000 जनाको परीक्षण गर्दा 326 जना बिरामी फेला परेका हुन्। केन्द्रमा हिजोबाट उपचार सेवा शुरू गरिएको छ। मेडिकल अधिकृत अभिनन्दन शाहको नेतृत्वमा 8 जना स्वास्थ्य कर्मीले सेवा दिनेछन्। थप खबर सहकर्मी आकाश चौधरीबाट।
1: केन्द्रबाट विशेषज्ञबाट दैनिक बिरामी जाँच, परामर्श, ल्याब, फार्मेसी लगायत आधारभूत सबै सेवा उपलब्ध हुनेछन्। यहाँबाट सिकल सेलका बिरामीको निदान र परामर्शमा प्राथमिकता दिइनेछ। सेवा शुरू भएपछि कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजीले यहाँबाट सेवा लिन बिरामीलाई सहज हुने बताउँदै कर्मचारीलाई मुस्कान सहितको सेवा दिन अनुरोध गर्नुभयो।
2: सिकल सेल शहरी स्वास्थ्य केन्द्रमा आएर एकदम सेवा गराई आएर यसमा सेवा लिनुहुनेछ र आज यहाँका कर्मचारीहरूले पनि एकदम मुस्कान सहितको सेवा दिनुहुनेछ।
1: प्रमुख प्रशासकीय अधिकृत सुमन ढेटालले 1 वर्षको तयारीपछि सेवा शुरू भएको बताउँदै सिकल सेल उपचारलाई प्राथमिकता दिन र निम्न वर्गका मानिसलाई आधारभूत सेवामा सहज पहुँच पुर्याउन र लोक कल्याणकारी राज्यको अवधारणा अनुसार सेवा शुरू गरिएको र यहाँबाट ल्याब, सहुलियत दरमा औषधि उपलब्ध लगायतका सेवा थालिएका बताउनुभयो।
3: विगत लामो समयदेखि टीकापुर नगरपालिकाले स्थापना गर्ने भनेको झण्डै 13 महिनापछि हामी यसको चाहिँ औपचारिक ढंगले सेवा प्रवाह गर्ने स्तरमा आइपुगेका छौँ। विगतमा कार्यपालिकामा नगरपालिकामा विभिन्न खालका चाहिँ कारणले त्यो चाहिँ सेवा प्रारम्भ हुन सकेन। पछिल्लो समय म आइसकेपछि टीकापुरमा यो विषयलाई प्राथमिकतामा राखेर जानुपर्छ भन्ने ढंगले चाहिँ शुरूआत गरियो। शुरूआत गर्दा गर्दै पनि ढिलो भयो, 6 महिना लाग्यो। यो 6 महिनाभित्र चाहिँ हामी यसलाई चाहिँ यो अवस्थामा ल्याइ पुर्याउन चाहिँ सफल भएका छौँ। विशेष गरी जुन निम्न वर्गका मान्छेहरूले उपचार गर्न नपाएर चाहिँ जो मृत्युवरण गर्नुपर्ने, दुःख पाउनुपर्ने स्वास्थ्यको हिसाबमा थियो, त्यसलाई चाहिँ निराकरण गर्नुपर्छ। राज्यको उपस्थिति भनेको आम नागरिकले सेवा सुविधा प्राप्त गर्न सक्ने गरी चाहिँ राज्यको उपस्थिति हुनुपर्ने भन्ने मान्यता अनुरूप लोक कल्याणकारी राज्यको अवधारणा अन्तर्गत चाहिँ टीकापुर नगरपालिकाले पनि लोक कल्याणकारी कार्य अन्तर्गत चाहिँ यो केन्द्रलाई चाहिँ प्रारम्भ गरेको हो। यसबाट चाहिँ राज्यले सित्तैमा आम नागरिकहरूलाई चाहिँ निशुल्क रूपमा उपलब्ध गराउँदै आएको 98 प्रकारको औषधिहरू निशुल्क रूपमा चाहिँ यहाँबाट वितरण हुनेछ र बाहिर मेडिकलहरूमा औषधिहरू किन्दा महँगोमा

0: नै ठगिने जुन खालको समस्या छ आम नागरिकहरूको त्यसलाई पनि निराकरण गर्नुपर्छ भनेर चाहिँ फार्मेसी चाहिँ सहुलियत दरमा यहाँबाट चाहिँ आम नागरिकहरूले त्यो खालको चाहिँ औषधिहरू किन्न पनि पाउनुहुनेछ सहुलियत दरमा चाहिँ र सिकल सेलको स्क्रिनिङ गर्ने त्यसको जाँच पड़ताल गर्ने र हामीले गर्न नसकेको उपचार थप उपचारको लागि सम्बन्धित अस्पतालहरूमा सिफारिस गर्ने काम चाहिँ यहाँबाट हुनेछ र हामीले यसमा चाहिँ प्रयोगशालाका कामहरू हुन्छन्। प्रयोगशालाको पनि कतिपय कुराहरू हामीले सित्तैमा गर्ने कुराहरू जो राज्यले निर्धारण गरेको छ ती कुराहरू यहाँ सित्तैमा हुन्छन् र त्योभन्दा बाहेकका चाहिँ प्रयोगशालाका कुराहरूमा सहुलियत दरमा चाहिँ यहाँबाट सेवा प्रदान हुन्छ।
1: वडा नम्बर एकका वडा अध्यक्ष मोहन लोहार विकाले थारू जातिमा सिकल सेलको समस्या बढ्दै गएकाले उपचारात्मक र प्रवर्धनात्मक हिसाबले उपचार र परामर्श दिन रोग लाग्नबाट बच्न सचेतना जगाउन सहयोग हुने रोग लाग्नबाट बच्न सचेतना जगाउन सहयोग हुने बताउनुभयो। उहाँले यहाँ अन्य पालिका र लुम्बिनी प्रदेशका नागरिकले पनि सेवा लिन सक्ने बताउनुभयो।
2: टिकापुर नगरपालिका चौधरी बाहुल्यता भएको क्षेत्र भएका कारण गर्दा सिकल सेल पनि चौधरी समुदायका मानिसहरूलाई लाग्ने भएको हुँदा हामीले चाहिँ स्वास्थ्यका क्षेत्रमा यसलाई प्रबन्धन गर्ने यसको उपचार गर्ने अस्पतालमा पनि तपाईँ चाहिँ डाक्टरको हामीले चाहिँ टिकापुर नगरपालिकाले एउटा सेवा दिएका थियौँ भने उपचारात्मक विधि पनि अपनाउँदा अपनाउँदै प्रवर्धनात्मक विधि अपनाउँदा पनि हामीले एउटा वर्ग जो तपाईँ चाहिँ यो क्षेत्रको अलि जनसंख्यकी हिसाबले पनि बढी छ त्यो समुदायलाई मात्रै लाग्ने रोगको विषयमा चाहिँ हामीले के गर्न सकेका थिएनौ त्यसैले तपाईँ चाहिँ अब त्यो समुदायलाई पनि हामीले तपाईँको चाहिँ त्यसको रोगलाई निराकरण गर्न त्यसको प्रबन्धन गर्न त्यसको उपचारात्मक गर्नका निम्ति सहयोग गर्नुपर्छ भन्ने महसुस गरेर टिकापुर नगरपालिकाले चाहिँ यो सिकल सेल अस्पतालको चाहिँ एउटा कन्सेप्टका साथ अगाडि बढेर हामी यो क्षेत्रमा विशेष गरेर थारू समुदायमा लाग्ने सिकल सेलको उपचार गर्नका निम्ति त्यसलाई चाहिँ प्रबन्धन त्यसको तपाईँ चाहिँ जनचेतना अभिवृद्धि गर्दै उहाँहरूलाई तपाईँ चाहिँ अस्पतालसम्म आउने कतिपय मान्छेहरू रोगको पहिचान नगरेर पनि मृत्युवरण गरिराख्नु परेको अवस्था छ।
1: टिकापुर अस्पतालका अध्यक्ष रामबहादुर भण्डारीले स्वास्थ्य क्षेत्रमा अर्को उपलब्धि हासिल भएको बताउँदै सिकल सेलका बिरामीलाई उपचारमा विभिन्न समस्या भइरहेका बेला सिकल सेललाई प्राथमिकता दिएर स्वास्थ्य संस्था स्थापना भएकाले सहज हुने बताउनुभयो।
3: स्वास्थ्य क्षेत्रमा एउटा हामीले अर्को उपलब्धि हासिल गरेको महसुस भएको छ। पक्कै पनि हामीलाई पनि अस्पतालमा सिकल सेलको जुन बिरामीहरू आइराख्नु भएको छ उहाँहरूको स्थिति वास्तवमा हेर्दा साह्रै दुःखलाग्दो अप्ठ्यारोमा एकदम उहाँहरूलाई देख्यो भने आफैलाई पनि एकदमै अप्ठ्यारो महसुस हुन्छ किनभने उनीहरूलाई कमसेकम 3.4 पोइन्ट मात्रै ब्लड आफ्नो शरीरमा बसिरहँदा उहाँहरू उपचारका लागि त्यहाँ आइरहनु भएको हामीलाई त्यस्तो किसिमको अहिले रिपोर्टहरू र उपस्थित जुन बिरामीहरूको उपस्थिति छ त्यसले देखाइरहेको छ। तसर्थ अब टिकापुर नगरपालिकाबाट जुन सिकल सेलका लागि नै एकदमै स्पष्ट रूपमा जुन काम गर्नका लागि एउटा अवधारणाका साथ जुन यो सिकल सेल केन्द्र नै निर्माण भएको छ यसले धेरै ठूलो उपलब्धि हासिल गर्नेछ भन्ने
1: पालिकाले कार्यविधि बनाएर नगर स्तरीय शहरी स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालन गरेको हो। अब केन्द्र मार्फत विशेषज्ञ सेवा सिकल सेलका बिरामीको निदान उपचार गर्नुका साथै स्वास्थ्य सचेतनाका क्षेत्रमा समेत काम गर्ने जनस्वास्थ्य निरीक्षक केवल सिंह सार्की बताउनुहुन्छ।
4: हाम्रो यो शुरूआतमा कन्सेप्टै के थियो भने सिकल सेल अस्पताल तथा अनुसन्धान केन्द्र थियो। हामीले विभिन्न सरकारवालाहरूसँग छलफल गर्दै काम गर्दै हामीलाई नीतिगत रूपमा हामीले गर्न मिल्ने के छ भनेर त्यसको गर्दै जाँदा संघ सरकारको विशिष्टीकृत सेवा प्रदेश सरकारको विशेषज्ञ सेवा र स्थानीय सरकारको आधारभूत स्वास्थ्य सेवाको व्यवस्था भएको हुँदा अनि शहरी स्वास्थ्य प्रवर्धन तथा सिकल सेल केन्द्रमा जानुपर्छ भनेर हामी चाहिँ निचोडमा पुग्यौं र यसको अवधारणा पनि किनभने नेपालमै यदि हेर्नुहुन्छ भने सबैभन्दा ठूलो वडा रहेको हाम्रो लगभग 90,000 जनसंख्यामा त्यसको आधा जनसंख्या चाहिँ यही वडामा छ र आधा 46,000 जति जनसंख्या छ यो वडामा र शहरी जनसंख्या छ र त्यो शहरी जनसंख्या 46,000 जनसंख्यालाई सेवा दिनको लागि आधारभूत केन्द्र भनेको एउटा मात्रै रहेको थियो र त्यसैले पनि हामीले चाहिँ यो नसर्ने रोगहरूको लागि विशेष गरी नसर्ने रोगहरू र शहरी स्वास्थ्य नीति 2072 अनुसारको सेवा दिनको लागि पनि अपुग भएको हुँदा त्यो केन्द्र चाहिँ आवश्यक हुन्छ भनेर एकीकृत शहरी स्वास्थ्य सेवाको अवधारणामा जाने र सिकल सेलका सेवाहरूमा पनि उपचारात्मक भन्दा पनि पहिचान परामर्श स्क्रिनिङ र प्रेषण खालको सेवाहरू जो अहिले सिकल सेलको कस्तो समस्या भने सुदूर र मध्यपश्चिममा हेर्नुहुन्छ भने एउटा विकराल जनस्वास्थ्य समस्याको रूपमा रहेको छ। 10%देखि 15%मा प्रिभ्यालेन्स छ यो समुदायमा भने त्यो समुदायलाई हामीले चाहिँ समयमा स्क्रिनिङ गर्ने पहिचान गर्ने परामर्श गर्ने र सम्बन्धित ठाउँमा रिफर गर्ने खालको चाहिँ मोडालिटीमा हामी यो सेवा जानेछौँ।
1: कार्यक्रम सहजीकरण स्वास्थ्य शाखा सह संयोजक कमल बहादुर रावलले गर्नुभएको थियो।
5: सहकर्मी आकाश चौधरी। अब बाँकी खबर। जानकी गाउँपालिका वडा नम्बर 9 का वडा अध्यक्ष खगेन्द्र भण्डारी र वडा सदस्य कल्पना खड्काको पुनः पदबहाली भएको छ। अदालतले सफाई दिएपछि अध्यक्ष भण्डारी र सदस्य खड्काको पुनः पदबहाली भएको हो। आर्थिक अनियमितता सम्बन्धी अख्तियारमा मुद्दा दायर भएपछि अब अध्यक्ष भण्डारी सहितै सदस्य खड्का र केही कर्मचारीहरू 2082 साल कार्तिक 2 गते निलम्बनमा पर्नु भएको थियो। दायर गरेको मुद्दामा विशेष अदालतले 2083 वैशाख 15 गतेको फैसला अध्यक्ष भण्डारीको पक्षमा आएपछि उहाँहरूले अदालतबाट सफाई पाउनु भएको हो। दोस्रो कार्यकालका लागि निर्वाचित भण्डारीको टीमलाई पहिलो कार्यकालमा सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै अख्तियारमा मुद्दा दायर गरिएको थियो। खोज खबरमा मुलुकको बेरोजो 15 खर्ब नाग्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
6: भर्ना खुल्यो।
7: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्यूट टीकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
6: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
7: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ।
6: सामुदायिक क्याम्पस भएकोले SA कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
7: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
6: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
7: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
6: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
7: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनु पर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलाली, सम्पर्क नम्बर 0915602038, 9858847079, 9848677786 र 9845449997।
8: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग
9: माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
8: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्या। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
9: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
10: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
11: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टीकापुर, कैलाली।
12: टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टीकापुर कैलाली।
6: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
7: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
6: ससानो कुरामा तनाव हुने,
7: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
6: कुलटमा लाग्ने,
7: छटपटी हुने,
6: मुटु धेरै ढुकढुक हुने,
7: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
6: टीकापुर अस्पताल, टीकापुर कैलाली।
5: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। प्रचलित कानून र विधि विधान मिचेर राज्य कोषबाट खर्च भएको रकमको आकार करिब करिब एक वर्षको बजेट बराबर हुन लागेको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको र त्यस लगत्तै सार्वजनिक गरेको 63 वार्षिक प्रतिवेदनमा हालसम्मको कुल बेरोजु 15 खर्ब 43 अर्ब रूपियाँ पुगेको हो। पछिल्लो एक वर्षमै करिब 3 खर्ब हाराहारीमा बेरोजु बढ़ेको हो। गत वर्ष कुल बेरोजुको रकम 12 खर्ब 84 अर्ब थियो। चालू आर्थिक वर्षमा सरकारले 19 खर्ब 64 अर्बको बजेट वक्तव्य जारी गरेको थियो। बजेट वक्तव्यको अनुपातमा हेर्दा कुल बेरोजुको रकम 80% हाराहारीमा पुग्न लागेको छ। 5 वर्ष अघिको तुलनामा बेरोजुको रकम आधाले बढ़ेको छ। महालेखा परीक्षक तोयम राय लगायत महालेखा परीक्षकको कार्यालयका उच्च पदस्थ अधिकारीहरूको टोलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर 63 वार्षिक प्रतिवेदन बुझाएको हो। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 राज्य कोषबाट भएको आर्थिक कारोबार र अन्य काम कार्यवाहीको लेखा परीक्षण गरेको हो। जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले स्वस्थ समाज निर्माणका लागि नागरिक आरोग्यता सेवा केन्द्रबाट सहयोग पुग्ने बताउनु भएको छ। जानकी गाउँपालिकाको वडा नम्बर 3 नागरिक आरोग्य सेवा केन्द्रको उद्घाटन गर्दै अध्यक्ष चौधरीले व्यक्तिलाई स्वस्थ बनाउन र दीर्घरोग निराकरण गर्नमा सेवा केन्द्रबाट लाभ लिन सकिने आग्रह गर्नुभयो। नागरिक आरोग्य सेवा केन्द्रबाट आधारभूत आयुर्वेद सेवा अन्तर्गतका निशुल्क औषधिहरू सेवाहरू र योग ध्यान लगायत सेवा दिइनेछन्। वडा अध्यक्ष सुरेश चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरू प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्ट कर्मचारी स्वयंसेविका बर्गर लगायतको उपस्थिति रहेको थियो। जानकी गाउँपालिकाको आयोजनामा 5 दिने होमस्टे व्यवस्थापन तालिम सम्पन्न भएको छ। जानकी गाउँपालिकाको आयोजनामा संचालित 5 दिने तालिम हिजो सम्पन्न भएको छ। तालिमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्न तालिमका सहभागीलाई आग्रह गर्नुभएको छ। वडा नम्बर 6 जगतपुरमा भएको तालिममा जानकी गाउँपालिकाका 3 स्थान जगतपुर बकलौवा र अमौरीमा सञ्चालन भइरहेका होमस्टेमा आबद्ध 25 नागरिकहरूको सहभागिता रहेको थियो। तालिमलाई होमस्टे घरवास महासंघका महासचिव कृष्णलाल चौधरी र सुदूरपश्चिम अध्यक्ष दिनेश चौधरीले सहजीकरण गर्नुभएको थियो। जानकी गाउँपालिकाको अमौरी जगतपुर र बकलवामा होमस्टे सञ्चालन भइरहेका छन्। सञ्चालित होमस्टेलाई व्यवस्थापनमा सहयोग पुगोस् भनी 5 दिने तालिम सञ्चालन गरिएको जानकी गाउँपालिका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नेत्र प्रसाद जैशीले जानकारी दिनुभयो। जानकी गाउँपालिकाले मेरो सरसफाई मेरो जिम्मेवारी नारासहित राष्ट्रिय सरसफाई सप्ताह 2083 समापन गरेको छ। सप्ताहको अन्तिम दिन हिजो दुर्गोली बजारमा सरसफाई गरी सचेतनामूलक कार्यक्रमसहित सरसफाई सप्ताह समापन गरेको हो। खानेपानी सरसफाई तथा स्वच्छता एकाई प्रमुख अनु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भानुभक्त भट्ट जनप्रतिनिधिहरू कर्मचारी लगायतको सहभागिता रहेको थियो। वैशाख 28 गतेबाट शुरू गरिएको सरसफाई सप्ताह विभिन्न कार्यक्रम गर्दै समापन गरिएको खानेपानी सरसफाई तथा स्वच्छता एकाई प्रमुख अनु चौधरीले जानकारी दिनुभयो।
13: अहिले चाहिँ हाम्रो विश्वव्यापी नै सरसफाई राख्नुपर्छ भन्ने कुरा हाम्रो संयुक्त राष्ट्र संघको दिगु विकासको लक्ष्यहरूमा पनि रहेको छ। त्यसैसँगै अब गाउँपालिकाहरू अनि सरकारी निकायहरू स्वच्छ सफा कार्यकक्ष राख्नुपर्छ भन्ने किसिमको एउटा परिपत्र आएको छ। अनि त्यसै गरी हामीले पनि जानकी गाउँपालिका विभिन्न कार्यक्रमहरू लागू गर्दै सरसफाई सम्बन्धी कार्यक्रमहरू गर्दै गइरहेका छौँ। त्यसै अनुरूप सरसफाई सप्ताह मनाउन वैशाख 28 ज्येष्ठ 1 गतेसम्म लागेका थियौँ। हामीले जनचेतनामूलक कार्यक्रमहरू गर्यौँ। हामीले स्कूलमा गएर विद्यार्थीहरूलाई सरसफाईका बारेमा ओरिएन्टेसन कार्यक्रमहरू दियौँ। त्यसै गरी यो सार्वजनिक स्थानहरूमा जस्तो कि बजार क्षेत्र भयो त्यहाँ गएर पनि सरसफाईका बारेमा हामीले ठोस फोहोर मैला यसरी राख्नुपर्छ छुट्याएर राख्नुपर्छ भन्ने कुराहरू जानकारी दियौँ।
5: खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन् सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
14: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना
15: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना सामान्य चिकित्सा HA 40 जना नेत्र विज्ञान OA 40 जना डिप्लोमा इन फार्मेसी DPH 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
14: भर्ना कार्यक्रम
15: अनलाइन आवेदन फारम वितरण शुरू वैशाख 29 गतेदेखि
14: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार
15: आवेदन फारम शुल्क रु 1000 मात्र। अनलाइन आवेदन फारम www.ctvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नु पर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि एसईएका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
16: आवश्यक कागज पत्रहरू
15: एसईई एसएलसी उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
16: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
15: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
16: स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो,
15: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
16: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
15: सम्पर्क नम्बर 0969900044, 9858780044, 9847220247, 9662833921 र 9669963520।
17: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
18: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
17: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
18: महिनाको महिनावारी गडबडीको समस्या,
17: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
18: पेट सम्बन्धी सम्पूर्ण समस्या,
17: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
18: ईसीजी सेवा,
17: डिजिटल एक्सरे सेवा
18: र प्रयोगशाला ल्याब सेवा।
17: फोन नम्बर 9844273959 र 9848423959। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।

0: मौका पिए रही था कभी पेंसिल रही था कभी झोले फटा का आज कहा कना हो कहा कना हो बाबा फिर उस पाटिन गटिलो ठाव से झोला आन से तो लड़का सामान नहीं हरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी राहत
0: का हुई कबू लड़का कभी हेरा कही था कबू पेंसिल हेरा कही था कबू झोले फटा कही था बढ़िया ठाव से झोला लाना नहीं चिक ठो
1: अरे कहाँ से नाम था
0: कहाँ से लन बो वो तो कहाँ टीकापुर में रलक रट गई यहाँ झोला उद्योग में से वहाँ झिंगरान दीदी कपड़ा से गुर झोला आन लाटी ना कबू लड़का कहाँ पिए रही थी ना कबू पेंसिल रही थी ना झोला फाटल हुई थी कहिए आनल झोला दस का टस बाटिन ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकठुई
1: लिया लिया मैं अब नहीं जाइबू रख गई यहाँ झोला उद्योग में रख गई यहाँ झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मरम्मत फिर करा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484223373
3: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन पेन्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भन्दै सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोपराइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484463673 र 98164602204
10: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब पालो जनआवासको टीकापुर नगरपालिकाले बजार अनुगमन गरेको छ पालिकाले अनुगमनका क्रममा दर्ता भए नभएको सामग्रीको गुणस्तर मापदण्ड लगायतका कुरा हेर्ने गरेको छ आजको जनआवाजमा हामीले बजार अनुगमनका क्रममा केही व्यापारीलाई पालिकाको अनुगमन कस्तो लाग्यो भनी सोधेका छौं
11: नमस्कार मेरो नाम भावना रावल टिकापुर ब्लक नम्बर 14 पसलको नाम चाहिँ डेथ्री फलफूल तरकारी हो डेथ्री ट्रेडर्स हो अनि यसरी अनुगमन आउनु त राम्रो कुरा हो नि हामीले पनि गोदामबाट सामान ल्याउँदा हामीले पनि डेट स्क्वायर नभएको सामान ल्यायो भने हामीले पनि आफ्नो डेली युजको लागि राम्रो चिजहरू पाउँछौँ अनि हामी जस्तै अरू ग्राहकहरूले पनि राम्रो चिजहरू सदुपयोग गर्न पाउँछन् होइन उपभोग गर्न पाउँछन् यो भनेको राम्रो काम हो एकदमै राम्रो कसैले अनुगमन नै गरेन भने त लापरवाही हुन्छ लापरवाही भयो भने जताततै डेट स्क्वायर सामानहरू हामी पनि त्यही हुन्छौ र अशिक्षित नपढेको बिचरा उनीहरूले पनि त्यही प्रयोग गर्नुपर्ने हुन्छ होइन हामी पनि उपभोक्ता हो त्यो सँगसँगै सबैले अब त्यसको डेट स्क्वायर सामानहरू ल्यायो भनेपछि त्यो ग्राहकहरूलाई त मर्का पर्यो नि त उपभोक्तालाई डेट स्क्वायर सामानहरूले बिरामी भयो हरेक कुराको असर पर्यो नि स्वास्थ्यसँग खेलवाड भयो पैसाको दुरुपयोग भयो हरेक कुराको नराम्रो मेसेज जान्छ त्यही भएर अनुगमन हुनु चाहिँ एकदम राम्रो कुरा हो हामी व्यापारी पनि सचेत हुनुपर्छ र उपभोक्ताले पनि सचेत हुनुपर्छ यस्तो मिति सकेको सामानहरू अनि दर्ता भए नभएको कुराहरू यस्तो अनुगमन हुनु धेरै राम्रो हो टाइम टाइममा यस्तो हुन आवश्यक नै छ
12: बलराम चौधरी कुन्टी बल्बु पसल
13: अनुगमन आउँदा राम्रो त राम्रो लाग्यो तर नीति नियममा भन्दाखेरि अनुगमनमा आएर अर्कै भन्छन् अनि त्यहाँ अफिसमा गएर फेरि अर्कै कुरो गर्छन् मैले दुईचोटि गएर जुन हाम्रो यो रामलाल डङ्गराजी पहिला प्रमुख हुँदाखेरि म उहाँसित उहाँकै कार्यकर्तामा दुईचोटि गएर भने हामीले करको डायरामा ल्याउनुहोस् मैले दुईचोटि वाडा कार्यालयमा गएर पनि दर्ता गर्छु भन्नुभयो तर मलाई दर्ता गर्नु मान्नु भएन अब यो ठेलाको दर्ता हुँदैन भन्नुभयो पहिला हामीले रोडको किनारमा लगाउँथे अहिले रोडको किनारमा यो नगरपालिका लगाउँदै दिँदैन अब बल्ल डल्ल अब हामी यो सटरमा आएँ सटरमा आइसकेपछि तर पनि यो सटर हाम्रो अहिले फिक्स भएको छैन कसरी दर्ता गर्ने हो मैले रामलाल डङ्गरसित कुरा गर्दाखेरि पनि अहिले नीति नियम बने छैन नीति नियम बने छैन भने छैन भनेपछि त हाम्रो कमी कमजोरी होइन नि त मैले पहिल्यै भने करको डायरामा ल्याउनुहोस् हामीलाई दैनिक हुन्छ कि साप्ताहिक हुन्छ कि यो मन्थली हुन्छ कि वार्षिक हुन्छ हामी त कर उठाउनुहोस् भन्नु तर अहिले नीति नियम बने छैन नीति नियम बनेपछि तपाईँले करको डायरामा ल्याउँछु भन्नुभयो अब दर्ता गर्छु नि त दुई चारचोटि पहिल्यै गइसकेको छु
14: भक्तबाट ठगाली हो ठगाली खाजा गर बिल लिएको छैन मैले ऊ दिए छैनन् मलाई बिल दिए छैनन् मैले मागे बिल चाहिँ बिल दिए छैनन् ल्याइदियो बिल भने अब ल्याउनु भ्याएन भनौँ मैले यो पाउरोटी भयो यो क्याम्पर भयो कालो कुकुर भयो होइन अनि त्यो स्प्रेड ड्यू यिनीहरू भन्छ नि तिनीहरू सबैको अनि त्यो यो फुर्टी भयो अनि यो रेड बुल पनि सक्यो यहाँ चौमिनवाला अलगै भाइको बिल दिएको थिएन त्यो भाइले पनि मैले भनेको तपाईँले बिल ल्याइदियो भनेको मलाई पनि त हिसाब गर्नु सजिलो हुन्छ नि त पुरै अब महिनामा कति हुन्छ वर्षको कति हुन्छ भनेर थाहा हुन्छ बिल खोइ अब किन दिएन नभए मलाई समस्या हुन्छ धेरैबाट मलाई घाटा हुन्छ बिल भएपछि मलाई राम्रो हुन्छ यसमा किनभने हरसिया पनि राम्रो हुन्छ बुझाउनु पनि राम्रो हुन्छ माल राम्रो रहेछ भनेर हरेक ग्राहकलाई पनि देखाउन सजिलो हुन्छ राम्रोसित यो पछाडिको साना साना व्यवस्था बनाएर सबै चिज गराएर सब बनाउने कुरा अगाडि अब छाप्रो हाल्न दिने कि नदिने त्यो पनि अलिक समस्या त गाह्रो छ होइन घाम पसेर पानी पसेर अलिकति दुःख छ त्यो पनि छ त्यो अब घर मालिकसित सल्लाह गरेर सबै अब यो नगरपालिका सबैले रेखदेख गरेर हेरेर होइन त्यही हिसाबले गर्नु पर्ला भन्ने विचार छ।
10: अब खेल समाचार। टीकापुरमा जारी खुला महिला फुटबल प्रतियोगिता खेल प्रेमीहरूका लागि सकारात्मक बन्दै गएको छ। प्रतियोगिताको पुरस्कार पनि आकर्षण भएकाले दर्शकहरूका लागि पनि रमाइलो भइरहेको छ। पछिल्लो समय फुटबल क्षेत्रमा महिलाहरूको सहभागिता बढ़दै गएकाले यो क्षेत्रमा फुटबल खेल्न चाहने महिलाहरूका लागि थप प्रोत्साहन होस् भन्ने उद्देश्यले प्रतियोगिता भएको कैलाली जिल्ला फुटबल संघका प्रशिक्षक शंकर तिरवा बताउनुहुन्छ।
15: अहिले विभिन्न क्षेत्रमा महिलाहरूको फुटबल एकदमै राम्रो हुन गइरहेको र हामीले पनि विभिन्न धेरै वर्षदेखि टिकापुरमा फुटबलको आयोजना नभएको र फुटबलमा अलिकति के राम्रो गरौं र महिलाबाटै शुरूआत गरौं भनेर हाम्रो महिलाहरूलाई चाहिँ यो क्षेत्रमा चाहिँ अझै फुटबलमा चाहिँ लागेर पनि राम्रो गर्न सकिन्छ आफ्नो पढाइ सँगसँगै फुटबललाई पनि एज अ करियरको रूपमा अगाडि बढाएर हामी अगाडि बढ्न लागि यो फुटबल शुरूआत गरिरहेका छौं। विभिन्न जिल्लाबाट हाम्रो कालीकोट र हाम्रो बर्दियाहरूबाट थुप्रै आफ्नो छिमेकी जिल्लाहरूबाट पनि थुप्रै क्लबहरू आउनु भएको छ उहाँहरूलाई पनि स्वागत गर्दै यसलाई सभ्य र भव्य रूपमा हामी सम्पन्न गर्नेछौँ र टिकापुरमा खेलकुदको माहौल चलायमान गर्नेछौँ र विभिन्न यहाँ संघ संस्था र स्थानीय निकायहरूलाई पनि यस्ता खेलकुद गतिविधिहरूमा सहयोग गरी हातेमाले गरी अगाडि बढ़िदिनु विनम्र अनुरोध गर्दछु।
10: प्राय हाम्रो समाजमा फुटबल खेल भनेपछि पुरूषहरूले मात्र खेल्ने हो भन्ने बुझाइ छ। यस क्षेत्रका महिलाहरूलाई फुटबल प्रतियोगिताप्रति आकर्षण गर्न प्रतियोगिता आयोजना गरेको युथ अफ टिकापुरका कोषाध्यक्ष दीपक रिमाल बताउनुहुन्छ।
16: हामीले चाहिँ महिलाहरूलाई कसरी खेलमा प्रेरित गर्न सक्छौँ र महिलाहरूलाई पनि कसरी हामीले खेलमा लगाएर उनीहरूलाई पनि अगाडि लाउन सक्छौँ भन्ने हाम्रो पहिलो प्राथमिकता हो र महिलाहरूमा पनि हामीले लम्कीबाट पनि राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडीहरू छन् होइन अब हाम्रो यो क्षेत्रबाट पनि हामीले कसरी महिलाहरूलाई उत्पादन गर्न सकिन्छ भन्ने हाम्रो पहिलो दायित्व हो। अहिले हाम्रो 9 टिम यस टुर्नामेन्टमा सहभागी रहनु भएको छ जसमा चाहिँ बाहिरबाट चाहिँ कैयालीभन्दा बाहिरबाट चाहिँ एउटा बर्दियाबाट टिम रहेको छ र अर्को चाहिँ कालीकोटबाट रहेको छ।
10: प्रतियोगिता जेठ 3 गते भोलि समापन हुनेछ। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालमा भइरहेको नेपाल अमेरिका र स्कटल्याण्ड बीचको श्रृंखलामा नेपालले आज अमेरिकाको सामना गर्दैछ। श्रृंखलामा 2 खेल सम्पन्न भएका छन्। दुवै खेलमा समान किसिमको नतिजा पनि आएको छ। नेपाललाई पनि डीएलए पद्धतिमा 2 रनले हराएको स्कटल्याण्डले बिहिबार अमेरिकासँग पनि त्यही भाग्य दोहोर्यायो। लीग 2 रोमाञ्चक नतिजाहरू निस्किरहँदा नेपाली टोली भने दबावमा छ। आज हुने अमेरिकासँगको खेल मा जित निकाल्दै नेपाल लयमा फर्किन चाहन्छ। त्यसका लागि कमजोरीमा सुधार भने आवश्यक अवश्य गर्नुपर्ने देखिन्छ। यस्तै समाचारसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टीकापुरमा शहरी स्वास्थ्य प्रवर्धन तथा सिकल सेल केन्द्र सञ्चालन, दैनिक बिरामी जाँच, चेक जाँच, सिकल सेलका बिरामीको निदान र परामर्शमा प्राथमिकता दिइने। जानकी गाउँपालिका वडा नम्बर 3 नागरिक आरोग्य सेवा केन्द्र शुरू, जानकी नौका अध्यक्ष खगेन्द्र भण्डारी र सदस्य कल्पना खड्काको पुनः पदबहाली। मुलुकको बेरोजु 15 अर्ब नाग्यो, एक वर्षमै थपियो 88.9 करोड़ बेरोजु। र आईसीसी क्रिकेट विश्वकप लीग 2 आज अमेरिका र नेपाल खेल्दै। हवस् त अहिलेलाई खोज खबर यति नै। यसपछि आजको दिन सुन्न सक्नुहुनेछ। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउद पनि बिदा हुन्छु। सामुदायिक रेडियो टीका एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: कानून कलिक भ्रष्टाचार रोक नहीं सकी, जब सम हमरे सबको भ्रष्टाचार विरोधी नहीं हुई भी भ्रष्टाचार करुया मनई न खुल के विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाख सबको जाने सहयोग करी।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोग के कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहित में जारी सन्देश।
2: रानी जमरा कुलरिया स्थित भण्डारगिरा संचालन तथा व्यवस्थापन समिति को साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डारगिरा संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलाली को पहिलो साधारण सभा को बैठक को गणपूरक संख्या नपुगी तपसिल को मिति स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षद ज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 091-561-022। रानी जमरा कुलरिया स्थित भण्डारगिरा संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
3: कर्णाली नमूना मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
4: कर्णाली नमूना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
3: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
4: कर्णाली नमूना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
3: फराकिला कक्षाहरू,
4: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
3: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
4: खेलकुद सुविधा,
3: कम्प्युटर शिक्षा,
4: स्वच्छ पिउने पानी,
3: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
4: कर्णाली नमूना माध्यमिक विद्यालय टिकापुर कैलाली। सम्पर्क नम्बर 98584-24167।
3: तपाईको भविष्य निर्माणको एक सहयात्री।
5: आमा, राति छ, कता जान लाग्नु भयो नि?
6: पिसाब लाग्यो, चर्बी जान लाग्यो नि।
5: ए, पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु, लिएर जानुहोस्।
6: किन नि सानो लट्ठी र टर्च लाइट?
5: किन हुनु नि आमा, रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ, किनकि बर्खायामको समय छ, सर्पहरू हुन सक्छन्। टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्।
6: कति राम्रो सल्लाह दिएको सानो तिमीले।
5: आमा, हामीलाई नि स्कूलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि। अझै धानबारी, झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ।
7: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। आफ्नो वासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्।
8: मुसा, कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

श्रोताबृन्द नमस्कार, सामुदायिक रेडियो टीकापुर एफएमको प्रभातीय प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ। आज मिति 2083 साल जेठ महिनाको 2 गते शनिबार, तदनुसार मे 16 तारीक सन् 2026। यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौं। अब हामी प्रस्तुत गर्दैछौं ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि अध्ययनका प्रभावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। कृषिमा पशुपालनको क्षेत्रबाट विशेष लाभ आर्जन गर्न सकिनेछ। वृष राशि हुनेहरूको लागि आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा गर्न सक्लान्। गृहिणीहरूको घरेलु कामकाजमा धेरै समय बित्नेछ। मिथुन राशि हुनेहरूको लागि छोटो समयमा दिगो काम हात लाग्नेछ। प्रयत्न गर्दा ठूलो कार्य सम्पादन गर्न सकिनेछ। कर्कट राशि हुनेहरूको लागि अध्ययनमा प्रगति हुने र सोचको कार्य सम्पादन गर्न सकिनेछ। बोलीको प्रभाव बढ़नेछ भने लेखन कलामा पनि निखारता आउनेछ। सिंह राशि हुनेहरूको लागि रचनात्मक कार्य प्रारम्भ गर्ने समय रहेको छ। कार्यक्षेत्रमा सहयोगीहरूले सहयोग गर्नेछन्। कन्या राशि हुनेहरूको लागि आकस्मिक कामले खर्च बढ़ाउन सक्नेछ। टाढाका साथीभाइसँग सम्पर्क बढ़नेछ। तुला राशि हुनेहरूको लागि व्यापार व्यवसायमा भविष्यका लागि लगानी लगाउन सकिनेछ। अड्किएको रकम उठाउने समय रहेको छ। वृश्चिक राशि हुनेहरूको लागि मेहनत र परिश्रमले नौकरी वा पेशामा नयाँ जिम्मेवारी मिल्नेछ। युवाहरूलाई करियरलाई लिएर विशेष अवसर प्राप्त हुनेछ। धनुराशि हुनेहरूको लागि आर्थिक क्षेत्रमा सकारात्मक स्थिति रहनेछ। नसोचेको स्थानबाट धन प्राप्त हुनेछ। मकर राशि हुनेहरूको लागि धैर्य र पराक्रममा वृद्धि हुनेछ। पारिवारिक मनमुटाव सुल्झनेछ। कुम्भ राशि हुनेहरूको लागि सामाजिक सद्भाव बढ़नेछ। आफन्तहरूको साथ सहयोगले मन प्रसन्न रहनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि समाजमा मान सम्मान बढ़नेछ। व्यापारलाई लिएर यात्राको योग रहेको छ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुनसुकै कुरा भनिए पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफलपछि सुनाउनेछौ तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 091-5561-255 मा फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सन्देश गान।

श्रोतस्थानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकाप्र एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे साझा नेपाल, 8:10 बजे जीवन सन्देश, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकगोरी गीतहरू, 11 बजे लोक चौतारी, 12 बजे मध्यान्न खबर, 12:20 बजे लोकगीतहरू, 1:40 बजे नेपाली थारू मिक्स गीतहरू, 3:30 बजे सुपरहिट थारू गीतहरू, 4 बजे लोकदोहोरी गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे डोट्याली गीतहरू, 6 बजे खोज खबर, 7 बजे थारू विशेष गीतहरू, 7:30 बजे साझा खबर, 8:10 बजे हाम्रो कृषि, 9:05 बजे मृदुलय र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस्त, आजलाई आजको दिन यति नै। भोलि बिहान आज चाहिँ विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीका प्रएफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउन्ड पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।

0: विद्युत महसुल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसुल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसुल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसुल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुर कैलाली।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
5: रमा, के तिमीलाई थाहा छ, नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
6: ए हो र स्याम, यो त कस्तो राम्रो कुरा।
5: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
6: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
5: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
6: अनि सेवा प्रदायक निकाय तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि।
5: सोरै आन सत्य भन्यो।
7: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैनन्, उहाँहरूसँग फरक क्षमता हुन्छ।
8: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछु छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246628225।
3: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना।
4: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङ पेसरी एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
3: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6, जेठ 3 गते, समय बिहान 10 बजेदेखि।
4: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9, जेठ 4 गते, समय बिहान 10 बजेदेखि।
3: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5, जेठ 5 गते, समय बिहान 10 बजेदेखि।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
3: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, इष्टमित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करुणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय वडा नम्बर 2, विकासपुर पार्क रोड टिकापुर कैलाली।

0: सिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
4: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्यासकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
5: शिखर इन्सुरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी। सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्र सम्पर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा, ओपीडी सेवा, डिजिटल वीडियो एक्सरे, ईसीजी सेवा, डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा, नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा, हाथ जोड़नी सेवा, टूटल हाथ जोड़नी में प्लास्टर सेवा, ईएनटी सेवा, सुरक्षित मातृत्व सेवा, गर्भवती जांच सेवा, यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फैले जाए। सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली, फोन नम्बर 0915600095 ओ मोबाइल नम्बर 9848423।

0: आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हरे।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmcticapur@gmail.com।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
1: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
0: मैं नहीं जाइस, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
2: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई तो वही तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए।
0: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
3: याद करबी, मनीष मेडिकल हल टिकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टिकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल, घाव, खटिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा। संपर्क मनीष मेडिकल हल अस्पताल रोड टिकापुर, फोन नंबर 9860071024 ओ 9846774417।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
4: फारम भर्ने मिति 2083 वैशाख 29 गते देखि जेठ 13 गते सम्म।
5: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
4: सामुदायिक क्याम्पस भएकोले यसै कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
5: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
4: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
5: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
4: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
5: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602038, 9858487079, 9848677786 र 9845449997।

0: सर्पदंश अथवा सर्पको टोकाईबाट बस्न र सर्पको टोकाईबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति बारे आम संचार अन्तरक्रियात्मक रेडियो केन्द्रित अभियान जीवन सन्देश।
1: नमस्कार। सर्पदंशबाट हुन सक्ने मानवीय एवं शारीरिक क्षति विरूद्ध जनचेतना जगाउने उद्देश्य राखेको अन्तरक्रियात्मक रेडियो कार्यक्रम लहर जीवन सन्देशमा तपाईंलाई स्वागत छ। म अचला
2: र म उपेन्द्र। कार्यक्रम लहर जीवन सन्देश प्रस्तुतिको आज तेस्रो खण्ड। हामी आज सर्पले डसेको

0: सर्पदंश उपचार केन्द्रसम्म कसरी लैजाने भन्ने विषयमा जानकारी दिने रञ्जनी र राजीवको कहानीको तेस्रो खण्ड पनि आज हामी सुन्नेछौ।
1: धन्न समयमा दिनेशलाई सर्पदंश उपचार केन्द्रमा ल्याउन सक्यौ, नत्र त दिनेशको ज्यानै जान सक्यौ।
2: त्यही त भनेको राजीव, जी होस् बाइकको बीचमा दिनेशलाई राखेर ल्याउने उपाय लगाएर राम्रो गर्यौं हामीले।
1: हो त, एम्बुलेन्स आउन समय लाग्न सक्थ्यो, त्यही भएर यसो सोचे मैले। मोटरसाइकलमा राखेर लाने मिलिहाल्छ क्यारे भनेर, अनि मोटरसाइकलमै लैजाउ भनेको नि।
2: हो त, आफ्नो नजिकको जे साधन छ त्यही साधनमा राखेर छिटो छिटो सर्पले डसेको व्यक्तिलाई सर्प

0: घाँस काटेर फोहोर मैला व्यवस्थापन गरेर सर्पको डसाईबाट बच्न सकिन्छ। याद राख्नुहोस्, सर्पहरू यस्तै अग्ला घाँस, फोहोर मैला भएका ठाउँ तथा आहारको खोजीमा अन्न भण्डारण गरिएका स्थानहरूमा लुकेर बसेका हुन सक्छन्।
1: समयमै उपचार गरे विषालु सर्पले डसे पनि मानिसको ज्यान बचाउन सकिन्छ। सर्पको डसाईबाट प्रभावित व्यक्तिलाई छिटो भन्दा छिटो नजिकैको सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले ती व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ।
0: अहिले भने हामी सर्पदंशका बिरामीलाई तत्काल गर्नुपर्ने प्राथमिक उपचार र सर्पले डसेको व्यक्ति र उसको परिवारलाई हामीले कस्तो व्यवहार गर्नुपर्छ र किन भनेर हामीले केही श्रोता सहभागीलाई सोधेका छौं।
2: मेरो नाम वीरबहादुर थारू हो। घर चाहिँ फटेपुर, हाल चाहिँ राप्तीसोनारी गाउँपालिका वडा नम्बर 7। सर्पले कुनै मान्छेले टोकिहाले पनि उसलाई पहिला सुरुमा त प्राथमिक उपचारतिर ध्यान दिनुपर्ने हुन्छ। नजिकै रहेका एम्बुलेन्सहरू मार्फत सम्बन्धित ठाउँमा पुर्याउनु हो र सर्पले टोकेको व्यक्तिलाई चाहिँ सान्त्वना दिने, घर परिवारलाई सान्त्वना दिने र स्वास्थ्य चौकीमा या हस्पिटलमा लगेर औषधि उपचार गराउने।
3: मेरो नाम सुस्मिता शर्मा, नेपालगंज उपमहानगरपालिका 6 फुलटेकरामा बस्छु। सर्पले टोकेको मान्छेलाई एक ठाउँमा शान्त बस्न लगाउने, नातिनुस् भनेर सान्त्वना दिने र घर परिवारलाई एम्बुलेन्सको नम्बर छ भने फोन गर्न लगाउने र छैन भने मोटरसाइकल वा रिक्सामा राखी छिटो भन्दा छिटो अस्पताल लग्ने, नातिनुस् ठिक भइहाल्छ भनेर सान्त्वना दिने।
4: नमस्कार, मेरो नाम प्रेम कुमार थारू हो। सर्पले टोकेमा त्यस्तो व्यक्तिलाई हामीले सान्त्वना दिने, कस्तो खालको सर्प हो, घर परिवारलाई सान्त्वना दिने, त्यो सर्पको बारेमा जाँचबुझ गर्ने, त्यसपछि नजिकैको स्वास्थ्य चौकी तथा अस्पतालमा छिटो जाने।
5: मेरो नाम दिलवर थारू हो। म राप्तीसोनारी 7 पहाडीपुरमा बस्छु। सर्पले टोकेको बेला केही हुन्न भनेर सान्त्वना दिनुपर्छ, छिटो भन्दा छिटो हस्पिटल लानुपर्छ। परिवारहरूलाई चाहिँ केही हुन्न, टाइममै हस्पिटल लाँदाखेरि त्यस्तो केही पनि हुन्न भनेर सान्त्वना दिनुपर्छ।
6: सतीश शर्मा, रुवा गाउँपालिका वार्ड नम्बर 4 बस्छु। सर्पले टोकेको मान्छेलाई पहिला एक ठाउँमा बस्न लगाउने र यदि केही अङ्गुठी अथवा रिङहरू केही लगाएछ भने हातबाट निकालिदिने र टाँकहरू खोल्न लगाउने, कसिने केही कुराहरू लुगाहरू त्यस्तो कसिने छ भनेपछि त्यो खोलिदिने, शान्त बस्न लगाउने, बिरामीलाई नातिनुहोस् तपाईँ सन्चो भइहाल्छ भनेर उसलाई पटक पटक सान्त्वना दिने र नातिन लगाउने, मजाले शान्त ठाउँमा बस्न लगाउने, घर परिवारको मान्छेलाई यदि नम्बर छ भने तुरन्तै एम्बुलेन्सलाई फोन गर्ने, नभए एम्बुलेन्सको नम्बर छैन भनेपछि नजिकको के हुन्छ मोटरसाइकल, साइकल अथवा अटो रिक्साहरू जे उपलब्ध हुन्छ चाँडो भन्दा चाँडो नजिकको सर्पदंश केन्द्रमा लगेर उपचार गराउने, नजिकको हस्पिटलहरूमा सेवाहरू हुन्छ त्यहाँ लैजाने।
1: हामीले भर्खरै सुन्यौं सर्पले डसेको व्यक्ति र उसको परिवारलाई हामीले गर्नुपर्ने व्यवहारका बारेमा हाम्रा सहभागी श्रोताको विचार। उहाँहरू मध्ये केहीले सर्पले डसेको व्यक्तिलाई सान्त्वना दिनुपर्ने र बिरामीका परिवारलाई सहयोग गर्नुपर्ने बताउनु भएको छ। त्यस्तै सर्पले डसेको ठाउँमा टम्म कसिएको कपड़ा, गहना, औठी, घड़ी आदि भए तुरन्तै फुकालिदिएर खुकुलो बनाउनु पर्ने कुरामा पनि उहाँहरूले संकेत गर्नुभएको छ।
0: सर्पदंश गर्मी क्षेत्रका ग्रामीण र गरीब समुदायमा विद्यमान व्यवस्था गरिएको एक स्वास्थ्य संकट हो। किसान, वनका कारिन्दा, गोठाला र माझीहरूका लागि सर्पदंश भनेको पेशागत जोखिम पनि हो। धेरै जसो सर्पदंश अविषालु सर्पबाट हुने गर्छ। सर्पले डस्ने बित्तिकै मृत्यु हुने डरले गर्दा विष भएकै जस्तो लक्षण वा भ्रम पैदा गराउँछ।
1: सर्पदंशको बिरामीलाई गरिने पहिलो प्राथमिक उपचार भनेको बिरामीलाई सान्त्वना दिनु अर्थात् शान्त राख्नु हो, किनभने सर्पको डसाईपछि हुने धेरै डरका कारण पनि बिरामीहरूको मृत्युसम्म हुन सक्छ। डसेको हात वा खुट्टालाई हलचल गर्न नदिनु एउटा प्रभावकारी उपाय हो। डसेको व्यक्तिलाई आरामसँग ढल्काएर सुताएर राख्नुपर्छ। सर्पले डसेको ठाउँलाई हल्लिन दिन हुँदैन। टोकेको भागलाई धेरै चलाउँदा विष छिटो र बढ़ी मात्रामा रगत र लिम्फमा फैलिने भएकोले उक्त भागलाई सकेसम्म कम चलाउने गर्नुपर्छ।
0: सर्पले डसेका व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा विज्ञका कुरा पनि सुनाउन हुन्न उपेन्द्रजी। मलाई त सर्पले डसेको व्यक्तिलाई किन शान्त राख्नुपर्छ र सर्पले डस्ने बित्तिकै त्यो व्यक्तिले के गर्नुपर्छ, के गर्नु हुँदैन भन्ने बारेमा थाहा पाउन पनि मन लागेको छ।
1: तपाईँको जस्तै यो जिज्ञासा हाम्रा सहभागी श्रोताहरूको पनि हुन सक्छ नि अचलाजी। बरू ढिलो नगरिकन सर्पदंश सम्बन्धी विज्ञ लुम्बिनी प्रदेश

0: नेपालगंज स्थित भेरी प्रादेशिक अस्पतालमा सेवारत डाक्टर कृष्ण प्रसाद आचार्य सँग गरिएको यो कुराकानी सुनौ अनि बाँकी छलफल गरौंला।
1: मेरो नाम डाक्टर कृष्ण प्रसाद आचार्य, म अहिले भेरी अस्पताल नेपालगंजमा कार्यरत छु।
0: सर्वदमसँग गाँसिएका रोकथाम, त्यसै गरी सचेतना, व्यवस्थापन र प्राथमिक उपचार, यसमा व्यवस्थापन गर्ने क्रममा सर्पले डसिसकेपछि त्यस्तो व्यक्तिलाई हामीले के गर्नुपर्छ?
1: एकदमै महत्वपूर्ण प्रश्न, धन्यवाद। सर्वप्रथम त सर्पले टोकिसकेपछि कुन कन्टेक्स्टमा टोकेको हो, कहाँ टोकेको हो, त्यसले धेरै असर पार्छ। जस्तै राति अक्षरमा सुतिरहेको बेलामा टोकेको भने त्यो चाहिँ विषालु सर्प हुने चान्स एकदमै बढी हुन्छ। त्यस्तो अवस्थामा चाहिँ हामीले वरिपर नहल्झिकन, अरू सानातिना कुराहरू नलागिकन सिधै जहाँ सर्पदंशको पूर्ण उपचार एन्टिस्नेक भेनम सहितको भेन्टिलेटर सहितको उपचार त्यहाँ लानुपर्ने हुन्छ, अथवा कम्ती पनि स्वास्थ्य केन्द्रमा लानु पर्यो। सामान्यतया बाटो हिँड्दाखेरि टोकेको हो, साँझ टोकेका छ भनेदेखि चाहिँ तिनीहरू नन भेनमस बिख नभएको सर्प हुने चान्स बढी हुन्छ। तैपनि त्यस्तो सर्प टोकिसकेपछि पहिला कुरा त आत्तिनु हुँदैन, सबै सर्पहरू विषालु हुँदैनन्। हाम्रो नेपाल कन्टेक्स्टमा चाहिँ 100 मध्ये 90 सर्पले टोकेको खण्डमा त्यति बेला बिख नभएको हुन्छ। त्यसो भएको धेरै समय विषालु सर्प होइन रहेछ भनेदेखि त सामान्य कमिला टोके जस्तै हो, त्यसले कुनै अप्ठ्यारो पराउँदा सामान्यतया एउटा टिटी खोप लगाएर बिरामीलाई चाहिँ घर पठाइदिए हुन्छ, यदि हामीले सर्प विषालु होइन भन्ने कन्फर्म गर्यौँ भने। तर सबै मान्छेलाई त्यो कन्फर्मेसन हुँदैन, त्यही भएर 11-12 घन्टा विषालु सर्प टोकेको लक्षण आउँछ कि भनेर अस्पतालमा राख्ने चलन चाहिँ हुन्छ। यदि कन्फर्म छ सर्पको फोटो खिचेर ल्याएको छ, सर्प लिएर आएको छ र यो बिख रहित सर्प हो भनेर तपाईँलाई लाग्छ, तपाईँले अरू एक दुईजना एक्सपर्टसँग पनि कन्फर्म गर्नुहुन्छ भने त्यसलाई बिरामीलाई टिटी खोप लगाएर
0: जस्तो सर्पले डसेको छ भने त्यस्तो अवस्थामा उनीहरू चलमलाउनु हुन्न अथवा उनीहरू शान्त रहनुपर्छ, यस्तो बारेमा केही व्याख्या गरिदिनुहुन्छ?
1: एकदमै ठिक कुरा हो। तर यदि सर्पले दसेको छ र त्यो विष छोडेको छ सर्पले भनेदेखि चाहिँ मान्छे चलमलाए हिँड्यो भनेदेखि त्यो टोकेको ठाउँबाट विष छिटो भन्दा छिटो रक्त संचारमा फैलिएर बिरामीको ब्रेनसम्म पुग्छ र बिरामीलाई विषको असर छिटो पुग्छ। त्यही भएर जहाँ टोकेको त्यो भागमा चाहिँ हामीले त्यसलाई रेस्ट गरेर राख्यौँ भने त्यहाँबाट ब्लड सर्कुलेसन कमी हुन्छ र शरीरको रक्त संचारमा विष पुग्न समय लाग्छ र त्यो समयलाई हामीले किन्न सक्छौँ अस्पतालसम्म पुग्नलाई। त्यसो भएको नचल्नु नचलाउनु भन्ने कारण त्यो हो। र अब आत्तिनु हुँदैन भन्ने कुरा त जहिले पनि ठिक हो, किनभने मान्छे कहिले काहीँ सर्पले टोक्यो भनेर आत्तिएर डरले गर्दाखेरि मान्छे बेहोस हुन सक्छ, न्युरोजेनिक स्ट्रोकमा जान सक्छ। त्यसो भएर आत्तिनु हुँदैन, सम्भव भएसम्म नचलिकन र टोकेको भागलाई नचलाइकन राख्नुपर्छ।
0: सर्पले डसेको व्यक्तिलाई डसना साथ अथवा डसेपछि केही खुवाउने पियाउने यस्तो तर्फ भने के सल्लाह दिनुहुन्छ?
1: सर्पले डसिसकेपछि हामीले अधिकतम यो सर्प विषालु हुन सक्छ भन्ने हिसाबले मुखबाट केही नखुवाउनु भने हो, किनभने यदि त्यो सर्प गोमन सर्प रहेछ भने गोमन सर्पले टोकेको त 15 मिनटदेखि आधा घण्टासम्म पूर्ण बिख लागिसक्छ र पूर्ण बिख लागिसकेपछि मान्छे बेहोस हुन्छ र बेहोस भइसकेको मान्छेले आफ्नो श्वासोश्वास नलीलाई चाहिँ कन्ट्रोलमा राख्न सक्दैन, उसको रेयालहरू श्वासोश्वासमा जान्छ, त्यस्तै खानेकुराहरू पनि उल्टिएर त्यो श्वासोश्वासमा जान सक्छ र मान्छेलाई निमोनिया हुन सक्छ। त्यसो भएको भएर खाना चाहिँ हामीले दिनु हुँदैन भन्ने मान्यता राख्छौँ। तर यदि हामीले सर्प टोक्ने बित्तिकै अस्पतालमा पुग्यौँ र सर्पको फोटो खिचेर लिएर आयौँ कन्फर्म गरेर अथवा सर्पै लिएर आयौँ मारेर सर्प चिन्ने मान्छेलाई देखायौँ र यो विषालु सर्प होइन भनेर कन्फर्म भइसकेपछि चाहिँ हामीले मुख बारिराख्नु पर्दैन।
0: सर्पले डसेको अथवा ठुङ्गेको अथवा टोकेको जे भनौँ त्यस्तो बिरामीलाई टोकेको ठाउँतिर बाँधिदिने भन्ने चलन छ, त्यस्तो बाँध्ने चलनको बारेमा केही भन्न चाहनुहुन्छ?
2: सान्दर्भिक प्रश्न सोध्नुभयो। अब पहिला चाहिँ त्यो सर्प टोकेको केही माथि जुन अङ्गमा टोकेको त्यसको माथि चाहिँ बाँध्ने चलन थियो, ताकि त्यसको उद्देश्य चाहिँ सर्पको विष त्योभन्दा माथि नजाओस् भनेर। तर मान्छेहरूले कति बाँध्ने भन्ने कुराको मेसो नपाउँदाखेरि चाहिँ धेरै टाइट बाँध्दाखेरि सर्पले टोकेको त बरु विष नलाग्न सक्छ तर उसको रक्त सञ्चार रोकिएर मान्छेको हात खुट्टा नै काट्नु परेको अवस्था र त्यसले ज्यानै लिएको अवस्थाले गर्दाखेरि त्यसलाई चाहिँ अहिले नगर्ने भनेर चाहिँ प्रोटोकलमा राखेको छ। त्यो नगर्दा नै ठिक हुन्छ, किनभने गर्दाखेरि चाहिँ नजानेर गऱ्यो भने झन् त्यसले बढी क्षति पुर्याउने भयो।
0: त्यसै गरी यो औठी घडी पेटी
2: औठी र घडीको कुरामा चाहिँ अथवा कुनै बालासाला लागेको छ भनेदेखि जो हातमा अथवा खुट्टामा त्यस्तो अवस्थामा हामीलाई निकाल्दा राम्रो हुन्छ, पहिला नै निकाल्ने, ताकि त्यो सर्पले ठोकेको ठाउँ सुनिँदै आएर पछि त्यसले घडी औठी र त्यो बालाले नै रक्त सञ्चार रोक्नलाई चाहिँ सहयोग पुर्याउन सक्छ। त्यसो भएर सुरुमै निकाल्दा राम्रो।
0: जस्तो यहाँ भेरीको अथवा मध्यपश्चिमको बाँके बर्दिया कैलाली त्यसै गरी दाङदेवखुरी कपिलवस्तु क्षेत्रमा हुनुहुन्छ, यो क्षेत्र सर्पदंशको प्रकोप भएको क्षेत्र हो, चलन चल्ती के अझै पनि कुनै किसिमको पुरानो चलन जस्तो उदाहरणको लागि धामी झाँक्री झारफुक यस्तो गर्ने चलन छ अझै पनि?
1: छ, त्यो चाहिँ विशेष गरी आदिवासी थारूहरू अनि त्यहाँका मधेसी जनताहरू अझै बढी छ। एकचोटि उदाहरण के भएको छ भने राति एक बजेतिर सर्पले टोकेछ करे सर्पले बिरामीलाई, त्यसपछि बिरामीका आफन्तहरूले सर्पलाई चाहिँ जिउँदै समातेर लिएर आए, लिएर आइसकेपछि अस्पतालमा आउँदाखेरि चाहिँ बिरामी चाहिँ बितिसकेको छ तर चाहिँ सर्प चाहिँ जिउँदै छ। त्यस्तो अवस्थामा चाहिँ उनीहरू के गरेछन् भनेदेखि चाहिँ सर्पको पूजा गर्न लागेछन्, देवताको पूजा गर्न लागेछन्, फुक्न लागेछन्, त्यसले गर्दाखेरि चाहिँ समय उनीहरूले व्यतीत गरे र बिरामी मर्यो।
0: सर्पले डसिसकेपछि एम्बुलेन्स अथवा के तरिकाले सकेसम्म उपचार केन्द्र पुर्याउनलाई यहाँले सल्लाह दिनुहुन्छ?
1: सर्पले डसिसकेपछि सबभन्दा पहिला आफ्नो वरिपरि नजिक जुन साधन अभाइलेबल छ जसले चाहिँ छिटो पुर्याउन सक्छ, सामान्यतया एम्बुलेन्स नभए पनि अहिले त गाउँ गाउँमा अटो रिक्सा पुगेको छ, अटो रिक्सामा जान सकिन्छ, मोटरसाइकलमा दुईजनाको बीचमा चाहिँ स्नेक बाइट भिक्टिमलाई राखेर सर्पबाट पीडित भएको व्यक्तिलाई राखेर लान सकिन्छ, कतिपय अवस्थामा साइकलमा राखेर पनि लान सकिन्छ। त्यसो भएको भएर दूरी घटाउने स्पिड भएको जुनसुकै साधनबाट चाहिँ हामीले चाहिँ अस्पताल पुर्याउन सकिन्छ।
0: अर्को जिज्ञासा, जुन सर्पले डस्छ त्यो सर्पको तस्विर खिच्नु अथवा फोटो खिच्नु भन्छन्, यो कतिको उचित सल्लाह हो?
2: एकदम राम्रो सल्लाह हो सर, यसले धेरै आइडिया दिन्छ। बिरामीले अनावश्यक दुःख पाउनु पर्दैन कुरेर, र डक्टरले पनि कन्फिडेन्टली यो चाहिँ विषालु सर्प हो, विषालु सर्प चिनेर बिरामीलाई बेलैमा घर पठाउन सक्छ।
0: मरिसकेको सर्पलाई पनि चलाउनु हुन्न छुनु हुन्न भनिन्छ, योसँग कतिको सत्यता छ?
2: त्यो ठिक हो, मरिसकेको सर्प भनेर मान्छेले भ्रममा पराए हुनसक्छ, सर्पले रेस्ट गरेर हुनसक्छ, त्यस्तो बेलामा उसलाई चलायो भने र पूर्ण नमरिसकेको सर्पलाई झन् उसले फेरि ठुङ्न सक्छ। त्यही भएर मरेको सर्पलाई केही समयसम्म चाहिँ चलायो भने पनि सतर्कता साथ चलाउनु पर्छ र सकेसम्म नचलाउनु भनेर सल्लाह दिन्छु।
0: हाम्रो यो नगर गाउँहरूमा बस्तीहरूमा सर्प ल्याएर विभिन्न किसिमको खेल देखाउने, विभिन्न किसिमको रमिता गर्ने चलन छ, यो सर्पलाई यस्तो किसिमको रमिता अथवा यस्तो किसिमको खेलहरू गर्नु कतिको उचित हो?
2: त्यो चाहिँ मेरो विचारमा त्यति ठिक होइन, किनभने मान्छेहरूले उसले विषालु सर्प भयो भने उसको चाहिँ दाँत निकालेर ल्याएको हुन्छ अथवा विक्रय सर्प ल्याएको हुन्छ, त्यसले गर्दाखेरि बच्चाहरूमा के पर्न सक्छ एउटा भ्रम, भने उसको सर्पलाई त खेलाउन सकिँदो रहेछ, सर्प भने त सहयोगी प्राणी रहेछन् भनेर त्यो खालको चाहिँ उनीहरूलाई दुस्साहस पलाउन सक्छ, उनीहरूले सर्प समात्ने खेलाउने गर्न सक्छन्। त्यस्तो भएर त्यस्तो प्रवृत्तिलाई चाहिँ रोक्नुपर्छ र त्यो बच्चाहरूको अगाडि चाहिँ देखाउनु हुनस् लाग्छ।
0: हिजो आज सर्प सम्बन्धी विभिन्न किसिमका सर्पलाई रेस्क्यु गर्नेहरू पनि थुप्रो हुन थाल्नु भएको छ, सर्पको रेस्क्युअरहरूलाई के सल्लाह छ?
2: सर्पको रेस्क्युअरहरूलाई मेरो एकदमै उहाँहरूलाई शुभकामना छ, उहाँहरूले सुरक्षित साथ सर्पको रेस्क्यु गर्नुहोस्, सर्पको रेस्क्यु गर्दा गर्दा उहाँहरूको रेस्क्यु गर्न नपरोस् मेरो चाहिँ उहाँहरूलाई शुभेच्छा छ, किनभने सर्पको रेस्क्यु एउटा खतरनाक काम हो, आफ्नो जोखिम मोलेर उहाँहरूले काम गर्नुहुन्छ, सर्पलाई जोगाउन सर्पलाई चाहिँ अनावश्यक मरणबाट जोगाउन उहाँहरूको भूमिका रहन्छ। तथापि यस्तो गर्दै गर्दा धेरै रेस्क्युअरहरूको हामीले देहान्त भएको थाहा पाएका छौँ, रेस्क्यु गर्दा गर्दै त्यसो भएको भएर पूर्ण पोख्त नभइकन राम्रोसँग ब्याकअपको लागि साथीभाइसँग कन्ट्याक्ट नगरिकन चाहिँ रेस्क्युअरमा नजानु होला भन्ने मेरो सुझाव दिन चाहन्छु।
3: सर्पले डसेको व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा विशेष गरी सर्पदंशको बिरामीलाई शान्त राख्नुपर्ने र खानेकुरा खुवाउन नहुने विषयका बारेमा हामी सबैलाई प्रष्ट हुने गरी बताइदिनु भएकोमा सर्पदंश सम्बन्धी विज्ञ डाक्टर कृष्ण प्रसाद आचार्य प्रति हामी आभारी छौ।
4: खै भाउजू कता हुनुहुन्छ?
5: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी, हिँड्नुहोस् न उतै।
4: भाउजू कहाँनिर टोके तपाईँलाई? घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ तर पनि टोक्नु भ्याएछ है तपाईँलाई?
6: यहाँ कुर्कुचानीले टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
4: नआतिनुहोस् है भाउजू, हामी छौ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
5: यति बेला त खानेकुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
4: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
7: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, घडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नु पर्ने अवस्था समेत आउन सक्छ।
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
0: आज हामी सर्पले डसेको व्यक्तिलाई तत्कालै गर्नुपर्ने प्राथमिक उपचारका विषयमा संवाद गरिरहेका छौं। अहिलेसम्म हामीले श्रोता सहभागीको विचार र सर्पदंश सम्बन्धी विज्ञ डाक्टर कृष्ण प्रसाद आचार्यसँगको कुराकानी सुन्यौं।
3: यति बेला भने रञ्जनी र राजीवको कथाको तेस्रो भाग सुन्ने बेला भएको छ। सर्पदंश सम्बन्धी जनचेतना फैलाउने अभियानमा सक्रिय रञ्जनी र राजीवले अघिल्लो भागमा हामीलाई सर्पहरू पनि हाम्रो पर्यावरणका अभिन्न अंग भएकोले यिनीहरूलाई मार्नु हुँदैन भन्ने कुरा सिकाए। सर्पदंशबाट बच्न घर वरिपरि भएका अग्ला घाँसहरू बेला बेलामा काटेर हटाउने, फोहोरको उचित व्यवस्थापन गर्ने, अन्न भण्डारमा सर्पलाई आकर्षित हुन नदिन सुझाएका थिए।
0: राजीवको छिमेकी नथु काकाको घरमा सर्प आउनुको मुख्य कारण घर वरिपरिको झाडी र दाउराको चाङ हो भन्ने सहजै अनुमान नाटिकाबाट भएको छ। नथु काकाको घरबाट निस्कदै गर्दा राजीव र रञ्जनीले हटिया जाने कुरा गर्दै थिए। राजीवको हातमा सर्पले डसेको घाउको दागको पनि कुराकानी हुँदै थियो। त्यत्तिकैमा दिनेशलाई सर्पले टोकेको भनेर रञ्जनीलाई फोन आयो। दिनेशका बारेमा थाहा पाउन र उनको उपचार कसरी हुन्छ भन्ने बुझ्न हामी पनि रञ्जनी र राजीवसँगै जाउँ न।
9: मलाई सर्पले टोक्यो, म त मर्छु कि के हो अब।
10: नाच्यौ न दिनेश, शान्त भएर बस न, राजीव र रञ्जनी पनि आइहाले नि।
11: नाच्यौ न दिनेश, तिमीलाई केही पनि हुँदैन, नाचिकन सुतिराख त।
9: मलाई त एकदमै डर लागिरहेको छ रञ्जनी।
5: दिनेश नाच्यौ न, केही हुँदैन तिमीलाई, शान्त भएर बस त। अनि सर्पले टोकेको भाग नचलाऊ र नहल्लाऊ है, सुनिन सक्छ, बुझ्यौ नि।
9: हुन्छ हुन्छ,
11: अब हामी तिमीलाई सर्पदंश उपचार केन्द्रमा लैजान्छौ, अनि त ठिक भइहाल्छ नि, होइन राजीव?
5: हो नि दिनेश, नचल है, म तिम्रो बेल्ट पेटी औठी घडी खोलिदिन्छु है।
11: हुन्छ, एम्बुलेन्स आउन समय लाग्छ जस्तो छ, तिम्रो बाइकमा राखेर लाने कि राजीव?
5: हुन्छ हुन्छ रञ्जनी, बरु खुट्टा नहलाइकन तिमी र वन्दना मिलेर दिनेशलाई मेरो बाइकमा राख, अनि तिमी पछाडिबाट चढेर दिनेशलाई समझ, अनि उपचार केन्द्रमा पुर्याइहालौ।

0: हुन्छ हुन्छ ल भयो राजीव जाउँ
1: हुन्छ हुन्छ ल बुन्दन हामी पुगेर आउँछौँ है त
2: तपाईँहरूले उहाँलाई समयमा नै सर्पदंश उपचार केन्द्रमा ल्याएर अति नै राम्रो गर्नुभयो यस्तो बेलामा सबभन्दा छिटो यातायातको माध्यम जे हुन्छ त्यसैबाट उपचार केन्द्रमा ल्याइहाल्नुपर्छ थोरै ढिलो गर्दा पनि ठूलो भूल हुन्छ र पछुताउनु पर्ने हुन्छ अनि दिनेश भाइ अर्को मेरो मुख्य प्रश्न सर्प कस्तो थियो
1: त्यो त
3: सर्प त करेक्ट थियो स्वास्थ्य कर्मी दी दिनेशको जुत्तामा लुकेर बसिरहेको रहेछ अनि जुत्ता लगाउनु खोज्दा दसी त हाल्यो
2: ए पक्का नै छ नि होइन करेक्ट नै हो भनेर
3: पक्का छु दिदी मैले मोबाइलबाट फोटो पनि खिचेको छु
2: ए ल ठिक छ म अब दिनेशलाई विष विरोधी औषधिको सुई लगाइदिन्छु अनि त ठिक भइहाल्छ ल अब नातिका नै आराम गर त म सुई लगाइदिइहाल्छु
1: ल दिनेश अब आतिनु पर्दैन है
4: धन्यवाद है राजीव दाई रञ्जनी दिदी तपाईँहरूको यो गुण म कहिल्यै बिर्सिने छैन
3: ल ल अहिले यस्तो कुरा गर्ने समय होइन आराम गर बरु
4: हुन्छ
2: ल सुई पनि लगाइदिए अब नातिका नै आराम गर अनि तपाईँहरू दुवैजनालाई धेरै धेरै धन्यवाद है किनकि समयमै तपाईँहरूले उहाँलाई सर्पदंश उपचार केन्द्रमा ल्याएर एकदमै राम्रो गर्नुभयो किनकि सर्पको दसाईबाट प्रभावित व्यक्तिलाई समयमा नै उपचार गर्न सकेमा बचाउन सकिन्छ र यसबाट हुने मृत्यु कम पनि गर्न सकिन्छ
1: त्यही भएर नै हतार हतार गरेर सर्पदंश उपचार केन्द्रमा लिएर आइहालेको स्वास्थ्य कर्मी दिदी
2: अनि सही र भरपर्दो जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनेर पत्ता लगाउनको लागि वेब पेज snakebitenepal.org र www.facebook.com/snakebitenepalमा पनि लगइन गरी आवश्यक जानकारी लिन सकिन्छ है
3: ओहो कति महत्वपूर्ण जानकारी दिनुभएको दिदी अब केही जानकारी लिनु पर्यो भने यही snakebitenepal.org र www.facebook.com/snakebitenepal पेजमा गएर लिन्छौ होइन त राजीव
1: हो नि ल रञ्जनी रात पनि पर्न लाग्यो म तिमीलाई घरसम्म पुर्याइदिन्छु अनि दिनेशलाई फेरि लिन आउँछु
3: ल त सिस्टर म अहिले लाग्छु है त नमस्ते
5: अनि स्वास्थ्य कर्मी दिदी म तपाईँलाई सर्पको फोटो पनि पठाइदिइहाल्छु है त वाट्सएपबाट
2: हुन्छ मलाई रेकर्ड राख्न नि मद्दत पुग्छ
3: बाइकमा बसे म राजीव
1: हुन्छ बस धन्न समयमा दिनेशलाई सर्पदंश उपचार केन्द्रमा ल्याउन सक्यो नत्र त दिनेशको ज्यानै जान सक्यो
3: त्यही त भनेको राजीव जे होस् बाइकको बीचमा दिनेशलाई राखेर ल्याउने उपाय लगाएर राम्रो गर्यौं हामीले
1: हो त एम्बुलेन्स आउन समय लाग्न सक्थ्यो त्यही भएर यसो सोचे है मैले मोटरसाइकलमा राखेर लाने मिलिहाल्छ क्यारे भनेर अनि मोटरसाइकलमै लैजाउ भनेको नि
3: हो त आफ्नो नजिकको जे साधन छ त्यही साधनमा राखेर छिटो छिटो सर्पले डसेको व्यक्तिलाई सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुपर्छ
1: हो नि अनि यहाँ आएर कति महत्वपूर्ण जानकारी पनि पायौं सर्पदंश उपचार केन्द्रको बारेमा अझै जानकारी लिनको लागि भरपर्दो वेब पेज पनि थाहा पाए snakebitenepal.org भनेर
3: त्यही त है बरु सुन न भोलि मसँग हाट जान्छौ
1: किन के छ र त्यस्तो हाटमा
3: अब गएपछि पो थाहा हुन्छ त
1: अब भन्नु न त के कुरा छ त्यस्तो हाटमा भनेर
3: सरप्राइज
6: रञ्जनी र राजीवका सहकर्मी दिनेशलाई जुत्तामा लुकेर बसेको सर्पले जुत्ता लगाउने बेलामा डसेछ सबैजनाले दिनेशलाई सान्त्वना दिएका छन् सर्पले डसेको ठाउँलाई हल्लिन दिइएको छैन भने खानेकुरा पनि खान दिइएको छैन उनको शरीरमा भएका टम्म कसिएका कपडा पेटी औठी घडी आदि खोलेर खुकुलो पारिएको छ हामीसँगै भएको जो कोहीलाई सर्पले डसेको खण्डमा हामीले गर्नुपर्ने कुराहरू पनि यिनै हुन्
7: सँगसँगै हामीले कपडा र जुत्ता लगाउनु अघि जाँच गर्नुपर्ने कुरा पनि आजको छलफलको महत्वपूर्ण सिकाइ हो त्यस्तै सर्पदंशको बिरामीलाई मोटरसाइकल वा अरू तत्कालै उपलब्ध हुने सवारी साधनमा सजिलोसँग राखेर रा सर्पदंश उपचार केन्द्रमा लैजानुपर्ने कुरा पनि आजको नाटकबाट हामीले सिकेका छौं अर्को प्रस्तुतिमा पनि रञ्जनी र राजीव बीचको संवाद हामी सुन्ने नै छौं

0: यति बेला हामी रेडियो कार्यक्रम जीवन सन्देश सुनिरहेका छौं।
1: सहभागी श्रोता, आज प्रस्तुत यिनै अन्तर्वस्तु र संवादसँगै रेडियो कार्यक्रम लहर जीवन सन्देशको आजको यस तेस्रो भागबाट म अचला
2: र म उपेन्द्र विदा माग्छौ। अर्को खण्डमा सर्पको डसाईबाट बच्ने उपायहरूका बारेमा अरू नयाँ जानकारी पनि लिएर आउने नै छौ।
1: आजलाई विदा दिनुहोस्। नमस्ते।
3: यस रेडियो प्रस्तुतिमा विद्वान अतिथिले बताउनु भएको उहाँको निजी विचार मानिनेछ र नेपाल सर्पदंश रोकथाम परियोजनाको तर्फबाट अभिव्यक्त भएको आधिकारिक विचार भनेर मानिनु हुँदैन।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत।
5: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
6: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
5: सानो कुरामा तनाव हुने,
6: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
5: कुलटमा लाग्ने,
6: छटपटी हुने,
5: मुटु धेरै ढुकढुक हुने,
6: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
5: टिकापुर अस्पताल, टिकापुर, कैलाली।
7: रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति, स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षद ज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूल कुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915-61-022। रानी जमरा कोलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
8: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरूरी सूचना।
9: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 1, जेठ 3 गते, समय बिहान 10 बजेदेखि।
8: मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5, जेठ 4 गते, समय बिहान 10 बजेदेखि।
9: अस्तेरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4, जेठ 5 गते, समय बिहान 10 बजेदेखि।
8: विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 2, जेठ 6 गते, समय बिहान 10 बजेदेखि।
9: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1, जेठ 7 गते, समय बिहान 10 बजेदेखि।
8: एकतानगर कार्य समितिको भवन, वडा नम्बर 1, जेठ 8 गते, समय बिहान 10 बजेदेखि।
9: नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6, जेठ 10 गते, समय बिहान 10 बजेदेखि।
8: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9, जेठ 11 गते, समय बिहान 10 बजेदेखि।
9: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3, जेठ 12 गते, समय बिहान 10 बजेदेखि।
8: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी, नियतवश, आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: बाबु, ए बाबु, काल मनीष मेडिकल में जाइस तो?
16: मैं नहीं जाइ, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छू।
15: उहे मारे तो तुहिन वहाँ पठाई दो, यहाँ हेर ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था तोर समस्या फेन अस्ते बा जइबे तो समाधान हुई जाए।
16: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाय।
7: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महीना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला यौन कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपारके तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता उपचार होइति रहल बा। सम्पर्क मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर। फोन नम्बर 9860071024 ओ 9806477।

0: उपभोक्ता वर्गमा टिकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून जिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनाऊ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टिकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टिकापुर नगरपालिका।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
3: जेठ 2 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
4: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
3: आउने दिन जेठ 2 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 98-688-0008 र 98-25-67-77-72।
5: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, इष्ट मित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करुणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय, वडा नम्बर 2, विकासपुर पार्क रोड, टिकापुर, कैलाली।
6: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टिकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
6: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
6: दन्त रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
6: मनोचिकित्सक विशेषज्ञ सेवा,
7: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
6: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
6: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
6: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
6: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: बाह्र रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
6: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
8: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडी, फोन नम्बर 98-648-36-213।
9: शरीरमा लाल वा फुस्तर छुअबेर ठहानी बिना स्पर्श शक्ति हेरेलको निखुन्जिना दाग देख पर्लसी, हात द्वारा झमझम गर्ना तथा मास सुहाको बठिना हुलसे कुष्ठ रोग हुइसेक्ठा।
10: कुष्ठ रोग महिला वा पुरुष जेहेफे लागसेक्ठा। कुष्ठ रोगको शंका लगे कि लगभग स्वास्थ्य संस्था वा साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गरी
9: महिला उग्र अस्पतालसम्म आइक्लाको स्वास्थ्य परीक्षण गराइक्लाक आफ्न घर पुरुष उग्र मद्दत गरी।
10: कुष्ठरोग मुक्त समाज निर्माणका लागि साइनिङ अस्पताल आईएनएफ नेपाल बाँकेसे जनहितमा जारी सन्देश।
11: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।

0: लाउन सुन्नुहोस् न, कोही छ वरिपरि? लाउन कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
1: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
0: हो? हुँदै हो।
1: लाउन, अनि यो भुइँमा को किन भुइँमा लडिरहेको?
0: सुन्नुहोस् न, हामी दुईजना जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लाउन के गर्ने होला, लाउन यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाइ हुन्थ्यो। लाउन दाई के गर्ने होला, लाउन
1: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटर नै खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकलवाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
0: हुन्छ दाई, हुन्छ।
1: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनी सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौ है हामी। मुकेश झट्टै आऊ है, सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टिभेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
0: हुन्छ दाई, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदद गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
6: जेठ 2 गते पहिलो शनिबार
5: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
7: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
6: आउने दिन जेठ 2 गते पहिलो शनिबार
5: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 98688008 र 98253677272।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाइमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगर्जन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै पुरो हर्यो, ठोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारे सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854-89213, इमेल ocmcticapur@gmail.com।

0: आइगई क्या? आज त पहिला नोकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
1: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भन्या बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमी त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
0: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
1: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मी सम्पर्क हर्या।
2: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
2: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
2: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 01-5560-470 र मोबाइल नम्बर 98-48-57-18-28।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
8: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
7: सानो कुरामा तनाव हुने,
8: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
7: कुलटमा लाग्ने,
8: छटपटी हुने,
7: मुटु धेरै ढुकढुक हुने,
8: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
7: टिकापुर अस्पताल, टिकापुर, कैलाली।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नेपालमा पाजेना बिखा साँपनको विषयमा सुन। एक ठोर गरैचा जोन खास कै राति समयमा घरभित्र पैठ सेक्छ। यी कटला से निबाई फे स्याकट तर कटलक पाछ देही भाग जो निचलना कै सास फ्यार जो निसेकना मे से लक्क हुई सेक्छ। और रठ डोम जोन बडा रिसाहा मेरिक रठ निकर फाट फुले ठ डोम साँप दिन वा रात दुनुमा देख पर्ना ओ खास कै संज्ञा ध्यान देख पर्छ। निकर कटला से फे लक्क हुई सेक्छ। ओ और रठ कैरी जातक साँप निकर कटला कला से कटलक भाग सुई था ओ बड़ा कर्र से बठे था। रकट थे पाची होकर रकट बहना हुई से था। उसे का हमार देशक तराई सक्कू भूभाग में पा देना बघोकने न फुनकारना बाघे सांप। ई सांप 10 लाख बेरहमेन कम खेल पा दे था तर हिकनक कटाई एकदम खतरनाक था।
3: बर्खा छ्याङको अनाज बिक्रिना समयमा सापनको कटाई अथवा दसैँको घटना धेर बिना कथा बैया वो और प्राकृतिक प्रकोपको कारण सापनको बच्यारा नासि बेस सापनको दसैँको घटना धेर बिना कर्लक पाइन्।
4: झुर जसिन सापनको दसैँ हानिकारक निरहर उहो फे यदि सपवा 10 डारल कलसे तुरन्त लगभग उपचार केन्द्रमा जा जाइ पर।
5: विश्वास लग्ना हो सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कै पट्टा लगाइक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिए सक्दै छ।
6: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
7: तर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त जाने विचार छ कि नै त?
8: आफ्ना कान्छा भाइको बिहा नगइकन पन भएन, जाउँ भने भुवाको मङ्गलसूत्र पन भाँची गयो।
7: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको है, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
8: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
9: सामुएल ज्वेलर्स सुनसारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनसारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08 98 4 86 39 261।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौ।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
8: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
9: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
8: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
9: शिखर इन्स्योरेन्सको सहकार्यमा
8: अस्पताल खर्च सहाराले गर्छ।
9: ई सेवा सबै सधैँ सँगै।

0: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्ष प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
0: भर्ना कार्यक्रम
1: अनलाइन आवेदन फारम वितरण शुरू 29 गते देखि।
0: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
1: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cteet.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SEA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
0: आवश्यक कागज पत्रहरू
1: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
0: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
1: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
0: स्पष्ट मुखाकृति देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो,
1: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
0: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
1: सम्पर्क नम्बर 0999-59044, 98-58-78-00-44, 98-487-20-247, 97-642-83-921 र 98-69-63-520।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको 2रो, 3रो र 4थो शनिबार आउँदै हुनुहुन्छ।
2: सासानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
2: कुलटमा लाग्ने,
1: छटपटी हुने,
2: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
2: टिकापुर अस्पताल, टिकापुर कैलाली।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 को विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला ज्यूहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टीकापुर कैलाली।
1: कर्णाली माध्यमिक विद्यालय टीकापुरमा कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। तपसिल
1: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म, सीट संख्या 48 जना मात्र। फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू कक्षा 8 उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
2: प्रवेश परीक्षाको मिति टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
1: कर्णाली माध्यमिक विद्यालय टीकापुर एक कैलाली, प्रधानाध्यापक धर्मराज शर्मा, सम्पर्क फोन नम्बर 9898 41 67 र 091-561-411।
3: टीकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
3: टीकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
4: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
3: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसायी स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
3: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
3: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टीकापुर नगरपालिका कार्यालय।

जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900 मा।

0: कार्यक्रम लोक चौतारी
1: हरेक साताको शनिबार बिहान 11 बजेदेखि सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जमा सुन्न सक्नुहुनेछ।
0: लोकगीत गाउने सुनाउने र रमाउने कार्यक्रम लोक चौतारी
1: साथमा हुनेछु म भाग्यकुँवर।
0: कार्यक्रम लोक चौतारी
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

नमस्कार। कार्यक्रम लोक चौतारीको पर्खाईमा बसिरहनु भएका सम्पूर्ण नेपाली लोक गीत संगीतलाई मन पराउने र रेडियो प्रेमी सम्पूर्ण मनहरूमा हरेक हप्ताको शनिबार चाहिँ आज पनि हामी तपाईसँग तपाईका ती सुमधुर आवाजबाट सुरीला लोक फाका सुन्न र यताबाट तपाईलाई रमाइला नयाँ पुराना भाका सुन्न र सुनाउन तिनै उकाली गर्दै ओराली गर्दै तपाईँको घर घरको रेडियो सेट हात हातको मोबाइल सेटसम्म हरेक हप्ताको शनिबार चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौं। यतिखेर भने टेक्निकल सपोर्टमा मलाई साथ दिइराख्नु भएको छ हाम्रो प्राविधिक मित्र आकाशी भने त्यसै गरी आवाजमा म छु भाग्य कुँवर। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी। यस कार्यक्रममा तपाईँका ती मनभित्र गुम्छिएका तिनै सुरीला आवाजले हामी स्थान दिने गर्दछौं। पक्कै पनि तपाईँ आउन सक्नुहुनेछ 091-95-61-255 को लाइनमा चाहिँ केटी साथी आउनुहोस् केटा साथी आउनुहोस् पक्कै पनि कता हुनुहुन्छ के गर्दै हुनुहुन्छ तिनै उकाली ओराली फन्ज्याङ चौतारी जहाँ हुनुहुन्छ जे गरिराख्नु भएको छ कार्यक्रम सुन्दै हुनुहुन्छ भने आउनुहोस् तपाईँका ती सुमधुर पुराना नयाँ भाकालाई स्थान दिनुहोस्। तपाईँका देश विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना छोडेर पनि जानुहोस्। यो हो कार्यक्रम लोक चौतारी, लोकगीत गाउने सुनाउने र रमाउने कार्यक्रम पनि हो। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुनेछ www.samudayikradio.tikapur.fm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ र तपाईँ त्यहाँबाट पनि सहभागिता जनाउन सक्नुहुन्छ। यो हो कार्यक्रम लोक चौतारी सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जको यो विद्युतीय तरंग मार्फत हरेक हप्ताको शनिबार तपाईँसँग यसरी नै हामी तरंगित हुन आउने गर्दछौ। तपाईँका ती सुरीला भाकालाई कार्यक्रम लोक चौतारीमा स्थान दिने गर्दछौ। पक्कै पनि बिहान पखाको समय छ, कोही भने खाना खाँदै हुनुहुन्छ होला, कोही भने घरमै हुनुहुन्छ होला, गर्मी बढ़िरहेको छ, गाउँघरतिर बाख्रा गोरु चराउन पनि जाँदै हुनुहुन्छ होला। कति रमाइलो हुन्छ है, आजभोलि चाहिँ अब जेठको महिना पनि लागिसक्यो, काफल पनि पाकिरहेछन् होला गाउँघरतिर, तिर्खुला पनि पाकिरहेछन् होला, ऐसेलु पनि पाकिरहेछन् होला, गाउँघरमा बन जाँदा एकदमै रमाइलो हुन्छ। तपाईँ जहाँ हुनुहुन्छ जे गराख्नु भएको छ हामीलाई सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोस्, तपाईँका लागि हामीले नम्बर खुल्ला गरिसकेका छौं, तपाईँ आउनुहोस् रमाइला कुराकानी गराउँला। अरू कुरा छँदैछ, अब तपाईँको माझमा हामीले कार्यक्रम लोक चौतारीको सुरुमा जोड्नु पर्ने हुन्छ है रमाइलो भाका, त्यसपछि भने हामी तपाईँको माझमा उपस्थित हुनेछौ। तपाईँ भने 091-95-61-255 को लाइनमा र सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला।

0: हजुर, आजसम्म आएनौ, छिटो आऊ भेट्नलाई खेती जुवारी। मेरो बस्तीमा निकै मार्मिक पुरानो भाका बाट हामीले कार्यक्रम लोक चौतारीको शुरूआत गरिसकेका छौं। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट। हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि तपाईँको माझमा हामी तीनै नयाँ पुराना भाकाको साथमा तपाईँसँग रमाइला कुराकानी गर्न उपस्थित हुनेछौं। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट। हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि तपाईँको माझमा जोडिने गर्दछौ हामी। तपाईँ हामीलाई इन्टरनेटबाट पनि सुन्न सक्नुहुनेछ www.samudayikradio.tikapur.fm.org मार्फत देश विदेशको जतासुकै पनि तपाईँ हामीलाई सहज रूपमा सुन्न सक्नुहुन्छ र त्यहाँबाट पनि तपाईँ सहभागिता जनाउन सक्नुहुन्छ। यो हो कार्यक्रम लोकगीत गाउने सुनाउने र रमाउने कार्यक्रम पनि हो लोक चौतारी। पक्कै पनि यो बिहानको समय छ, करिब 11 बजिसकेको छ। धेरैजना साथीहरू घरमै पनि हुनुहुन्छ होला। आज विदाको समय शनिबार, धेरैजना विद्यार्थी साथीहरू विदामा पनि हुनुहुन्छ होला। तपाईँ जहाँ हुनुहुन्छ जे गराख्नु भएको छ स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्। गर्मी धेरै बढ़िरहेको छ, आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस्। जहाँ भए पनि हामीलाई सुन्दै हुनुहुन्छ भने करिब 1 घण्टाको बसाईलाई तपाईँ कार्यक्रम सुन्दै हुनुहुन्छ भने हामीसँग सहभागिता जनाउन चाहनुहुन्छ। आफूमा भएको मिठो भाका, तपाईँसँग मिठो गला छ, कला छ, तपाईँ गीत संगीतलाई धेरै मन पराउनुहुन्छ, तर तपाईँले त्यो आवाजलाई एउटा स्थान पाउनु भएको छैन भने तपाईँ आउनुहोस्। तपाईँका लागि हामीले सामुदायिक रेडियो टिकापुर एफएमबाट हरेक हप्ताको शनिबार तपाईँसँग जोडिने गर्दछौ। तपाईँका ती गला कलालाई हामी कार्यक्रममा स्थान दिने गर्दछौ र तपाईँ कार्यक्रम मार्फत आफ्ना देश विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ। यो हो कार्यक्रम लोक चौतारी। तपाईँका लागि हामीले नम्बर खुल्ला गरिसकेका छौ 091-5162-55 को लाइनमा चाहिँ केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्। तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौ। के गर्दै हुनुहुन्छ, कता हुनुहुन्छ, होइन दिउँसो करिब 11 बजेको समय छ, गर्मी धेरै बढ़िरहेको छ। कोही भने उकाली गर्दै हुनुहुन्छ होला, कोही भने ओह्राली झर्दै हुनुहुन्छ होला। तपाईँको गाउँ बस्तीको हाल खबर के छ? अब बिस्तारै बिस्तारै कामको चटारो पनि चल्दैछ है। आजभोलि चाहिँ खेतमा बिउ राख्ने काम पनि भइराखेको छ होला, हुँदैछ होला, अब हुन बाँकी पनि शुरू भइसक्यो। पक्कै पनि तपाईँ खेतबारीमा पनि हुनुहुन्छ होला, गाउँघरतिर हेर्ने हो भने आजभोलि काफल पनि पाकिरहेछन् होला गाउँघरतिर, होइन। वसन्त ऋतु पनि छ, जताततै हरियाली छ, काफलहरू अनि तिर्खुलाहरू ऐसेलोहरू पनि पाकिरहेछन् होला, बाख्रा गोरुकी पनि जानुभएको छ होला, धेरै ठाउँमा कोइलीहरू पनि एकदमै रमाइलो हुन्छ, गुन्जिने गर्छन्, आवाज निकाल्ने गर्छन्। तपाईँ जानुहुन्छ जे गराख्नु भएको छ, तपाईँ त्यतैबाट हामीलाई फोन गर्नुहोस्। तपाईँको गाउँ बस्तीको हाल खबर के छ, के गर्दै हुनुहुन्छ, त्यो सम्बन्धी पनि हामी रमाइला कुराकानी गर्नेछौ। पक्कै पनि जेठको महिना पनि लागिसकेको छ है। हाम्रो प्राविधिक साथीले कोही साथी जोडिसक्नुभयो भाग्यजी भनेर मलाई इशारा गरिसक्नु भएको छ। कहाँबाट को हुनुहुन्छ उहाँलाई म स्वागत गर्छु। हजुर नमस्कार।
1: फुल टिप्न गए फुल टिप्न सकेन, फुल टिप्न गए फुल टिप्न सकेन, सालीलाई भगाउन गए सालीलाई भगाउन सकेन, फुल टिप्न गए फुल टिप्न सकेन, सालीलाई भगाउन गए सालीलाई भगाउन सकेन, सालीको बाटो हेर्दा हेर्दा जिन्दगी बितिसक्यो, सालीको बाटो हेर्दा हेर्दै। नमस्कार। हजुर
2: हजुर नमस्कार नमस्कार। सालीको बाटो हेर्दा हेर्दै जिन्दगी बितिसक्यो हजुर, के हो सालीले त तडपाए क्या हो बेसरी
1: मुक्तक बनाएको हजुर।
2: एकदमै राम्रो एकदमै राम्रो। अनि के छ नारायणजी, खाना खानुभयो?
1: खाइसके हजुर, आराम गरिरहेछु। अब कार्यक्रममा कुराकानी गरिहाल्नु भने सुताइ भयो
2: हजुर, कार्यक्रम सुन्दै फोन पनि गर्नु पर्यो, एउटा गीत पनि सुनाउनु पर्यो, जे होस् होइन आराम पनि गर्नु पर्यो भनेर हामीलाई जे होस् सम्झिनु भयो
1: हजुर।
2: पक्कै पनि खाना खाइसक्नु भयो?
1: खाना खाइसक्यो, म पनि खाइहाले हजुर।
2: हजुर हामीले पनि भर्खरै खाइसक्यौँ। अनि के छ गाउँघरतिरको हाल खबर, के छ कामहरू, के भइराखेको छ आजभोलि?
1: काम त अब यस्तै हो, अब अटो चलाउँछु म त, अटो चलाएर अब दिन बितिरहेछ। अब गाउँतिर अब बिउ सिउ छिट्ने काम सुरु भइरहेछ,
2: जोत्ने
1: अब जोत्ने हलो जोत्ने सिजन पनि आयो, सबैतिर हेर्न पर्ने अवस्था भइगयो।
2: हो त नि, अब हामी मान्छे भइसकेपछि सबै ठाउँमा हामीले एकै ठाउँमा मात्रै ध्यान नदिएर सबै ठाउँमा ध्यान दिनुपर्ने हुन्छ, घरभित्रको काम पनि गर्नुपर्ने हुन्छ, घर बाहिरको काम पनि गर्नुपर्ने हुन्छ। नारायणजी
1: हजुर
2: पक्कै पनि सम्झिनु भयो, खुसी लाग्यो। हरेक हप्ताको शनिबार हामी कि सम्झिनुहुन्छ, खुसी लाग्छ, अनि कार्यक्रम पनि सुन्दै हुनुहुन्छ
1: हजुर।
2: हजुर पक्कै पनि आज पनि कार्यक्रममा आउनुभयो, सुरुमा मिठो मुक्तक सुनाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेरि पनि तपाईँको आवाजबाट एउटा मिठो भाका सुन्छौ हामी। हजुर हजुर हुन्छ सुरु गर्नुहोस्।
1: सानो सानो गाईको बाछा पाहा जानेर घरमा स्वास्नी हुँदा हुँदा कान्छी ल्याउने, सानो सानो गाईको बाछा पाहार जानेर घरमा स्वास्नी हुँदा हुँदा कान्छी ल्याउनेर लाउँदै।
2: हजुर घरमा स्वास्नी हुँदा हुँदै कान्छी ल्याउने, कान्छी चाहिँ आउनु भएन है घरमा?
1: नै आउँदैन, खालि गीत बनाएको।
2: हजुर हजुर खालि गीत मात्र हो, त्यो हुन पनि नपरोस् होइन। पक्कै पनि कार्यक्रममा आउनुभयो, सहभागिता जनाउनु भयो, एउटा मिठो भाका सुनाउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि यसरी नै माया चाहिँ नमान्नु होला, सहभागिता जनाउँदै गर्नु होला नारायणजी है।
1: माया त मान्दैन, कहिले काहीँ बिर्सिहाल्छु नि।
2: हजुर हजुर
1: कामको बिजीले
2: हजुर
1: त्यही भएर मिस्टेक हुन सक्छ।
2: हजुर
1: कामले कामको विषयमा
2: हजुर
1: कहिले काहीँ दिनबार बिर्सिन्छ नि त, त्यही भएर
2: हजुर
1: म अरू कार्यक्रममा पनि सधैँ फोन
2: गरिरहन्छु।
1: चौधरी भाकामा पनि सधैँ फोन गर्छु म।
2: हजुर हजुर खुसी लाग्छ, सम्झिनुहुन्छ, हामी चाहिँ एकदमै खुसी हुन्छौँ तपाईँले साथ सपोर्ट दिनुहुन्छ र पो हामी तपाईँको माझमा छौँ होइन नारायणजी।
1: हजुर
2: कार्यक्रममा सहभागिता जनाउनु भयो, खुसी लाग्यो। आजलाई छुट्नु पर्ने हुन्छ, हामीले पनि समय अनुसार चल्नु पर्ने हुन्छ होइन। आजलाई छुट्नु पर्ने हुन्छ, छुट्नुभन्दा पहिले साथीभाइ आफन्तजनलाई सम्झना छोड्न सक्नुहुनेछ?
1: सबभन्दा पहिला हजुरलाई र आकाश सरलाई
2: धन्यवाद,
1: अनि जति मेरो साथी भाइहरू छन् नाटपाट
2: हजुर
1: सबैलाई नारायण सिंह नटन नचिन्ने सबैलाई भन्छु।
2: हजुर छुटिन्छ, नमस्कार नारायणजी।
1: नमस्कार
2: हजुर नमस्कार। अहिले पनि जगतपुरबाट नारायण चौधरी आउनु भएको थियो, उहाँले पनि एउटा मिठो भाका सुनाएर गइसक्नु भएको छ। सधैँ सम्झिनुहुन्छ, हरेक हप्ताको शनिबार सम्झिनुहुन्छ, सुन्नुहुन्छ कार्यक्रम, हामीलाई खुसी लाग्छ। पक्कै पनि यसरी नै सहभागिता जनाउँदै गर्नुहोला नारायणजी। आगामी दिनमा पनि तपाईँ पनि यस्तै यस्तै रमाइला भाका नयाँ पुराना सुन्न र सुनाउन चाहनुहुन्छ, तपाईँका देश विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना छोड्न चाहनुहुन्छ भने यो हो कार्यक्रम लोक चौतारी, लोकगीत गाउने सुनाउने र रमाउने कार्यक्रम हो। तपाईँका ती सुमधुर आवाजलाई, ती सुरिला भाकालाई हामी कार्यक्रम लोक चौतारीमा स्थान दिने गर्दछौ। पक्कै पनि आउनुहोस्। 0995612555 को लाइनमा केटी साथी आउनुहोस्, केटा साथी आउनुहोस्, तपाईँसँग हामी रमाइला कुराकानी गर्नेछौ। फेरि पनि आकाशी एउटा रमाइलो भाका जोड्छौ, त्यसपछि भने हामी तपाईँको माझमा उपस्थित हुनेछौ। तपाईँ भने सामुदायिक रेडियो टिकापुर एफएम सुनेर कतै नजानुहोला।

हजुर, यो मिठो बाघा तपाईँको माझमा राखिसकेपछि पुनः पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट। हरेक हप्ताको शनिबार तपाईँको माझमा हामी जोडिने गर्दछौं र यतिखेर भने टेक्निकल सपोर्टमा मलाई सघाउँदै हुनुहुन्छ हाम्रो प्राविधिक मित्र आकाशजी भने, त्यसै गरी आवाजमा म छु तपाईँको माझमा तपाईँकै हर पलको साथी भाग्यकुमार। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट। तपाईँको माझमा हामी हरेक हप्ताको शनिबार तपाईँसँग कार्यक्रम लोक चौतारी लिएर हामी उपस्थित हुने गर्दछौं। तपाई हामीलाई www.samudayikradio.tikapurfm.org मार्फत देश विदेशको जुनसुकै ठाउँमा पनि हामीलाई सहज रूपमा तपाईँ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम पनि हो। तपाईँ जहाँ हुनुहुन्छ, जिगर राख्नु भएको छ, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्। तपाईँ मिठो गीत गाउनुहुन्छ, तपाईँसँग गला छ, कला छ, तपाईँले त्यो एउटा तपाईँको त्यो सुमधुर आवाजलाई तपाईँले स्थान पाउनु भएको छैन भने पक्कै पनि तपाईँका लागि हामी हरेक हप्ताको शनिबार सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट बिहान 11 बजेदेखि कार्यक्रम लोक चौतारीमा जोडिने गर्दछौं। तपाईँ जताबाट पनि देश विदेश, देशभन्दा बाहिर, देशभन्दा भित्रबाट पनि तपाईँ हामीलाई सम्झन सक्नुहुन्छ, एउटा मिठो भाका तपाईँ सुनाउन सक्नुहुन्छ। धेरैजना साथीहरू भन्नुहुन्छ कार्यक्रम सुन्छु, हामी नेपाली लोकगीत संगीतलाई मन पराउँछौ। पक्कै पनि मन पनि पराउनु पर्छ है, आफ्नो नेपाली भाषाको हाम्रो एउटा राष्ट्रिय पहिचान पनि हो नेपाली लोकगीत संगीत। नेपाली लोकगीत संगीतलाई हामीले नै माया गरेनौ, हामीले नै सुनेनौ, हामीले नै गाएनौ भनेपछि कसले गाइदिन्छ होइन? एउटा हाम्रो मुख्य पाटो पनि हो नेपाली लोकगीत संगीत। हामी सम्पूर्ण नेपालीले नेपाली गीत संगीतलाई मन पराउनु पर्छ, गाउनु पनि पर्छ। ती सुरिला आवाज छन् भने ती आवाजलाई तपाईँले कार्यक्रम मार्फत सम्झिन पनि सक्नुहुन्छ र तपाईँका स्वदेशमा विदेशमा भएका साथीभाइ आफन्तजनलाई तपाईँ सम्झना पनि छोड्न सक्नुहुन्छ। पक्कै पनि 11:30 बज्ने आँटिसक्यो, तपाईँ घरमै हुनुहुन्छ होला, कोही भने उकाली गर्दै हुनुहुन्छ होला, कोही भने ओराली झर्दै हुनुहुन्छ होला। पक्कै पनि आज बिदाको दिनमा धेरैजना विद्यार्थी साथीहरू घरमै पनि हुनुहुन्छ होला। गर्मी धेरै बढ़िरहेको छ, तपाईँको गाउँ बस्तीको हाल खबर के छ, कस्तो छ, के गर्दै हुनुहुन्छ आज भोलिका दिन, त्यो सम्बन्धी पनि हामी रमाइला कुराकानी गर्नेछौ कार्यक्रम लोक चौतारीमा। के छ आकाशजी, कोही आउनु भएको छ? पक्कै पनि हाम्रो आकाशजीले भन्दै हुनुहुन्छ कोही साथी आउनु भएको छैन, गर्मी बढ़िसक्यो, गर्मी छ धेरै, अब के गर्ने? साथीहरू पनि बिजी हुनुहुन्छ होला, कामको चटारो पनि छ, आज भोलि गर्मी पनि धेरै बढ़िरहेको छ भन्दै हुनुहुन्छ। पक्कै पनि गर्मी छ, आफ्नो यो गर्मीमा चाहिँ आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोला, किनभने काम त छँदैछ होइन, आफ्नो सबभन्दा आफू स्वस्थ हुनु नै ठूलो कुरा हो, त्यसपछि चाहिँ अरू कुरा हो, आफू स्वस्थ भइसकेपछिको कुराहरू हो। तपाईँ जहाँ भए पनि जे गरिराख्नु भएको छ, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, खुसी रहनुहोस्, सुखी रहनुहोस् र हामीलाई सुन्दै हुनुहुन्छ भने फोन पनि गर्नुहोस्। फेरि पनि तपाईँको माझमा एउटा मिठो भाका जोड्छौं हामी, त्यसपछि भने तपाईँको माझमा उपस्थित हुनेछु। तपाईँ भने सामुदायिक रेडियो टिकापुर एफएम 91.5 61.255 को लाइनमा सहभागिता जनाउँदै गर्नुहोला।

हजुर, यो मिठो भाका तपाईँको माझमा जोडिसकेपछि पुनः पनि तपाईँलाई स्वागत गर्न चाहन्छु। यतिखेर तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्जबाट हरेक हप्ताको शनिबार बिहान 11 बजेदेखि आउने एकमात्र कार्यक्रम हो लोक चौतारी। लोकगीत गाउने, सुनाउने र रमाउने कार्यक्रम पनि हो। आज पनि तपाईँसँग रमाइला कुराकानी गर्ने मन हुँदाहुँदै तपाईँको माझमा तिनै नयाँ पुराना भाका सुनाउने मन हुँदाहुँदै कार्यक्रमको समय सकिसक्यो हो भाग्यजी भनेर हाम्रो आकाशीले मलाई संकेत गरिसक्नु भएको छ। के छैन, आज जान्छौ हामी, पछिल्लो शनिबार आउँछौ तपाईँको माझमा। यसरी नै हामी हरेक हप्ताको शनिबार जोडिन्छौ तपाईँसँग रमाइला कुराकानी गर्छौ। आज पनि इन्टरनेटबाट www.samudayikradio.tikapur.fm सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। पक्कै पनि आज फोन लगाउनु भयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। देश विदेशमा सुनेर साथ दिनुभयो तपाईँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। र विशेष धन्यवाद यतिखेरसम्म मेरो आवाज तपाईँको घर घरको रेडियो सेट, हात हातको मोबाइल सेटसम्म पुर्याउन सहयोग गर्नुहुने हाम्रो प्राविधिक मित्र आकाश चौधरीलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। पछिल्लो शनिबार तपाईँसँग यस्तै यस्तै रमाइला कुराकानी गर्न, तपाईँको गाउँ बस्तीको हाल खबर के छ, कस्तो छ भनेर तपाईँसँग मिठा मिठा कुराकानी गर्न, तिनै भला सुकाली गर्न तपाईँको माझमा पछिल्लो शनिबार उपस्थित हुनेछु भन्दै यो मिठो भाका तपाईँको माझमा छोड्दै आजको कार्यक्रम लोक चौतारीको यो सुन्दर शनिबार बसाईबाट म भाग्य कुँवर पनि बिदा हुन चाहन्छु। नमस्कार, तपाईँको दिन शुभ रहोस्।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सेनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सेनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628225।
3: छोरीलाई भुकेर आएको छौ त? हेर्नुहोस् न काका, छोरी फुलटिम्न बारीमा गएकी थिइन्, सर्पले टोकेछ। विष निकालिदिनुहुन्छ कि भनेर लिएर आएको। सर्पले टोकेको विषको उपचार गर्न त सर्पदंश उपचार केन्द्रमै लैजानुपर्छ कमल। त्यहाँ दक्ष तथा तालिम प्राप्त चिकित्सकहरूले विषालु सर्पले टोकेको हो कि होइन पत्ता लगाएर सर्पदंश उपचारमा प्रयोग हुने एन्टी भेनमबाट उपचार गर्छन्।
4: सर्पदंश उपचार केन्द्रको बारेमा मैले पनि सुनेको त हो, तर
3: सर केही होइन, छोरीलाई तुरन्त उपचार केन्द्रमा लगिहाल। नेपाल सरकारले सर्पदंशको उपचार तथा एन्टी भेनम समेत निशुल्क उपलब्ध गराउँछ, खर्चको पनि चिन्ता लिनु पर्दैन।
5: बाबा,
4: छोरी नाति है, तिमीलाई केही हुँदैन, म एम्बुलेन्सलाई फोन गरिहाल्छु।
3: एम्बुलेन्स आइपुग्न समय लाग्न सक्छ, मेरो छोरो सन्देशले मोटरसाइकलमा राखेर तिमीहरूलाई उपचार केन्द्र लगिदिन्छ। बाबु सन्देश,
6: सर्पदंश प्रभावित जिल्लाहरूमा बिरामीहरूको समयमै उपचार गरी ज्यान जोगाउने उद्देश्यले सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन्। यी उपचार केन्द्रमा सर्पदंशको उपचार निशुल्क हुन्छ। सर्पको टोकाइले मानिसको मृत्यु नहोस् भनेर सरकारले सर्पदंश उपचारमा प्रयोग हुने एन्टिभेनम निशुल्क उपलब्ध गराएको छ। आफ्नो नजिकै रहेको सर्पदंश उपचार केन्द्रको सम्पर्क नम्बर साथमै राख्नुपर्छ।
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
8: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
9: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
10: होइन चाइनिजो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ तँलाई?
9: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
10: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
11: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
12: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ढकला रोड, टिकापुर, कैलाली।

0: सामुदायिक रेडियो टीका पुरहेमको दिउँस 12 बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट म सीता चौधरीको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapureffm.org मला सम्प्रपात्र र नेपाली पात्रमा पनि सुनिरहनु भएको छ। मध्याह्न खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुर नगरपालिका वडा नम्बर 1 ले 150 जना ज्येष्ठ नागरिकलाई सुपरनेट झोल वितरण गर्यो। जानकी नौका अध्यक्ष खगेन्द्र भण्डारी र सदस्य खड्काको पुनः पद बहाली। टीकापुरमा खुल्ला महिला फुटबल प्रतियोगिता जारी र आईसीसी क्रिकेट विश्वकप लीग 2 आज अमेरिका र नेपाल खेल्दै। अब मध्याह्न खबर विस्तारमा। टीकापुर नगरपालिका वडा नम्बर 1 ले वडामा रहेका 150 जना ज्येष्ठ नागरिकलाई सुपरनेट झोल वितरण गरेको छ। वडा कार्यालयले गर्मीको समयमा लामखुट्टेको टोकाई बहन्ने सर्प किरा फट्याङ्ग्राको डर हुने भएकाले ज्येष्ठ नागरिकको सुरक्षामा सहयोग पनि झोल वितरण गरिएको जनाएको छ। झोल वितरण गर्दै वडा अध्यक्ष मोहन विकले वडामा 2000 बढ़ी ज्येष्ठ नागरिक भएकाले यस वर्ष 73 वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मान गरेको बताउनुभयो। उहाँले हरेक वर्ष ज्येष्ठ नागरिक सम्मानका कार्य गर्दै आएका बताउँदै यस वर्ष लामखुट्टेको टोकाईका कारण लाग्ने रोगबाट बच्न सहयोग होस् भनी झोल वितरण गरेको जानकारी दिनुभयो। विकले सम्मानको संस्कृति हराउँदै गएकाले ज्येष्ठ नागरिकलाई माया र सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन यस्ता कार्य गर्दै आएका बताउनुभयो। वडा सदस्य गणेश खत्री मगरले ज्येष्ठ नागरिकलाई सरकारले भुलेको छैन भन्ने महसुस गराएको र सर्प लामखुट्टेको टोकाई जस्ता विभिन्न जोखिमबाट बच्न झोल लगाएर सुत्नुपर्छ भन्ने सन्देश दिन यो कार्य गरिएको बताउनुभयो। कार्यक्रममा वडा सचिव चक्रबहादुर रावले चालू आर्थिक वर्षको रू 1,00,000 बजेटबाट ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप झूल उपलब्ध गराएको बताउनुभयो। झूल पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन्। राति सुद्धा लामखुट्टेले टोकेर सताएकाले अब झूल लगाएर सुत्ने ज्येष्ठ नागरिक सरस्वती देवी आचार्यले बताउनुभयो। अर्का ज्येष्ठ नागरिक कौशिला ढुंगानाको झूल पुरानो भएको थियो। वडा कार्यालयले उपलब्ध गरेकाले अब झूल फेर्ने बताउनुभयो। कार्यक्रममा पत्रकार दुर्गा देवकोटा र झलनाथ खनाले समेत वडा कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सकारात्मक भएको बताएका छन्। जानकी गाउँपालिका वडा नम्बर 9 वडा अध्यक्ष खगेन्द्र भण्डारी र वडा सदस्य कल्पना खड्काको पुनः पद बहाली भएको छ। अदालतले सफाई दिएपछि वडा अध्यक्ष भण्डारी र सदस्य खड्काको पुनः पद बहाली भएको छ। आर्थिक अनियमितता सम्बन्धी अखियन्तियारमा मुद्दा दायर भएपछि अध्यक्ष भण्डारी सहित सदस्य खड्का र केही कर्मचारीहरू 2082 साल कार्तिक 2 गते निलम्बन पर्नु भएको थियो। दायर गरेको मुद्दामा विशेष अदालतले 2083 वैशाख 15 गतेको फैसला अध्यक्ष भण्डारीको पक्षमा आएपछि उहाँहरूले अदालतबाट सफाई पाउनु भएको हो। दोस्रो कार्यकालका लागि निर्वाचित भण्डारीको टीमलाई पहिलो कार्यकालमा सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको भन्दै अखियन्तियारमा मुद्दा दायर गरेको थियो। प्रचलित कानून र विधि विधान मितेर राज्य कोषबाट खर्च भएको रकमको आकार गरिब एक वर्षको बजेट बराबर हुन लागेको छ। महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको र त्यस लगत्तै सार्वजनिक गरेको 63 औं वार्षिक प्रतिवेदनमा हालसम्मको कुल बेरोजू 15 खर्ब 43 अर्ब रूपियाँ पुगेको हो। पछिल्लो एक वर्षमै गरिब 3 खर्ब हाराहारीमा बेरोजू बढ़ेको हो। गत वर्ष कुल बेरोजूको रकम 12 खर्च 84 अर्ब थियो। चालू आर्थिक वर्षमा सरकारले 19 खर्ब 64 अर्बको बजेट वक्तव्य जारी गरेको थियो। बजेट वक्तव्यको अनुपातमा हेर्दा कुल बेरोजूको रकम 80% हाराहारीमा पुग्न लागेको छ। 5 वर्ष अघिको तुलनामा बेरोजूको रकम आधाले बढ़ेको छ। महालेखा परीक्षक तोयम लडाई लगायत महालेखा परीक्षकको कार्यालयका उच्च पदस्थ अधिकारीहरूको टोलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर 63 औं वार्षिक प्रतिवेदन बुझाएको हो। महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष 2081-82 राज्य कोषबाट भएको आर्थिक कारोबार र अन्य काम कार्यवाहीको लेखा परीक्षण गरेको हो। महालेखा परीक्षक तोयम रायले पछिल्लो एक वर्षमा 88 अर्ब 9 करोड़ रूपियाँ बेरोजू थपिएको बताए। कार्यवाही टुङ्गो लगाउनु पर्ने रकम 2 खर्ब 36 अर्ब छ। दुवै जोड्दा अनियमित रकम 3 खर्ब 24 अर्ब पुग्छ। तर महालेखा परीक्षकको कार्यालयले यस्तो आँकडालाई केही फरक रूपमा प्रस्तुत गर्दै आएको छ। केही वर्ष यता महालेखा परीक्षकको कार्यालय बिरुजु र वक्यौतालाई छुट्टा छुट्टै हिसाब गर्न थालेको छ। मध्याह्न खबरमा एकैछिन विश्राम, अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टीकापुर एफएम।
1: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: सिटीभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्ष प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
1: भर्ना कार्यक्रम
2: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
1: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
2: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cetvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SA का कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
1: आवश्यक कागज पत्रहरू
2: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
1: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
2: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
1: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
2: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस।
1: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
2: सम्पर्क नम्बर 0969500044, 9858700044, 9847202740, 9762823921 र 9669963520।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढै राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाइ शाखा टिकापुर कैलाली।
5: वर्षिनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक, मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, HIV/AIDS, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000-75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
6: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, इष्ट मित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करुणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय वडा नम्बर 2 विकासपुर पार्क रोड टिकापुर कैलाली।
0: विश्रामपछि पुनः स्वागत छ। अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहको विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन्। कृष्णपुर र सुखलाफाटा नगरपालिकाले स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन्। कृष्णपुर नगर कार्यपालिकाको बैठकले मौसम प्रतिकूलताका कारण विद्यार्थीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको छ। नगर प्रमुख हेमराज ओझाका अनुसार राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 लेटर ग्रेडिङ निर्देशिका 2083 बमोजिम पाठ्य घण्टा नघट्ने तथा नगरभरिका विद्यालयमा एकरूपता कायम हुने गरी व्यवस्था लागू गरिएको हो। सुखलाफाटा नगरपालिकामा पनि बढ्दो गर्मीका कारण यही जेठ 4 गतेदेखि बर्खे विदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन हुने भएका छन्। अभिभावक शिक्षक तथा विद्यार्थीको माग अनुसार नगर शिक्षा समितिको बैठकले समय परिवर्तन गर्ने निर्णय गरेको हो। यसअघि बिहान 10 बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान 7 बजेदेखि शुरू भई दिउँसो 1 बजेर 15 मिनटसम्म सञ्चालन हुनेछन्। नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकेन्द्र राज भट्टका अनुसार अत्याधिक गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुख्ने तथा ध्यान केन्द्रित गर्न कठिनाई हुने समस्या देखिने थालेपछि बिहानी सत्र सञ्चालन गर्ने निर्णय गरेको हो। शिक्षा शाखाका शिक्षा अधिकारी सुरेश भट्टले समय परिवर्तन भए पनि राष्ट्रिय पाठ्यक्रम प्रारूप तथा लेटर ग्रेडिङ निर्देशिका अनुसार पाठ्य घण्टा नघट्ने गरी नियमित पठन पाठन र शैक्षिक गतिविधि सञ्चालन गरिने जानकारी दिनुभयो। जानकी गाउँपालिकाको आयोजनामा 5 दिने सामुदायिक होमस्टे व्यवस्थापन तालिम सम्पन्न भएको छ। जानकी गाउँपालिकाको आयोजनामा सञ्चालित 5 दिने तालिम हिजो सम्पन्न भएको छ। तालिमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले तालिममा सिकेका कुरा व्यवहारमा लागू गर्न तालिमका सहभागीहरूलाई आग्रह गर्नुभएको छ। वार्ड नम्बर 6 जगतपुरमा भएको तालिममा जानकी गाउँपालिकाका 3 स्थान जगतपुर, बकलौवा र अमौरीमा सञ्चालन भइरहेका होमस्टेमा आबद्ध 25 नागरिकहरूको सहभागिता रहेको थियो। तालिमलाई होमस्टे घरवास महासंघका महासचिव कृष्णलाल चौधरी र सुदूरपश्चिम अध्यक्ष दिनेश चौधरीले सहजीकरण गर्नुभएको थियो। जानकी गाउँपालिकाको अमौरी, जगतपुर र बकलवामा होमस्टे सञ्चालन भइरहेका छन्। सञ्चालित होमस्टेलाई व्यवस्थापनमा सहयोग पुगोस् भनी 5 दिने तालिम सञ्चालन गरिएको जानकी गाउँपालिकाका वन वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख नेत्र प्रसाद जैसीले जानकारी दिनुभयो। मध्याह्न खबरमा पुनः विश्राम, अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
8: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
2: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा एसए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
8: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
2: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आइटीएमएस अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ।
8: सामुदायिक क्याम्पस भएकोले एसए कार्यक्रममा रु 3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
2: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
8: आवेदन फारम शुल्क रु 1,000 लाग्नेछ।
2: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
8: एसईई, एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
2: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602038, 9858847079, 9848677786 र 9845449997।
7: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरूरी सूचना।
0: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। गणेशपुर खोप क्लिनिक भवन वडा नम्बर 1 Z 3 गते समय बिहान 10 बजेदेखि,
7: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 Z 4 गते समय बिहान 10 बजेदेखि,
0: अस्तेरी शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 4 Z 5 गते समय बिहान 10 बजेदेखि,
7: विजयनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 2 Z 6 गते समय बिहान 10 बजेदेखि,
0: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 1 Z 7 गते समय बिहान 10 बजेदेखि,
7: एकनगर कार्य समितिको भवन वडा नम्बर 1 Z 8 गते समय बिहान 10 बजेदेखि,
0: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 Z 10 गते समय बिहान 10 बजेदेखि,
7: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 Z 11 गते समय बिहान 10 बजेदेखि,
0: रामपुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 3 Z 12 गते समय बिहान 10 बजेदेखि,
7: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली। टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना।
0: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङ पेसरी, एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच, उपचार तथा परामर्श सेवा शिविर, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
7: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 Z 3 गते समय बिहान 10 बजेदेखि,
0: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 Z 4 गते समय बिहान 10 बजेदेखि,
7: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 Z 5 गते समय बिहान 10 बजेदेखि,
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली। विश्रामपछि पुनः स्वागत छ। टिकापुरमा जारी खुल्ला महिला फुटबल प्रतियोगिता खेल प्रेमीहरूका लागि सकारात्मक बन्दै गएको छ। प्रतियोगिताको पुरस्कार पनि आकर्षक रहेकोले दर्शकहरूका लागि निकै रमाइलो भइरहेको छ। पछिल्लो समय फुटबल क्षेत्रमा महिलाहरूको सहभागिता बढ़दै गएकाले यो क्षेत्रमा फुटबल खेल्न चाहने महिलाहरूका लागि थप प्रोत्साहन हो भन्ने उद्देश्यले प्रतियोगिता भएको कैलाली जिल्ला फुटबल संघका प्रशिक्षक शंकर तिरुवा बताउनुहुन्छ। प्राय हाम्रो समाजमा फुटबल खेल्ने हो भने पछि पुरूषहरूले मात्र खेल्ने खेलो भन्ने बुझाइ छ। यस क्षेत्रका महिलाहरूलाई फुटबल प्रतियोगिता प्रति आकर्षण गर्न प्रतियोगिताका आयोजना गरेको युथ अफ टिकापुरका कोषाध्यक्ष दीपक रिमाल बताउनुहुन्छ। प्रतियोगिता Z 3 गते भोलि समापन हुनेछ। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेपालमा भइरहेको नेपाल अमेरिका र स्कटल्याण्ड बीचको श्रृंखला नेपालले आज अमेरिकाको समापन गर्दैछ। श्रृंखला दुई खेल सम्पन्न भएका छन्। दुवै खेलमा समान किसिमको नतिजा पनि आएको छ। नेपाललाई पनि डीएल पद्धतिमा 2 रनले हारेको स्कटल्याण्डले बिहिबार अमेरिकामा पनि त्यही भागले दोहोर्यायो। लीग टूमा रोमाञ्चक नतिजाहरू निस्किरहँदा नेपाली टोली भने दावमा छ। आज हुने अमेरिकासँगको खेलमा जीत निकाल्दै नेपाल लयमा फर्किन चाहन्छ। त्यसको लागि कमजोरीमा सुधार भने अवश्य गर्नुपर्ने हुन्छ। लीग टू अंक तालिकामा अमेरिका 35 खेलबाट 36 अंक जोडेर दोस्रो स्थानमा छ। श्रृंखला शुरू हुनु अगाडि शीर्षमा भए पनि स्कटल्याण्डले लगातार 2 जित निकालेपछि अमेरिका शीर्षबाट दोस्रोमा झरेको हो। स्कटल्याण्ड 30 खेलमा 38 अंक जोडेर शीर्ष स्थानमा छ। नेपाल भने 25 खेलमा 18 अंकका साथ सातौं स्थानमा छ। नेपाल र अमेरिका हालसम्म ओडीआई फर्मेटमा 11 पटक आमने सामने भएका छन्। नेपालले 4 खेल जित्दा 6 खेलमा पराजित भएको छ। 1 खेल टाई भएको थियो। यसै समाचारसँगै मध्याह खबर सकियो। अन्त्यमा जान्दै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टिकापुर नगरपालिका वडा नम्बर 1 ले 150 जना ज्येष्ठ नागरिकलाई सुपार्ने झूल वितरण गर्यो। जानकी नौका अध्यक्ष खगेन्द्र भण्डारी र सदस्य खड्काको पुनः पद बहाली। टिकापुरमा खुल्ला महिला प्रतियोगिता जारी। आईसीसी क्रिकेट विश्वकप लीग टूमा आज अमेरिका र नेपाल खेल्दै। हवस् त, अहिलेलाई मध्याह खबर यति नै। प्राविधिक मित्र आकाश चौधरीलाई धन्यवाद दिँदै अहिलेको मध्याह खबरबाट म सीता चौधरी विदा हुन्छु। सामुदायिक रेडियो टीका प्रोग्राम सुन्दै गर्नुहोला। नमस्कार।
9: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
10: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
9: सानो कुरामा तनाव हुने,
10: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
9: कुलटमा लाग्ने,
10: छटपटी हुने,
9: मुटु धेरै ढुकढुक हुने,
10: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला।
9: टीकापुर अस्पताल, टीकापुर, कैलाली।
11: आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
12: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
11: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
12: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 मि सम्पर्क हरे।
13: शरीरमा रातो वा फुस्रो, छुँदा थाहा नहुने, स्पर्श शक्ति हराएको र नचिलाउने दाग देखा परेमा, हात खुट्टा झमझम गर्नु तथा स्नायुहरू सुन्निएर पीड़ा भएमा कुष्ठरोग हुन सक्छ।
14: कुष्ठरोग महिला वा पुरुष जो कोहीलाई पनि लाग्न सक्छ। कुष्ठरोगको शंका लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी 3 मानपुरमा सम्पर्क गर्नुहोस्।
13: महिलाहरू अस्पतालसम्म आउन र स्वास्थ्य परीक्षण गराउनको लागि आफ्नै घरको पुरुषहरूले मद्दत गर्नुहोस्।
14: कुष्ठरोग मुक्त समाज निर्माणको लागि साइनिङ अस्पताल INF नेपाल बाँकेद्वारा जनहितमा जारी सन्देश।
15: तपाई सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ज।

0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाई बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जताउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0915600095, मोबाइल नम्बर 98484273।
3: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
4: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरी दिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेनक्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।

0: टीकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
1: टीकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 1-3 गते, समय बिहान 10 बजेदेखि।
0: मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5-4 गते, समय बिहान 10 बजेदेखि।
1: शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4-5 गते, समय बिहान 10 बजेदेखि।
0: विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 2-6 गते, समय बिहान 10 बजेदेखि।
1: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1-7 गते, समय बिहान 10 बजेदेखि।
0: एकतानगर कार्य समितिको भवन, वडा नम्बर 1-8 गते, समय बिहान 10 बजेदेखि।
1: नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6-10 गते, समय बिहान 10 बजेदेखि।
0: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9-11 गते, समय बिहान 10 बजेदेखि।
1: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3-12 गते, समय बिहान 10 बजेदेखि।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
0: जेठ 2 गते पहिलो शनिबार
2: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू: छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने, छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खस्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
3: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: आउने दिन जेठ 2 गते पहिलो शनिबार
2: आरोग्य मेडिकल एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर 1, कैलाली। सम्पर्क नम्बर 9868-0008 र 9825-6777-72।
4: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज। न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
6: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
4: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली
7: सम्पर्क मोबाइल नम्बर 9807106772।
8: स्वास्थ्यका लागि पानी।
9: ए बा आइगई क्या, आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
10: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्टका समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाँची मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, त्यसैले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
9: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
10: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01597021772 मा सम्पर्क गर्या।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार र बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग संबंधी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टीकापुर कैलाली।

0: मन लाग्छ अखेटा फिजाएर छोरो उडोस्, अर्को मन लाग्छ सधैँभरि आफ्नो आँखा अगाडि बसिरहोस्। के गर्ने होला,
1: एउटा छोरा भएर आफ्नो आमा बाबाको लागि केही गर्न सक्छ? कति दुःख लाग्यो होला मलाई, तपाईँ र बाबालाई सुखी र खुसी बनाउँछु भनेर।

0: भर ना खुले हो।
1: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
0: फारम भर्ने मिति 2083 वैशाख 29 गते देखि जेठ 13 गते सम्म।
1: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
0: सामुदायिक क्याम्पस भएकोले यसै कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
1: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
0: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
1: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
0: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
1: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602038, 9858847079, 9848677786 र 9845449997।
2: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
3: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठभन्दा सस्तो, देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
2: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
3: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
2: अब त म ढुक्क।
4: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर मोहनदास भाट,
3: मोबाइल नम्बर 9848513426। जमरापारी टिकापुर कैलाली।
1: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर कैलाली।

0: वर्षेनी विश्वभरि नै लगभग 14 करोड़ बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान,
1: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
2: रमा, के तिमीलाई थाहा छ, नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि?
3: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
2: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
3: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
2: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
3: अनि सेवा प्रदायक निकाय तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मदत पनि गर्नुपर्छ नि।
2: सोरै आन सत्य भन्यो,
4: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैनन्, उहाँहरूसँग फरक क्षमता हुन्छ।
5: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: कर्णाली नमूनामा टीका प्रमाग शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईँको भविष्य निर्माणको एक सहयात्री।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: घरेको भए होइन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ
2: ई सेवा सबै सधैँ सँगै

0: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा
1: जेठ 2 गते पहिलो शनिबार
0: आउने भएकाले समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा उक्त दिन दिइने सेवाहरू छालामा एलर्जी आउने, चिलाउने, दुख्ने, घाउ, दुबीको समस्या, लाटो र फुस्रो दाग देखिने, पुरानो भन्दा पुरानो छालाको घाउ ठिक नहुने समस्या, इक्जेमा, सोब्रियासिस, गोलो दाग, बारम्बार उपचार गर्दा ठिक नहुने छाला सम्बन्धी रोगको समस्या, पुरुष र महिलाको गुप्ताङ्गमा दाना आउने, चिलाउने, धातु खट्ने, सेतो पानी बग्ने, यौन दुर्बलता, शीघ्र पतन जस्ता समस्याको जाँच र उपचार गरिने, कपाल चिलाउने, चाया पर्ने, डेन्ड्रफ, कपाल झर्ने, रौ नजम्ने, तालुको रौ झर्ने समस्या, अनुहारमा चाया, डन्डीफोर, चिरा परेको, फुस्रो र कालो दाग देखिने समस्या, अनुहार खस्रो हुने, फुट्ने, चिरा पर्ने, अनुहार बाङ्गो हुने समस्या।
2: साथै प्रत्येक दिन साँझ 4 बजेदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ।
1: आउने दिन जेठ 2 गते पहिलो शनिबार
0: आरोग्य मेडिकल एन्ड क्लिनिक अस्पताल रोड टिकापुर 1 कैलाली। सम्पर्क नम्बर 9868000008 र 9825637772।
3: कानून कलिक भ्रष्टाचार रोक नै सकी, जब सम हमरे सबको भ्रष्टाचार विरोधी नै हुईबी, भ्रष्टाचार करुया मनै न खुलके विरोध करी। भ्रष्टाचार रहित सुशासन युक्त देश निर्माण करक लाग, सबको जाने सहयोग करी।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी कार्यालय महेन्द्रनगर कञ्चनपुर से जनहितमै जारी सन्देश।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
3: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
4: यो ओसीएमसी भनेको के आयो फेरि?
5: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
4: ओसीएमसीले के सहयोग गर्छ त?
5: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
6: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98-584-89-213, इमेल ocmctikapur@gmail.com।
7: बाबु, तिमीले मलाई टाइम नै दिँदैनौ। You are not a good father. Baba, but you are not a good father.

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849588080।
2: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: के तपाईलाई थाहा छ?
1: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
0: हो र?
1: हो त। हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
1: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
1: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
0: विस्तारै गर्दा हुँदैन?
1: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
1: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।
2: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, इष्ट मित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करुणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय, वडा नम्बर 2, विकासपुर पार्क रोड टिकापुर कैलाली।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला टेरस।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602204।
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
7: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
3: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
7: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
3: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
7: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
4: न्यू असम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार। फोन नम्बर 98688147979, 98247625। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार। फोन नम्बर 98247628225।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको संवाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
3: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बेहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
3: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
4: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
3: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनुपर्नेछ।
4: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
3: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
3: व्यवसायी स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
3: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 98017 10672। स्वास्थ्यका लागि पानी

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकारी गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmctikapur@gmail.com।
5: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी कहिले कोही बिरामी, म त दिक्क भइसक्यो, कसो कालले छिटो नलाग्यो।
6: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हो तलाई?
5: हेर्नु न, साह्रै समस्या पर्यो क्या, कहिले के रोग आउने कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
6: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
7: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
8: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, खकरला रोड, टिकापुर, कैलाली।
9: ओहो, मुसा कुदिरा छ, हेर्नु त।
10: त्यही त बुढी, वर्षायामको समय पनि छ, भगारीको ढोका खुलै छ कि, मुसा आयो भने त अब मुसा खोज्दै सर्प पनि आउन सक्छ।
9: ओहो, हो त, ठ्याक्कै सम्झे। घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्, काट्नु पर्ने।
10: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
9: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
10: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौं, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौं, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौं, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
9: हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
11: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
12: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal ओआरजीमा गई आवश्यक जानकारी लिन सकिन्छ।
3: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
13: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: गरेको भए होइन गरिहाल्नुहोस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
1: शिखर इन्सुरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना।
3: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङ पेसरी एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
2: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 3 गते समय बिहान 10 बजेदेखि।
3: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 4 गते समय बिहान 10 बजेदेखि।
2: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 जेठ 5 गते समय बिहान 10 बजेदेखि।
3: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु भयो तर यति हुँदाहुँदै पनि सबै एकलासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
1: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भन्यो म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
1: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
2: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
3: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
4: के तपाईलाई थाहा छ
5: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ फालिएको प्लास्टिकले नदी माटो वनस्पति जनावर मानिसलाई असर गर्छ
4: हो र
5: हो त हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ
4: अनि
5: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन् प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं
4: के छ त विकल्प
5: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं
4: बिस्तारै गर्दा हुँदैन
5: अहँ हुँदैन टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ
4: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ
5: प्लास्टिक हटाऊ पृथ्वी बचाऊ टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टिकापुर कैलाली।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना
2: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। तपसिल
1: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म सीट संख्या 48 जना मात्र फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म आवश्यक कागजातहरू कक्षा 8 उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति
2: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
1: कर्णाली माध्यमिक विद्यालय टिकापुर 1 कैलाली प्रधानाध्यापक धर्मराज शर्मा सम्पर्क फोन नम्बर 98942 41 67 र 091 95 561 411।

0: शरीरमा रातो वा फुस्रो छुँदा थाहा नहुने स्पर्श शक्ति हराएको र नचिलाउने दाग देखा परेमा हात खुट्टा झमझम गर्नु तथा स्नायुहरू सुन्निएर पीड़ा भएमा कुष्ठरोग हुन सक्छ।
1: कुष्ठरोग महिला वा पुरुष जो कोहीलाई पनि लाग्न सक्छ। कुष्ठरोगको शंका लाग्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्था वा साइनिङ अस्पताल INF नेपाल बाँके जानकी तीन मानपुरमा सम्पर्क गर्नुहोस्।
0: महिलाहरू अस्पतालसम्म आउन र स्वास्थ्य परीक्षण गराउनको लागि आफ्नै घरको पुरुषहरूले मद्दत गर्नुहोस्।
1: कुष्ठरोग मुक्त समाज निर्माणको लागि साइनिङ अस्पताल INF नेपाल बाँकेद्वारा जनहितमा जारी सन्देश।
2: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।

विद्युत महसूल भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गतेबाट टीकापुर वितरण केन्द्र र लम्की युनिट कार्यालय अन्तर्गत सञ्चालित विद्युत महसूल काउन्टर बन्द गरिने लक्ष्य राखिएकोले विद्युत महसूल अनलाइन माध्यमबाट भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा यसै सूचनाद्वारा जानकारी गराइन्छ। विद्युत महसूल अनलाइन भुक्तानी गर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टीकापुरकै लाली। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया स्थित भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिगापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति, स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार। कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे। सम्पर्क नम्बर 0915160022। रानी जमरा कुलरिया सिद्ध भण्डार गिरा संचालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बे नगइजन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिकै लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-2631।
3: कर्णाली माध्यमिक विद्यालय टिकापुरमा कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
4: नयाँ वर्ष 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक मंगलमय शुभकामना सहित कर्णाली माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2083 सालका लागि कक्षा 9 सिभिल इन्जिनियरिङ विषयमा भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ। तपसिल
3: प्रवेश परीक्षा फारम वितरण हुने मिति 2083 साल वैशाख 21 गते सम्म, सीट संख्या 48 जना मात्र। फारम उपलब्ध हुने समय बिहान 10 बजेदेखि 4 बजेसम्म। आवश्यक कागजातहरू कक्षा 8 उत्तीर्ण गरेको प्रमाण पत्रको प्रतिलिपि, जन्म दर्ताको प्रतिलिपि र फोटो 2 प्रति।
4: प्रवेश परीक्षाको मिति टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा संघको समन्वयमा तय गरी जानकारी गराइनेछ।
3: कर्णाली माध्यमिक विद्यालय टिकापुर 1 कैलाली, प्रधानाध्यापक धर्मराज शर्मा, सम्पर्क फोन नम्बर 9858-41-67 र 091-5164-411।
5: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध। नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।
6: टिकापुर नगरपालिकाको सूचना। नगरपालिका भित्र सञ्चालित व्यवसाय दर्ता नवीकरण गर्न गराउनुका साथै दर्ता नगरी सञ्चालन भइरहेका व्यवसाय अनिवार्य रूपमा सम्बन्धित ओडामा दर्ता गरौं।
7: भवन निर्माण मापदण्ड 2072 अनुसार नयाँ घर निर्माण गर्दा घर नक्सा पास अनुमति लिएर मात्र निर्माण गरौं।
6: यस टिकापुर नगरपालिका कार्यालय वरिपरि लगायत नगर क्षेत्रभित्र व्यवसाय गरी बसेका व्यापारीहरूले पसल अगाडिको सार्वजनिक जग्गा, बाटोमा टहरा लगाई पसलको सामग्रीहरू राखी व्यवसाय गरिरहेको र त्यस्ता कार्यहरूले सड़क दुर्घटना निम्त्याउन सक्ने भएकोले त्यस्ता कार्य तत्काल बन्द गरौ।
7: नगर क्षेत्रभित्र रहेका घुम्टी ठेलाहरू तथा पसलमा व्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूले आफ्नो पसलका अगाडि यथाभावी फोहोर गरी उचित व्यवस्थापन नगरेको देखिएकोले यथास्थानमा फोहोर व्यवस्थापन गरौं र गराउ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: बुढल्ला सुन्ठो कि नै वानन्दे घोज आगिली न अब समय एक ठो घर गहना नै हो बनाइन आउने न पट्टा नि पैना त
1: अरे गहना बनाइन त हो दुकान खोस्ती खोस्ती परेशाना तु कहाँ बनाऊ कहाँ बनाऊ
0: तुहार बाटा अस्तरा तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कत्रा सुघर बना कन लबाटी
1: ए ले ले ठीक है बा चल हाली भात वट खाइयो जाएका हूँ सामुएल ज्वेलर्स में घर गहना बनाई सामुएल ज्वेलर्स बलभद्र चौक चिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
0: हमारे यहाँ हरेक मेरी सुन चांदी के गौर गहना बना जाए रसायन बिना रसायन के गौर गहना बना जाए वो ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864841208 और 9846239161
2: कर्णाली नमुना मावि टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा विभिन्न संकायमा भर्ना खुल्यो
3: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 मा कानून होटल म्यानेजमेन्ट मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ सिट सीमित छ आजै सम्पर्क गर्नुहोस्
2: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाडीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ
3: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू
2: फराकिला कक्षाहरू
3: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको
2: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको
3: खेलकुद सुविधा
2: कम्प्युटर शिक्षा
3: स्वच्छ पिउने पानी
2: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ
3: कर्णाली नमुना माध्यमिक विद्यालय टीकापुर कैलाली सम्पर्क नम्बर 9854424167
2: तपाईको भविष्य निर्माणको एक सहयात्री
4: गरेको भए हैन गरिहाल्नुस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ
5: ई सेवा सबै सधैँ सँगै

0: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
0: भर्ना कार्यक्रम
1: अनलाइन आवेदन फारम वितरण शुरू 29 गतेदेखि।
0: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार।
1: आवेदन फारम शुल्क ₹1000 मात्र। अनलाइन आवेदन फारम www.cityvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ। अनलाइन आवेदन फारम भर्नका लागि SA कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ।
0: आवश्यक कागज पत्रहरू
1: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति,
0: जन्म दर्ता, नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि,
1: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि,
0: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो,
1: कोटामा भर्नु पर्ने भएमा त्यो स्थानीय तहको सिफारिस।
0: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुर।
1: सम्पर्क नम्बर 0969-0044, 98-58-78-0044, 98-487-20-247, 97-642-33-921 र 98-69-63-520।
2: आइ गई क्या? आज त पहिला नौकरीको पहिला महिना तनखा खाइकन आएकी होली मेरी चेली।
3: तनखा खाइकन होइन बुवा, तनखाले भोलिका दिन कि ढुक्क पारिकन आएकी छु। हो भने बुवा, पहिला महिनाको तनखा पाउने बित्तिकै मैले आफ्नो जीवन सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कसा राम्रा राम्रा योजना रहेछन्। भाइका लागि बाल भविष्य योजना, तमिरे आमाका रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, वाचि मेरा भविष्यका लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिला महिना तनखाले सबैको एकैचोटि हर्न सम्भव भएन, तसाईले अहिले आफ्नो जीवन सुरक्षित गरिकन सुरु गरे।
2: ठिक गरिबा, आफैबाट सुरु गर्नु पर्दछ। हाम्रा पालामै त यसो गर्नु भन्ने थाहै थिएन, तर तमीहरूका पुस्ताले त समय अनुसार स्मार्ट डिसिजन लिइकन भविष्य सुनिश्चित गरिकन अगाडि बढ्न लागेका छ।
3: बुवाका अनुभव र मेरो सचेतना मिलिकन हाम्रो परिवार झिक सुरक्षित हुन्छ त, होइन बुवा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिटो छ। झिक्क कुरा थाहा पाउनका लागि हाम्रा बिमा गर्ने मान्छे नजिकैका शाखा कार्यालय वा फोन नम्बर 01-5970-217 सम्पर्क हरे।
4: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
5: टिचिङ हस्पिटलबाट MD अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
4: आरोग्य मेडिकलमा पाइने सेवाहरू,
5: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, COPD,
4: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
5: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
4: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको

0: लाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्मा टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्मा टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हटब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन र्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुपथ मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्मा टेरस टिकापुर कैराली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585008।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98247625। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98247628825।
3: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
3: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा एक क्षेत्रमा सञ्चालनमा रहेका व्यापार, व्यवसाय, पसल, होटल, रेस्टुरेन्ट, औषधि पसल, किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्नु हुन सूचित गरिन्छ।
4: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
5: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
4: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
5: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
4: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
3: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
4: व्यवसाय स्थल वरपर सफा, व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
3: बजार अनुगमनको क्रममा आवश्यक कागजात, दर्ता प्रमाण पत्र, खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
4: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका, मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
3: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्यालय।
6: लैङ्गिक हिंसा कुनै परिवारको निजी विषय होइन, यो मानव अधिकारसँग जोडिएको विषय हो। यसका लागि नेपालमा थुप्रै कानूनहरू बनेका छन्।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 पीड़कलाई 3,000-25,000 जरिवाना र 6 महिनासम्म कैद वा दुवै सजाय हुने प्रावधान छ।
6: सामाजिक सञ्जालबाट हिंसा गरेको पाइएमा विद्युतीय कारोबार ऐन 2063 अनुसार पीड़कलाई 3,00,000 जरिवाना र 5 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
7: मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन 2064 पनि पीड़कलाई 2,00,000 जरिवाना वा 20 वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ।
6: घरेलु हिंसा कसुर र सजाय नियमावली 2067 अझ पीड़कलाई घर बाहिर राखेर पीड़ितलाई संरचना त्मक आदेश दिन सक्ने प्रावधान समेत उल्लेख गरिएको छ।
8: त्यसैले हिंसा रोकौं, सम्मान, समानता र न्यायुक्त समाज निर्माण गरौं।
7: सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, महिला समुत्थान परियोजना, धनगढ़ी, कैलाली।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: टिकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको अनुरोध नेपालको संविधान 2072 तथा अनिवार्य तथा निशुल्क शिक्षा ऐन 2075 बमोजिम सम्पूर्ण बालबालिकाहरूको शिक्षा प्राप्त गर्ने नैसर्गिक अधिकारको कार्यान्वयन गर्न तथा माध्यमिक तहसम्मको शिक्षामा सबैको पहुँच पुर्याउन सबै बालबालिकाको विद्यालयमा सहभागिता गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने आदर्श वाक्यका साथ सम्पन्न हुन गइरहेको शैक्षिक सत्र 2083 विद्यार्थी भर्ना अभियान कार्यक्रम अन्तर्गत सम्पूर्ण अभिभावक तथा सरोकारवाला जीवहरूले विद्यालय उमेरका सम्पूर्ण बालबालिकालाई विद्यालयमा भर्ना गरी अभियानलाई सफल पार्न सहयोग गरिदिन हुन सादर अनुरोध छ। टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा टिकापुर कैलाली।

0: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ? यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टिकापुरका लागि सम्पर्क भरत अधिकारी सशस्त्र प्रहरी कर्ण पछाडि फोन नम्बर 9648436213।
1: विद्युत महाशुल्क भुक्तानी सम्बन्धी सूचना 2083 असार 1 गते से टिकापुर वितरण केन्द्र हो लम्की युनिट कार्यालय अन्तर्गत के संचालित विद्युत महाशुल्क काउन्टर बन्द गर्न लक्ष्य र लकोर्से विद्युत महाशुल्क अनलाइन माध्यम से भुक्तानी गर्न सक्कु ग्राहक महानुभाव फुक्रान यह सूचना से जानकारी कराइती। विद्युत महाशुल्क अनलाइन भुक्तानी गर्न समय बिहान के 8 बजे से रात के 12 बजेसम्म। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र टिकापुर कैलाली।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट टीकापुर नगरपालिका वडा नम्बर 1 ले 150 जना ज्येष्ठ नागरिकलाई सुपानेर झूल वितरण गर्यो। ज्येष्ठ नागरिक खुशी। कैलाली प्रहरीको वैशाख महिनाको प्रगति। लागू औषध र अवैध मदिरा बरामद। 11 लाख राजस्व संकलन। कैलालीका विभिन्न स्थानबाट खैरो हिरण सहित 9 जना पक्राउ। र आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत घरेलु श्रृंखलामा अमेरिकामाथि नेपालको जीत। खोज खबर अब विस्तारमा। टीकापुर नगरपालिका वडा नम्बर 1 ले वडामा रहेका 150 जना ज्येष्ठ नागरिकलाई सुपानेर झूल वितरण गरेको छ। वडा कार्यालयले गर्मीको समयमा लामखुट्टेको टोकाई बढ़ने, सर्प किरा फटाङ्ग्राको डर हुने भएकाले ज्येष्ठ नागरिकको सुरक्षामा सहयोग होस् भनी झूल वितरण गरेको जनाएको छ। थप खबर छपिलाल चौधरीबाट।
1: झूल वितरण गर्दै वडाध्यक्ष मोहन विकले वडामा 2000 बढ़ी ज्येष्ठ नागरिक भएकाले यस वर्ष 73 वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको बताउनुभयो। उहाँले हरेक वर्ष ज्येष्ठ नागरिक सम्मान कार्य गर्दै आएको बताउँदै यस वर्ष लामखुट्टेको टोकाईका कारण लाग्ने रोगबाट बस्न सहयोग होस् भनी झूल वितरण गरिएको जानकारी दिनुभयो।
2: यो कार्यक्रम आयोजना गरिरहँदा हामीलाई के महसुस हुन्छ भने टीकापुर नगरपालिकाका यहाँहरू अभिभावक हुनुहुन्छ, हाम्रो वडाको अभिभावक हुनुहुन्छ, हाम्रो ज्ञानको चाहिँ खानी हुनुहुन्छ, अनुभवको खानी हुनुहुन्छ। यहाँहरूले यो ठाउँलाई चाहिँ निर्माण गर्नका निम्ति आफ्नो
1: विकले सम्मानको संस्कृति हराउँदै गएकाले ज्येष्ठ नागरिकलाई माया र सम्मान गर्नुपर्छ भन्ने सन्देश दिन यस्ता कार्य गर्दै आएको बताउनुभयो।
2: यहाँहरूसँग भला खुसारी गर्ने वातावरण सृजना गर्यो र यहाँहरूलाई सम्मान गर्यो भने पक्कै पनि एउटा सुसंस्कृत समाज निर्माणका निम्ति महत्वपूर्ण भूमिका रहन सक्छ भन्ने उद्देश्य बोकेर पनि हामीले यो कार्यक्रमको आयोजना गरेका छौँ। अहिले पछिल्लो चरणमा हाम्रा संस्कारहरू हराउँदै गइरहेका छन्। ठुलाले सानालाई माया गर्ने, सानाले ठुलालाई सम्मान गर्ने, सत्कार गर्ने जुन हाम्रो परम्परा छ, हाम्रो संस्कार संस्कृति छ, पछिल्लो चरणमा विभिन्न विकृति विसङ्गतिहरू मौलाउँदै जाने क्रममा यो संस्कार संस्कृति सम्मान गर्ने माया गर्ने हराउँदै गएको अवस्थामा हामी स्थानीय सरकारकै तर्फबाट सरकारले नै ज्येष्ठ नागरिकहरूको चाहिँ हामीले सम्मान गर्यौं, आफूभन्दा ठूला मान्छेहरूको सम्मान गर्यौं भने हाम्रो पुस्तामा यो एउटा संस्कारको रूपमा विकास हुन सक्छ भन्ने उद्देश्य बोकेर पनि यो कार्यक्रमको चाहिँ आयोजना गर्दै गरेका छौँ।
1: वडा सदस्य गणेश घरती मगरले ज्येष्ठ नागरिकलाई सरकारले भुलेको छैन भन्ने महसुस गराइएको र सर्प लामखुट्टेको टोकाई जस्ता विभिन्न जोखिमबाट बस्न झुल लगाएर सुत्नुपर्छ भन्ने सन्देश दिन यो कार्य गरिएको बताउनुभयो।
3: यहाँहरूलाई एक दिन भए पनि सम्झन सकौ भन्ने किसिमको एक किसिमको यो माहौल मात्रै खडा गरेको हो। त्यसको साथै यस वडामा रहनुभएका सम्पूर्ण ज्येष्ठ नागरिक अभिभावकजीहरूलाई समग्रमा एकमुष्ट सबैलाई सहभागी गराउन सक्ने स्थिति पनि नरहेकोले हामी सम्बन्धित उमेर समूहका
1: कार्यक्रममा वडा सचिव चक्रबहादुर रावलले चालू आर्थिक वर्षको रु 1 लाख बजेटबाट ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप झूल उपलब्ध गराएको बताउनुभयो।
4: टीकापुर नगरपालिका आर्थिक वर्ष 82-83 को बजेट अन्तर्गत टीकापुर नगरपालिका वार्ड नम्बर 1 ले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम रु 1 लाखको यो जालपा सेवा समितिमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरेका छौं। यो ज्येष्ठ नागरिक सम्मान कार्यक्रम टीकापुर नगरपालिका वार्ड नम्बर 1 ले प्रत्येक वर्ष ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने गरेको छ र टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि ज्येष्ठ नागरिकहरूलाई पुनः सम्मान कार्यक्रम राख्नेछ। यो ज्येष्ठ नागरिक हामीले 73 वर्ष समूहका आमा बुवालाई ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा समावेश गरेका छौँ।
1: झुल पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन्। राति सुत्दा लामखुट्टेले टोकेर सताएकोले अब झुल लगाएर सुत्ने ज्येष्ठ नागरिक सरस्वती देवी आचार्यले बताउनुभयो।
5: राम्रै लगाउने नि बिस्तारले टोके।
1: अर्का ज्येष्ठ नागरिक कौशिला ढुङ्गानाको झुल पुरानो भएको थियो। वडा कार्यालयले उपलब्ध गराएकाले अब झुल फेर्ने बताउनुभयो।
5: ठिक लाग्यो बाबु, ठिक लाग्यो, हामीलाई धन्यवाद तुमलाई, होइन ठिक छ, फाटेको छु बाबु, काम लाग्छ। बुढी हुन्छौ, 70 वर्ष भन्दा माथि कामे नागेकी हुन्छौ, सरकारले सम्झ्यो, सरकारको जय होस्।
1: कार्यक्रममा पत्रकार दुर्गा देवकोटा र झलनाथ खनालले समेत वडा कार्यालयले ज्येष्ठ नागरिकलाई सम्मान गर्नु सकारात्मक भएको बताएका छन्।
0: जिल्ला प्रहरी कार्यालय कैलालीले चालू आर्थिक वर्षको वैशाख महिनामा जिल्लाको शान्ति सुरक्षा अपराध नियन्त्रण तथा सवारी व्यवस्थापनका क्षेत्रमा हासिल गरेको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमेसेनाले दिएको जानकारी अनुसार वैशाख महिनामा लागू औषध ओसा पसार नियन्त्रण, अवैध घरेलु मदिरा जफत र सवारी नियम उल्लंघन गर्नेहरूमाथि कार्यवाही गरी लाखौं रूपियाँ राशि संकलन गरिएको छ। पछिल्लो समय समाजमा मुख्य चुनौतीका रूपमा देखा परेको लागू औषध दुर्वेसनी र तस्करी नियन्त्रण अभियान अन्तर्गत प्रहरीले वैशाख महिनामा ठूलो सफलता हात पारेको छ। यस अवधिमा प्रहरीले लागू औषध सम्बन्धी कुल 58 मुद्दा दर्ता गरी अपराधमा संलग्न 100 जनालाई पक्राउ गर्न सफल भएको छ, जसमा 2 जना महिला 98 जना पुरूष छन्। पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले 81 ग्राम 640 मिलिग्राम खैरो हिरेन, 20 ग्राम 310 मिलिग्राम चरे, 44 ग्राम 970 मिलिग्राम गाँजा बरामद गरी कानूनी कार्यवाही अगाडि बढ़ाएको छ। खुश खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुरी एफएम।
6: भूकम्पबाट जोगिन सचेत बनौ।
7: भूकम्पको समयमा जोगिने उपायको पूर्ण अभ्यास गरौं।
6: भूकम्पबाट जोगिन पूर्ण तयारी गरौं।
7: आफ्नो घरको संरचना भूकम्प प्रतिरोधी बनाऊ।
6: परिवार र समुदायलाई भूकम्प सुरक्षा बारे जानकारी गराऊ।
7: भूकम्पको समयमा सुरक्षित स्थानमा बसौं।
6: आपतकालीन सामग्री, पिउने पानी, औषधि, बत्ती, खाजा तयार राखौं।
7: भूकम्पको सम्भावित जोखिमबाट बचौं र बचाऊ।
6: सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, धनगढी कैलाली। करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, इष्ट मित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करूणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय, वडा नम्बर 2, विकासपुर पार्क रोड टिकापुर कैलाली।
8: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
9: अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
8: ससानो कुरामा तनाव हुने,
9: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
8: कुलटमा लाग्ने,
9: छटपटी हुने,
8: मुटु धेरै ढुकढुक हुने,
9: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते, 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
8: टिकापुर अस्पताल, टिकापुर कैलाली।
6: टिकापुर नगरपालिकाको अत्यन्त जरुरी सूचना।
10: टिकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङ पेसरी, एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
6: नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6, जेठ 3 गते, समय बिहान 10 बजेदेखि।
10: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9, जेठ 4 गते, समय बिहान 10 बजेदेखि।
6: मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5, जेठ 5 गते, समय बिहान 10 बजेदेखि।
10: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। शनिबार आइतबार सार्वजनिक विदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठन पाठन सञ्चालन र कार्य घण्टा मिलानका लागि नयाँ व्यवस्थापन गरेको छ। मन्त्री परिषदको गएको चैत 22 गतेको निर्णय अनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा हप्तामा दुई दिन शनिबार र आइतबार विदा दिने निर्णयपछि केन्द्रले नयाँ व्यवस्थापन गरेको हो। नयाँ व्यवस्थापन अनुसार विद्यालय सञ्चालन हुने पाँच दिन तथा पठन पाठन हुने अवधि समेत समायोजन गर्न पाठ्यक्रम विकास केन्द्र, पालिका, शिक्षक, विद्यालय र सरकार भएका पक्षलाई शास्ति भएको छ। राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको वैशाख 11 गतेको बैठकबाट गठित कार्यदलको सुझावका आधारमा पाठ्यक्रम स्वीकृत गरिएको छ। कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हिरोइनसहित नौजनालाई पक्राउ गरेको छ। छुट्टा छुट्टै तीन घटनामा लागू औषध कारोबार तथा ओसा पसारमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। टीकापुर नगरपालिका नौ खकरलाबाट 19 ग्राम 160 मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थसहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दियाको राजापुर नगरपालिका चार निवासी 30 वर्षीय तेजबहादुर बिटालु, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 12 निवासी 19 वर्षीय सोहन नेपाली रहेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलले अटोमा सवार उनीहरूलाई शंकाका आधारमा जाँच गर्दा लागू औषध फेला पारेको जनाएको छ। यस्तै गोदावरी नगरपालिका दुई महेन्द्रनगर रोड स्थित एक होटलबाट 100 मिलिग्राम खैरो हिरोइन जस्तो पदार्थ सहित चारजना पक्राउ परेका छन्। त्यसै गरी टीकापुर नौ खकरलाबाट शुक्रबार राति 3 ग्राम 660 मिलिग्राम खैरो हिरोइन जस्तो पदार्थ सहित तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लम्किचुवा नगरपालिका एक निवासी 21 वर्षीय दिच्छु चौधरी, 19 वर्षीय राजेश सोप पराल, एक 18 वर्षीय किशोर रहेका छन्। घोडाघोडी नगरपालिकामा बाल बालिकाहरू विद्यालय छाड्ने दर न्यूनीकरण गर्न विद्यार्थी र अभिभावकहरूको समस्या पहिचान गरी सही बमोजिमको योजना बनाइने घोडाघोडी नगरपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंहले बताउनु भएको छ। घोडाघोडी नगरपालिकामा विकासका लागि युवा ऐक्यबद्धता यार्ड नेपालको आयोजना तथा ओल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा भएको विद्यार्थी कक्षा छाड्ने समस्या र समाधानका विषय संवाद कार्यक्रममा सो कुरा बताउनु भएको हो।
11: सोल्युसन हामीसँग छ, हामीबाट स्टार्ट गरौँ। म भनौँ मैले गर्नुपर्ने सुधार मबाट स्टार्ट गरौँ। हेड सरहरूबाट गर्नुपर्ने सुधार हेड सरहरूबाट हुन्छ। व्यवस्थापन समितिका सदस्यज्यूहरूबाट हुने सुधार उहाँबाट स्टार्ट गरौँ। अभिभावकज्यू पनि सचेत हुनु, आफ्ना बच्चा बच्चीको चाहिँ गार्जियनसिप सही रूपमा गरौँ। बाल बालिकाहरूले आफ्नो दायित्व सम्झ, यति मात्र सम्झौ। एउटा उपाय हो, हामी अब स्क्रिनिङ गर्छौँ हरेक विद्यालयमा। सरहरूको विद्यालयबाट कतिजना विद्यार्थी ड्रप आउट भए, कारण के रहेछ खोज्छ। अभिभावक ज्यूहरूसम्म हाम्रो विद्यालय पुग्छ, आफ्नो क्याचमेन्ट एरियाका अभिभावक ज्यूहरूसम्म कारण के रहेछ आउँछ। यो धेरै ठुलो विषय नै होइन, आउँछ र त्यसपछि एउटा प्लान भन्छ के कारणले भयो। अघि धेरैको कारण मध्ये भनिहाल्नु भयो, गरिबी अभाव एउटा कारण हुन सक्छ। हाम्रो अभिभावकत्व पूर्ण रूपमा नपाएको अर्को कारण हुन सक्छ। हामीले आफ्नो दायित्व के हो भन्ने कुरा हाम्रा बाल बालिकाहरूलाई ट्रान्सफर गर्न नसक्नु अर्को कारण हुन सक्छ।
0: कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष लक्ष्मी प्रसाद चौधरीले विद्यार्थीहरूले विद्यालय छाड्ने कुरा, आर्थिक समस्या, जनचेतनाको कमी, संरक्षणको समस्या, जेसुकै भए पनि विद्यालय छोड्ने दर बढ्नु राम्रो नभएको भन्दै यो प्रवृत्ति रोक्न सम्पूर्ण सरकारवाला पक्ष जिम्मेवार भई प्रतिबद्ध हुनुपर्ने बताउनुभयो।
12: संवादबाट पक्कै पनि हामी हाम्रो टोल समुदाय हाम्रो परिवारमा ती कुराहरू जनचेतनामूलक प्रचार प्रसारको रूपमा गयौं भने पक्कै पनि हामी केही हदसम्म जो ड्रप आउटको कुरा आयो, विद्यालय छोड्ने विषयको कुरा आयो, सायद 100% हामी न्यून गर्न सक्दैनौँ, त्यो निराकरण गर्न त सक्दैनौँ, तर पर्सेन्ट चाहिँ घट्छ। त यिनै कुराहरू आजको यो हाम्रो संवादबाट हजुरहरू लगायत हामी पनि त्यसमा प्रतिबद्धता जनाएर जाउँ र यो जति पनि ड्रप आउट वाला विद्यार्थीहरू छन्, समस्या जे होस्, कारण जे होस्, चाहे त्यो गरिबी होस्, जनचेतनाको कमीले होस्, शिक्षाको कमीले होस्, आर्थिक अभावको कमीले होस्।
0: कार्यक्रममा अभिभावक बसन्ता साईका अनुसार विद्यालय छाड्ने कारण मध्येको मोबाइलको लत पनि एक हो। आजभोलि बालबालिकाहरू खाना भन्दा पनि बढ़ी मोबाइलमा व्यस्त भएका कारण पढ़ाईप्रति रुचि नजाने गरेको उहाँ बताउनुहुन्छ। अभिभावकले बालबालिकालाई मोबाइलको लत मात्रै छुटाउन सक्ने हो भने धेरै कुरामा सुधार हुने उहाँको भनाइ छ।
13: जति मोबाइलमा यिनी विद्यार्थीको ऊ जान्थ्यो त्यति यिनीले अब पढाइमा दियो भए यी त कहाँका टपर हुन्थ्यो क्या हेर्नुहोस्। होइन, यिनीहरूले मोबाइल दिनुहोस् न, राति 2 बजीसम्म सुति आउँदैन, यिनीको मुखमा बसेर किताब पढ है बाबु भन्नुहोस् न, यिनी झट्टै झप्प गरेर आउँछन् क्या यिनीहरू हुन्छ कि अनि केही व्यस्त गरेर मोबाइलले खाइहाल्यो. मलाई त अहिले त्यस्तो खर्च ब्याउन सक्दैन, म त्यो पढाउन सक्दैन भनेको छु कि मैले. तर मेरो छोरीको उच्च पढ्ने हुँदा हुँदै पनि कोही बेङ्गलोरमा त्यसरी पनि गएका हुन्छन्, कोही अब त्यसरी गयो, कोही अब आर्थिक अवस्थाले पनि हुन्छ हेर्नुहोस् होइन. तर सरले पनि हामी दोष दिन चाहँदैनौँ, हामी विद्यार्थीलाई पनि दोष दिन चाहँदैनौँ होइन. सबैको बराबर बुझ्ने कुराहरू के हो भनेपछि हामी सबै बुझौँ. हामीले स्कुलबाट पठाएपछि विद्यार्थीले न हाम्रो मोबाइल यसरी मिहिनेत गरे भने हामीले स्कुल जानुपर्छ र पढ्नुपर्छ भन्ने लक्ष्य हुनु पर्यो.
0: बुढागुडी नगरपालिका राष्ट्रिय माविका तारानगरका प्रधानाध्यापक मनोज कुमार जोशीका अनुसार विद्यार्थीले विद्यालय छाड्ने कारण धेरै रहे पनि केही कारण विद्यालयले विद्यार्थीको मनोविज्ञान नबुझ्नु पनि एकको पाठ्यक्रम निकै रसयुक्त र आकर्षक भए पनि शिक्षकले पढ़ाउने शैली र विद्यार्थीले बुझ्ने क्षमता फरक हुँदा यो दर बढ़ेको उहाँको भनाइ छ. शिक्षकले शिक्षण गर्दा विद्यार्थीलाई उत्प्रेरणासहित रमाउने तरिकाले शिक्षण गर्ने हो भने केही हदसम्म भए पनि कमी आउने उहाँको भनाइ छ.
14: पाठ्यक्रममा तोकेका कुराहरू एकदमै रस भएको छ, तर त्यसलाई हामीले पूरै समय कक्षामा दिन नसक्दा र बच्चाले पनि दिन नसक्दा र सिजनल रूपमा बच्चा आइदिँदा उसले बुझ्नु पर्ने कुरा नबुझ्दा उसलाई वर्षभरिको क्लास निरस हुन्छ. अनि हिन्दीमा एउटा उखान छ नि, खाली दिमाग शैतानका घर. अनि त्यसपछि शैतानी नगरी के गर्ने त त्यो बच्चाले? क्लासमा जान्छु 10-4 जबरजस्ती टाउकोमा गाँठो पारी पारी गरेर त्यो 6 घण्टा बितायो. त्यसपछि बल्ल कैदीहरू जसरी जेलबाट छुटेर आउँछन् नि, त्यही अवस्था बच्चाको.
0: कार्यक्रममा बाल क्लबकी अध्यक्ष हेमा न्यौपानेले विद्यालय भनेको बाल बालिकाको जीवनमा आइपर्ने हरेक सिप सिक्ने स्थलका रूपमा स्थापना गरिनुपर्ने बताउँदै हरेक बाल बालिकामा विभिन्न क्षमता हुने भएकाले पढ़ाईसँगै खेलकुद लगायत सृजनात्मक कुराहरूमा पनि विद्यालयले जोड़ दिने हो भने विद्यालय छाड्ने दरमा कमी आउने बताउनुभयो.
15: अब यो खेलकुद क्षेत्रमा भन्दाखेरि चाहिँ हामीले यो विद्यार्थीहरूलाई 10-4 घण्टा पढ़ाउने मात्र क्रियाकलाप भइराखेको छ, त्यो बीचमा सृजनात्मक कुनै कुराहरू पनि जोडेको छैन. त्यो पढाइको बीचमा पनि एक पिरियड हुन्छ कि आधा घण्टा हुन्छ कि एक घण्टा हुन्छ, त्यसमा सृजनात्मक कुराहरू सिकाइदिनु पर्यो. यदि कुनै बच्चाले भविष्यमा पढ्न सकेन, ल आर्थिक अवस्था कमजोर भयो हो, त्यस्तो अवस्थामा उसले आफ्नो विद्यालयबाट सिकेको त्यो सृजनात्मक कुराहरूबाट त आफ्नो जीविकोपार्जन गर्न सक्छ नि.
0: खोज खबरमा एकछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ. सुन्दै गर्नुहोला टिकापुर एफएम.
16: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो.
17: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा एचए कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो.
16: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गते सम्म.
17: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आइटीएमएस अनलाइनमा भरि सबमिट गर्नुपर्नेछ.
16: सामुदायिक क्याम्पस भएकोले एसए कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ.
17: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ.
16: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ.
17: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
16: एसईई, एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो.
17: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनु पर्नेछ. सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरकै लाली. सम्पर्क नम्बर 0915602030, 9858847079, 9848677786 र 9845449997.

0: बितल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टीकापुर में सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोल चोक लग आपन भवन से सेवा देती रहल सक्कू बेरमहेन जानकारी कराइए। सत्कार पोलिक्लिनिक में बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरमहे उकरा संपर्क कैके उपचार सेवा लेह अनुरोध करती। सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कू रगत जांच फार्मेसी प्रयोगशाला सेवा हाट जोड़नी सेवा टूटल हाथ जोड़नी में प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालीम पायल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग संबंधी सेवा फैले जाए। संपर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टीकापुर कैलाली फोन नंबर 091-560-095 ओ मोबाइल नंबर 98-48-42-73-59।
1: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
2: देख्नु भएन औषधि हालेको
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
2: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
2: हजुर
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
2: विषादीले धेरै नै जोखिम हुन्छ कि क्या हो नानी
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
2: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
2: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: विश्राम पछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर कैलालीको धनगढ़ीमा 2 दिने सुदूरपश्चिम कचहरी कार्यक्रम शुरू भएको छ। कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सुदूरपश्चिम प्रदेशमा रहेका अपार सम्भावनालाई समृद्धिसँग जोड्न नीतिगत पहल आवश्यक रहेको बताउनुभयो। मुख्यमन्त्री शाहले कार्यक्रममा हुने बहस छलफलबाट प्रदेश तथा संघीय सरकारलाई विकास र नीतिगत सुधारका लागि मार्गदर्शन मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सुदूरपश्चिमलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउन साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो। खोज खबरमा अब पालो जनावाजको टीकापुर नगरपालिका वडा नम्बर 1 ले ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप सुपानेर झूल वितरण गरेको छ। आजको जनावाजमा हामीले झूल पाएपछि कस्तो लाग्यो भने केही ज्येष्ठ नागरिकलाई सोधेका छौं।
5: भवानी प्रसाद आचार्य एकदम राम्रो लाग्यो नि सम्मान गरेका छन् अब वडाले यस्तो मच्छर लाग्ने बेला लाग्यो भने मच्छर हट्छन् त सही समयमा एकदम राम्रो
6: मेरो नाम देवसार लाउने झुल पाए मैले झुल लगाएर सुत्ने मच्छर लाग्दा सर्प आउँदा कालोले राखेपछि बाँच्ने सकेला
7: धन्यवाद राजु थापा झुल पाया राम्रो लाग्यो झुल लगाएर सुत्छु झुल लाउनु पाया खुसी लाग्यो लामखुटे लाल्छुर बुढे रहे सत्ता
8: कैलाशपट्टि ठरुने पूर्वी सुर्बी सतालमा बेढक्से मच्छर बढिया हुन्
9: भुचिया ठरुने झुल लगाएर खुसी लाग्यो
10: सीता रानी चौधरी राम्रो लाग्यो एकदम खुसी लाग्यो फाटेको झोल ओर्दाखेरि मच्छरले टोक्न लागेछ नयाँ पाए एकदम खुसी लाग्यो 1 वर्ष कट्छ अब राम्रो लाग्यो लामखुट्टेको को डर हुन्छ सर्पको पनि डर छ लाग्छ झुल लगाएपछि बाचला त्यहीले आए
11: खुशी राम चौधरी एकदम खुशी लाग्यो राम्रो गरेछ सरकारले सरकारले राम्रो गरेछ हामीलाई बुढी बुढालाई त एकदम राम्रो गरेको छ
12: मेरो सिंह भण्डारी झुल अब केही लिनु पर्ला केही लाइनु पर्ला झुल लगाएर लामखुट्टा अनि अब लागे चाहिँ छन् फाटाफुट्टा हामी त अब त्यो एसी चालु गर्छौँ त्यसमा लाग्दछ
13: मेरो नाम शिवराज तिवारी टिकापुर जिल्ला नम्बर 5 अब यो एक वर्ष दिएर 100 वर्ष कटिने होइन हामीले अहिले पहिला नयाँ रेकर्ड फिनेका छौँ तर दिनुपर्छ भने सबैकोमा संस्कार अनुसार सबैलाई एक दिनु भनेको त्यो बहुत उत्तम हो हामी बुढा बुढीको लागि अहिले धेरै कुरा सुनिए अहिलेसम्म नसुनिएको कुरा पनि सुनिएका छौँ जग्गा दिने कहिले भोग लाग्यो टिक लाग्यो कहीँ दबाई खर्च दिने भने यो कुरा बहुत राम्रो छ र यस्तो कुराहरू भइरहनु परेर भोलि दुःख परेर बेला त्यो कुराहरू सबैलाई पुरा गरिदिनु पऱ्यो भने त्यो गिजा भनेको
4: र आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत घरेलु श्रृंखलामा नेपालले अमेरिका विरूद्ध 9 विकेटले जित हासिल गरेको छ किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा भएको खेलमा अमेरिकाले दिएको 195 रनको लक्ष्य नेपालले 9 विकेटमा विजयी भएको हो नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले 154 रनको योगदान दिनुभयो भुर्तेलको शतकसँगै नट आउट प्रदर्शनका कारण नेपालले 196 रनको लक्ष्य सहजै भेटाएको हो उहाँले 13 चौका र 4 छक्काको मदतमा 118 बल खेलेर 120 रन बनाउनुभयो आसिफ 72 बलमा 8 चौकाको मदतमा 58 रन बनाएर आउट हुनुभयो यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले 43.3 ओभरमा 195 रन बनाएको थियो नेपालले 1 विकेट गुमाउँदै 36.4 ओभरमा लक्ष्य पूरा गर्यो अमेरिका कम रनमा समेटिने क्रममा नेपालका लागि दिपेन्द्र सिंह गिरीले 4 विकेट लिए भने सोमपाल कामीले 2 सन्दीप लामिछाने र गुलशन झाले समान 1-1 विकेट लिएका हुन् यस्तो समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि टिकापुर नगरपालिका वार्ड नम्बर 1 ले 150 जना ज्येष्ठ नागरिकलाई सुपानी झुल वितरण गर्यो ज्येष्ठ नागरिक खुशी कैलाली प्रहरीको वैशाख महिनाको प्रगति लागू औषध अवैध मदिरा बरामद 11 लाख राजस्व संकलन कैलालीका विभिन्न स्थानबाट खैरो हिरण सहित 9 जना पक्राउ र आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत घरेलु श्रृंखलामा अमेरिकामाथि नेपालको जित हवस् त अहिलेलाई खोज खबर यति नै हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु नमस्कार
14: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन् यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
15: नेपाल सरकार विज्ञापन बोर्ड
16: आई बुढल्ला सुन्टो कि नै वहाँ नन्दी भोज आगिली न अब समय एक ठो घर गहना नि हो बनैना उनेना पट्टा नि पैना त
17: अरे गहना बनैना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाऊ कहाँ बनाऊ
16: तुहार बाटस्त वहाँ रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बनाएको आन्छे कि कत्रा सुघर बनाएको अन्ल बाटी
17: ए ले ले ठिकै बा चल हाली भाटवट खाइयो जाइका हौ सामुएल ज्वेलर्स में घर गहना बनाई
18: सामुएल ज्वेलर्स बलभद्र चोक टिकापुर प्रोप्राइटर तेहरी सिंह सुनार
16: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 98684 41208 98486 39261

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।

0: आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको, सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड, आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको, देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको,
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि, अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे, नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लेटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर, टिकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडि, फोन नम्बर 98648 36213।
3: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको आइतबार र बुधबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
4: करुणा निम्न माध्यमिक विद्यालयमा भर्ना खुल्यो। यही शैक्षिक सत्र 2083 सालको पावन अवसरमा सम्पूर्ण अभिभावक, विद्यार्थी, शुभचिन्तक, इष्ट मित्रहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै अंग्रेजी माध्यममा र नेपाली माध्यममा नयाँ भर्ना खुल्यो। यदि तपाईँ आफ्नो नानी बाबुहरूलाई भर्ना गराउन चाहनुहुन्छ भने करुणा निम्न माध्यमिक विद्यालय विकासपुर पार्क रोड टिकापुरमा सम्पर्क गर्नुहोला। करुणा निम्न माध्यमिक विद्यालय, वडा नम्बर 2, विकासपुर पार्क रोड टिकापुर, कैलाली।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, छोटो त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864412008, 9846239261।
3: बर्खाक समय थे बा पखारिक मुहका रुपकल बाकी मुसवा आयल कलश आब मुसवा खुस्ती सब कथे आई सक
4: ओहो हो निका ठाक समझनो घर खाने पादर झसास से बाहर से कच्चा का पहिल बा काटा पर ना रह
3: असी करी हर बुढ़िया वो सिन्हो कलश से काल मिट्टी ना वो टेला रोटी पका कर बासी खाई दूसरा असल परिवार मने मिलकर सर सफाई कर दी दूसरा आंजर पांजर रह फोहर का व्यवस्थापन कर दी तो नहीं हुई
4: मीठा हो बुढ़वा असिन जाला मदर ध्यान घास फोहर झसास भी था मा साफ नुख का बैठल रह सकते ना
3: वह और से तो कलक हो छाई समीरा छावा विवेक तू मई मिलकर घर आंजर पांजर रह झंग झंग घास काटी कालिक लानल काटे थे घर से तनिक दूर कटकोरा लगाई पड़ल बखारिक मुकर से सांप मुस्कु सूखे पैठनी सेकना में का चबरदार दूसरा घर आंजर पांजर फसफार वो सफा फूल से सांप ऐना का उत्साह कम हो जाए
4: कल शनिश्चर थे हो ध्यान का फुर्सत थे बा
5: साफ बर्खा छाकक समय में सुखा ठामा बैठा मन पड़े था ई मौसम में आपन बस्यारा में पानी पैठना पीला कोर से सुखा ठाव का खोजी में होकर बाहर निस्कट
6: मोस मुर्गी जसिन आहारा का खोजी करना क्रम में फिर सांप मानव बस्ती लघ आई सक
7: विश्वास लगना वो सही जानकारी पाइक लाग ओ लघ उपचार केंद्र कहाँ बा कई पट्टा लगाए लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org में जाख आवश्यक जानकारी लिए सकते था
8: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
9: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भए म त अब
10: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्र्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
9: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
10: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
11: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
9: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
12: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिप्पर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
10: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848581828
13: जब जब गर्मी महिना आउँछ तब तब अमूल्य ब्रान्डको आइसक्रिमहरूको याद आउँछ म्याङ्गो लिची कोला स्ट्रबेरी कुल्फी चोकोबार चोको फनबार आहा कति मिठो मलाई त साह्रै मन पर्छ यति मात्रै कहाँ हो र शुद्ध दूधले बनेको अमूल्य ब्रान्डको आइसक्रिमको खोवा कुल्फी कर्नेटो र पार्टीहरूको लागि फ्यामिली प्याक पार्टी प्याकका सुविधा हुनुका साथै अन्य विभिन्न फ्लेभरका आइसक्रिमहरू र सादा आइस बलक पनि उत्पादन गरिन्छ मैले त वर्षेनी खान्छु अब खाने पालो तपाईँको जुन ठाउँ जानुहुन्छ उही ठाउँ पाउनुहुन्छ अमूल्य ब्रान्डको आइसक्रिमहरू एकचोटि खोजी खोजी खाऊ है
8: यदि तपाई अमूल्य ब्रान्ड का आइसक्रीमहरू बिक्री वितरण गर्न चाहनुहुन्छ भने धरौटी राखेर डी फ्रिज उपलब्ध गराउने सुविधा रहेको छ। सम्पर्कको लागि बर्दादेवी डेरी उद्योग टिकापुर 1 ब्लक नम्बर 13 सम्पर्क नम्बर 98584 89455 र 98673 69622।
13: रियल मिल्क रियल आइसक्रीम अमूल्य आइसक्रीम खोजी खोजी खाऊं। यी ब्रांड का आइसक्रीम जहां पनि उपलब्ध छ।

0: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय तुर्गौली कैलाली।
1: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
2: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
1: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
2: मेरो खुत्रुके छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
1: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
2: न्यू अछाम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
3: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98-688-14-799, 98-24-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98-24-67-28-25।
4: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त भाउ, के पाउँछ त्यहाँ?
5: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
6: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ, त्यहाँ त ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
7: त्यति मात्र होइन, त्यहाँ त जस्मिन प्यान्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
4: भनेदेखि सबै कुरा पाउने रहेछ।
3: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
8: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स,
0: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
3: प्रोप्राइटर पुष्पराज देवकोटा, सम्पर्क फोन नम्बर 98-484-6673 र 98-1468-0204।
9: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।

सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।

0: जुनसुकै बाटोको लागि बनेकै सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल परफर्मेन्स मात्र रु 2,99,900
1: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकारी गरौ।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण आवश्यक मनोविमर्श सेवा आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: टिकापुर नगरपालिकाको स्थानीय बजार व्यवस्थापन सम्बन्धी जरुरी सूचना।
1: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा यही मिति 2083 साल वैशाख 28 गतेदेखि जेठ 3 गतेसम्म मूल्य पारदर्शिता सप्ताह मनाइरहेको बिहोरा सबैमा जानकारी गराइन्छ।
2: टिकापुर नगरपालिकाबाट गरिएको नियमित बजार अनुगमनको क्रममा यस क्षेत्रमा सञ्चालनमा रहेका व्यापार व्यवसाय पसल होटल रेस्टुरेन्ट औषधि पसल किराना लगायतका व्यवसायहरूमा बिक्री गरिने वस्तु तथा सेवाको मूल्य सूची राखेको नपाइएको हुँदा प्रत्येक व्यवसायीले बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट र अध्यावधिक मूल्य सूची सबैले देख्ने स्थानमा अनिवार्य रूपमा राख्न हुन सूचित गरिन्छ।
1: प्रत्येक व्यवसायीले आफ्नो व्यवसाय अनिवार्य रूपमा दर्ता तथा नवीकरण गरी सञ्चालन गर्नुपर्नेछ।
3: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नुपर्नेछ।
1: उपभोक्तालाई खरिद गरेको वस्तुको बिल उपलब्ध गराउनु पर्नेछ।
3: म्याद नागेका गुणस्तरहीन तथा अखाद्य वस्तु बिक्री वितरण गर्न पाइने छैन।
2: बिक्री गरिने सम्पूर्ण वस्तु तथा सेवाको स्पष्ट मूल्य सूची उपभोक्ताले सजिलै देख्ने स्थानमा राख्नु पर्नेछ।
1: खाद्य तथा उपभोग्य सामग्री बिक्री गर्ने व्यवसायीले सरसफाई तथा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ।
2: कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने तथा अस्वाभाविक मूल्य वृद्धि गर्ने कार्य गर्न पाइने छैन।
1: व्यवसाय स्थल वरपर सफा व्यवस्थित तथा सुरक्षित वातावरण कायम राख्नुपर्नेछ।
2: बजार अनुगमनको क्रममा आवश्यक कागजात दर्ता प्रमाण पत्र खरिद बिल लगायतका विवरण अनिवार्य उपलब्ध गराउनु पर्नेछ।
1: नगरपालिका तथा सम्बन्धित निकायबाट जारी गरिएका निर्देशिका मापदण्ड तथा नियमहरूको पूर्ण पालना गर्नुपर्नेछ।
2: प्रस्तुत मापदण्डको अनिवार्य रूपमा पालना नगरेमा प्रचलित नियमानुसार भइजाने बिहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ। टिकापुर नगरपालिका कार्य

0: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, वर्गहर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
1: कर्णाली नमुना मावि टिकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
2: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
2: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुरका विशेषताहरू:
1: फराकिला कक्षाहरू,
2: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
1: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
2: खेलकुद सुविधा,
1: कम्प्युटर शिक्षा,
2: स्वच्छ पिउने पानी,
1: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
2: कर्णाली नमुना माध्यमिक विद्यालय टिकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
1: तपाईको भविष्य निर्माणको एक सहयात्री।
3: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकलासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो
4: चाइनाको माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
3: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्यो हुन्छ, खानै सक्दैन।
4: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमा मेडिकल स्टोरमा गए त भइहाल्यो।
5: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
6: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरला रोड, टिकापुर, कैलाली।
0: रानी जमरा कुलरिया सिट भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समितिको साधारण सभा सम्बन्धी जरूरी सूचना। रानी जमरा कुलरिया सिट भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलालीको पहिलो साधारण सभाको बैठकको गणपूरक संख्या नपुगी तपसिलको मिति, स्थान र समयमा पुनः बस्ने भएकाले पूर्ण पार्षदज्यूहरूलाई आफ्नो परिचय खुल्ने कागजात सहित यसै सूचनालाई आधार मानेर साधारण सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 साल जेठ 10 गते आइतबार, कार्यक्रम हुने स्थान मूलकुला समितिको सभाहल, समय बिहान 10 बजे, सम्पर्क नम्बर 0915-61-022। रानी जमरा कुलरिया सिट भण्डार गृह सञ्चालन तथा व्यवस्थापन समिति टिकापुर कैलाली।
7: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: सिपिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्षे प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
7: भर्ना कार्यक्रम
8: अनलाइन आवेदन फारम वितरण शुरू वैशाख 29 गते देखि
7: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार
8: आवेदन फारम शुल्क रु 1000 मात्र अनलाइन आवेदन फारम www.ctvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ अनलाइन आवेदन फारम भर्नका लागि एसएका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ
7: आवश्यक कागज पत्रहरू
8: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति
7: जन्म दर्ता नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि
8: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि
7: स्पष्ट मुखाकृति देखिने हर सालै खिचिएको पासपोर्ट साइजको फोटो
8: खातामा भर्नुपर्ने भएमा त्यो स्थानीय तहको सिफारिस
7: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर
8: सम्पर्क नम्बर 0969900044 9858700044 9847202740 9762813921 र 9869663520
9: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
10: साकेला पर्व मनाए तरकारी तथा फलफूलको मूल्य उकालो लाग्दै उपभोक्ता थप मारमा
11: माग त हाम्रो यथावत नै छ आगमन अलिकति कमजोर छ त्यसले गर्दाखेरि चाहिँ मूल्य चाहिँ माथि गएको चाहिँ देखिन्छ
10: संघीय मन्त्रालय पुनर्संरचनाको काम तीव्र मन्त्रालयको नाम परिवर्तन प्रक्रिया शुरू जाजरकोट भूकम्पपछि पुननिर्माण सुस्त हुँदा हजारौं परिवार अझै अस्थायी टहरामै
12: त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन
10: मध्य पहाड़ी राजमार्गको चोर जहारी खण्ड 20 दिनका लागि बन्द वैकल्पिक मार्ग प्रयोग गर्न सकिने वैदेशिक अध्ययनका नाममा ठगी बढ्दै विद्यार्थीलाई सतर्क रहन आग्रह
13: जतापट्टि खोलेका छन् दर्ता छ कि छैन के छ कि छैन अझै सबै शिक्षा अथवा कुन ठाउँ दर्ता हुनुपर्ने त्यसबाट अथोरिटी लिएका छन् कि छैनन् होइन सबै कुरा बुझेर मात्रै जानु पर्यो
10: र नेपालले अमेरिकालाई 9 विकेटले हराउँदै लीग 2 शानदार जीत
14: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
10: सरकारको बेरुजु हरेक वर्ष बढ़दै जानु वित्तीय अनुशासन कमजोर बन्दै गएको स्पष्ट संकेत हो हिजो सार्वजनिक भएको महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कले सरकारको बेरुजु करिब 3% बढ़ेको देखाएको छ यसले सरकारको खर्च प्रणालीमा पारदर्शिता र उत्तरदायित्व अझै सुदृढ़ हुन नसकेको देखाउँछ यस्तो प्रवृत्तिले विकास बजेटको प्रभावकारिता घटाउँदै नागरिकको विश्वासमा समेत गम्भीर असर पार्छ त्यसैले सरकारले बेरुजु घटाउँदै खर्च पारदर्शिता र सुशासनका लागि ठोस पहल गर्नुपर्छ अब खबर सन्तोषी रावलबाट
15: पछिल्लो एक महिनामा तरकारी तथा फलफूलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार वैशाख 2 तुलनामा जेठ 2 औसत मूल्य विश्लेषण गर्दा विशेष गरी गोलभेडा हरियो सागसब्जी र केही फलफूलको मूल्य अत्याधिक रूपमा बढ़ेको पाइएको हो सबैभन्दा धेरै सानो गोलभेडाको मूल्य 142% भन्दा बढ़ीले बढ़ेको छ भने भारतीय सानो गोलभेडाको मूल्य 126% महँगिएको छ यस्तै ठूलो गोलभेडाको मूल्य पनि करिब 19% बढ़ेको छ गाजर लौका हरियो प्याज घिउ सिमी र अदुवामा समेत 50% भन्दा बढ़ी मूल्य वृद्धि भएको छ हरियो प्याज 51% र अदुवा करिब 88% महँगिँदा उपभोक्तामा थप भार परेको छ फलफूलतर्फ अनार अंगुर र भुइँ कटहरको मूल्य उल्लेख्य रूपमा बढ़ेको छ अनार 23% र अंगुर करिब 25% महँगिएको छ तरकारी तथा फलफूलको मूल्य बढ़नुको कारणबारे बताउँदै समितिका सूचना अधिकारी विनय श्रेष्ठले CIN भन्नुभयो
11: उत्पादन कम छ बजार आगमन कम छ तराईतिरको गोलभेडा आउनु कम भयो अब अहिले वरिपरि र काठमाडौँ भ्यालीकै उत्पादनले भ्याउनु पर्ने अवस्था छ अहिले टनेलको उत्पादन पनि आइसकेको छैन त्यसैले गर्दाखेरि चाहिँ अब माग त हाम्रो यथावत नै छ आगमन अलिकति कमजोर छ त्यसले गर्दाखेरि चाहिँ मूल्य चाहिँ माथि गएको चाहिँ देखिन्छ। अब यो अलिकति अब यो असिना पानीको कारणले गर्दाखेरि पनि कतिपय ठाउँको चाहिँ उत्पादन र त्यहाँबाट हुने आगमन प्रभावित भएको छ। जति परिमाणमा आउनु पर्ने त्यति परिमाण आउन सकेका छैन होइन। अब अस्ति घटिसकेको तरकारीहरूको भाउ पनि अलिकति माथि गएको देखिया छ। जस्तो भन्नुहोस् सिमी बोडी गिरौला लगायतका अहिलेको जुन सिजनको तरकारी हो नि, अब गोलभेडा पनि त्यही भित्रमा पर्छ।
15: समितिका अनुसार केही वस्तुको मूल्य भने घटेको छ। भटमास, कोसा, भिण्डी, काँक्रो, खुर्सानी र केही सागसब्जीको मूल्य घट्दा आंशिक राहत मिलेको छ। मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने अधिक मास आजदेखि शुरू भएको हो। आगामी असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौर मौसममा चन्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न मलमास वा अधिक मास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वस्तुवेद शिवप्रसाद पोखरेलले बताउनुभयो। जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुननिर्माणले अझै गति लिन सकेको छैन। भूकम्प गएको करिब 4 वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प पीड़ित अझै घरविहीन अवस्थामै छन्। 2079 कार्तिक 17 गते राति जाजरकोटको रामीटाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु, 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढ़ी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुननिर्माण कार्य शुरू भए पनि अधिकांश स्थानमा पुननिर्माण शुरू भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढ़ी निजी घर अझै पुननिर्माण हुन बाँकी नै छन्। विस्तृत क्षतिको आकलन प्राधिकरण प्राविधिक मूल्यांकन ढिलो हुनु, अनुदान विवरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पुननिर्माण कार्य सुस्त भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
12: जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको सुरु पनि भइसकेका छ पुननिर्माणै पनि भने, अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
16: अलिकति ढिला भएको भन्ने खालको कुरा सुनिएको थियो पहिला
12: होइन। अहिले त्यो सेटल लगभग भइसक्यो। जाजरकोट केसमा चाहिँ अब तुरुन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनली हेरिसकेपछि चाहिँ त्यो तुरन्त प्रारम्भ
16: हुन्छ। कति समय लाग्छ होला? अब लगभग यति महिना, यति दिन, यति रात भन्ने
12: होइन। अब अस्ति हामीले छलफल प्राधिकरणमा पनि छलफल भएको थियो, जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडिओ कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
15: यी घर पुननिर्माणका लागि करिब 101 अर्ब रूपियाँ भन्दा बढ़ी लागत आवश्यक पनि अनुमान गरिएको छ। विज्ञहरूले तीन तहका सरकारबीच प्रभावकारी समन्वयको अभाव, प्राविधिक जनशक्ति कमी तथा अनुदान वितरणमा ढिलाइ मुख्य समस्या रहेको बताएका छन्। समयमै पुननिर्माण हुन नसक्दा पीड़ितहरूमा निराश बढ़दै गएको छ। शिक्षा क्षेत्रका विज्ञहरूले विद्यार्थीलाई कन्सल्टेन्सी छनौट गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। हिजो प्रहरीले उपत्यका 95 वटा शैक्षिक परामर्श केन्द्रमा छापा मार्दै 69 जनालाई पक्राउ गरेपछि वैध र अवैध कन्सल्टेन्सी छुट्याउने विषय थप चासोको केन्द्र बनेको हो। प्रहरीका अनुसार विदेश पठाइदिने नाममा ठगी भएको गुनासोको आधारमा गरिएको उक्त कार्यवाहीमा धेरै केन्द्रले आवश्यक मापदण्ड पूरा नगरेको, दर्ता नवीकरण नगरेको तथा बिना इजाजत सेवा सञ्चालन गरेको पाएको छ। प्रहरीका अनुसार ठगीमा नपर्न सबैभन्दा पहिले कन्सल्टेन्सी वैध रूपमा दर्ता भएको वा नियमित रूपमा नवीकरण गरिएको छ कि छैन भन्ने कुरा यकिन गर्नुपर्ने हुन्छ। शुल्क संरचना पनि कन्सल्टेन्सीकै विश्वसनीयता मापन गर्ने अर्को आधार हो। यसै गरी पहिले सेवा लिएका विद्यार्थीको अनुभव र सिफारिशले पनि सही निर्णय लिन सहयोग पुर्याउने सीआईएनसँग बताउँदै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रवीण धिताल।
13: विद्यार्थी जानुभन्दा अगाडि पहिला त्यो कहाँ दर्ता छ होइन, त्यसको अनुमति इजाजत पत्र के छ भन्ने कुरा बुझेर मात्रै जानु पर्यो। जतापट्टि खोलेका छन् दर्ता छ कि छैन, के छ कि छैन, अझ यसको लागि शिक्षा अथवा कुन ठाउँमा दर्ता हुनुपर्ने चिजहरू त्यसबाट अथोरिटी लिएका छन् कि छैनन् होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो. यहाँ लेखेका छन् बोर्ड टाँगेका छन् गलत खालका मान्छेहरू चलाइरहेछन्. योभन्दा अगाडि कोही साथी गइरहेछ भन्ने मान्छे गइरहेछन्, उसले अनुमति लिएको छ कि छैन, कम्पनीमा दर्ता भएको छ कि छैन, शिक्षाको क्षेत्रबाट पाउनुपर्ने अथोरिटी पाएको छ कि छैन भन्ने कुरा चेक गर्नु थियो पहिला गर्ने. अनि अति नै धेरै ठगी भयो भन्ने कुरा नै आएपछि प्रहरीले त्यस रूपमा हेर्ने गरेको हो.
15: काठमाडौँ उपत्यकाका अपराध अनुसन्धान कार्यालयले ठगीमा परेका जो कोहीलाई सम्पर्कमा आउन आग्रह गर्दै अनुसन्धानलाई थप तीव्र बनाइएको जनाएको छ. मध्य पहाड़ी राजमार्ग अन्तर्गत रूकुम पश्चिमको चौर जहारी क्षेत्रमा आजदेखि 20 दिनका लागि यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको छ. सड़क डिभिजन कार्यालय चौर जहारीका अनुसार सड़क ढलान कामलाई प्रभावकारी र गुणस्तरीय बनाउन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो. टाटा गाउँ स्याला खोला क्षेत्रदेखि मटिलातर्फ जोड्ने

0: सत्य पहाड़ीमा लिंक रोड मात्रै मा काम भइराखेको अवस्था हो र त्यसका निमित्त पनि यात्रुहरुको लागि चाहिँ त्यो ठाउँमा जहाँ कन्स्ट्रक्सनको काम भइराछ त्यहाँ डाइभर्सन रोड पनि दिएकै छ त्यो कारणले चाहिँ यात्रुहरुलाई चाहिँ त्यस्तो प्रब्लम चाहिँ हुँदैन
1: सरकारले प्रशासनिक सुधार मितव्ययिता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्य सहित मन्त्रालय पुनर्संरचना पछि तिनको नाम परिवर्तन गर्ने काम शुरू गरेको छ वैशाख 30 गते बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरे सँगै मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 18 झारिएको थियो यस निर्णयको कार्यान्वयन स्वरूप अहिले मन्त्रालयको नाम फिर्ने साइन बोर्ड परिवर्तन गर्ने तथा प्रशासनिक कागजात अत्यावधिक गर्ने काम तीव्र बढ़ाइएको छ साझा खबरमा अब विदेशका खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीन भ्रमण सम्पन्न गरेसँगै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण तय भएको छ मध्य पूर्वमा द्वन्द हुँदा दुई शक्ति राष्ट्रका प्रमुखले चीनको भ्रमण गर्दा अर्थपूर्ण रूपमा हेरिएको छ पुटिनले यही मे 19 र 20 तारीकमा चीनको भ्रमण गर्नुहुने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् अब खेल खबर आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ आज भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 36 ओभर 4 बलमा 1 विकेट गुमाएर भेटाएको हो त्यसअघि त्रिवी क्रिकेट रंगशाला किर्तिपुरमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो नेपालमा भइरहेको लीग दुई एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल अमेरिका र स्कन्डल सहभागी छन् अंक तालिकामा नेपाल 26 खेलमा 20 अंक सहित सातौं स्थानमा छ अमेरिका 26 खेलबाट 36 अंक जोडेर दोस्रो स्थानमा छ
2: सर्लाहीमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण
3: कक्षा संख्या थप्नुपर्ने अवस्था छ तर हामीसँग भौतिक पूर्वाधारको चाहिँ कमी देखेको सबै सरकारबाट निकालेमा जानकारी हुन्छ
2: कक्षा भरिभराउ तर शिक्षक अभावको समस्या झेल्दै विद्यालय रिपोर्टसँगै डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भर बन्ने अवसर चर्चित गीतका स्रष्टासँगको विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
4: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पोल्यो नि सासै फेर्न गाह्रो भयो
5: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू
6: रामी दाईको कुरा त ठिकै हो तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
4: छ्वाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ
7: नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
5: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
7: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
5: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन रहेछ नि
6: भारी अवशेष जलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
2: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर मधेसमा आज विवाहित महिलाहरूले वर्षाइत अर्थात वट सावित्री पर्व मनाएका छन्

0: जेठ औंसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यस पर्वमा मिथिलावासीहरू वट वृक्ष अर्थात वरको रूख नजिक भेला भई सामूहिक रूपमा पूजा आराधना गर्ने गरेका छन्। नयाँ लुगा लगाएर महिलाहरूले सती सावित्रीको कथा सुन्दै र गीत गाउँदै ब्रह्मा विष्णु र महेशको पूजा गर्ने गर्छन्। पौराणिक विश्वास अनुसार सती सावित्रीले आफ्ना पति सत्यवानलाई पुनर्जीवन दिलाई अटल सौभाग्य प्राप्त गरेको स्मरणमा यो पर्व मनाइने सामुदायिक रेडियो एकताले खबर पठाएको छ। यसैबीच किरात राई समुदायले पनि आज साकेला उभौली पर्व मनाएका छन्। काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका किरात राई समुदायका राई सुनवार लिम्बु र याख्या समुदायले विभिन्न सांस्कृतिक बाजा गाजा सहित आज पर्व मनाएका हुन्। किरात समुदायमा वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंगिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने परम्परा रहेको छ।
1: प्रकृतिको पूजा किराँती समुदायको महान चाड साकेला उभौली युच्याङ याक्वा ताङनाम स्यादर पिदर 5086 को अवसरमा किराँत समाजले आज काठमाडौँका विभिन्न ठाउँमा यसरी युवा युवतीदेखि लिएर साकेला नाचको लागि सबै उत्साहित रूपमा दिनभरि नै साकेला नाचिरहनु भएको छ।
2: मेरो नाम दिलीप कुमार कुमागा राजा राई हो, होइन सर, घर चाहिँ के अरे खोटाङ चिसापानी डन्डे ढुङ्गे गाउँपालिका खुट्टा घोर्ने हो। बाली चाहिँ के अरे उठाउने काट्ने अनि थन्क्याउने अनि त्यसलाई चाहिँ फुल चित्रहरूले चढाउने यी चाहिँ क्रियाकलाप हाम्रो
1: एकदमै महत्वपूर्ण ठूलो पर्व र नयाँ वर्ष उहाँहरूको लागि नयाँ वर्ष हो। प्रकृतिको पूजक भएको हुनाले किराँत समुदायले बीचमा रुख राखेको हुन्छ र रुखलाई वरिपरि छन्का लाएर परम्परागत पहिरनहरूमा उहाँहरूले नाचिरहनु भएको देखिन्छ। दीपक आचार्य, सिआइएन, ललितपुर।
0: सर्लाहीको लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको चाप बढ़दै गएको छ। शहरी क्षेत्रमा निजीको तुलनामा सरकारी तथा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ़े पनि गाउँ क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा भने विद्यार्थी अभाव देखिन थालेको छ।
3: तराई मध्य क्षेत्रमा दिन प्रतिदिन जनघनत्व बढ़दै जाँदा सर्लाहीको लालबन्दी नगर क्षेत्रमा पनि बाल बालिकाको उपस्थित सामुदायिक विद्यालयमा बढ़िरहेको छ। बढ़दो विद्यार्थी संख्याका कारण विद्यालयहरूमा कक्षा कोठा तथा शिक्षक विद्यार्थीको अनुपातमा असन्तुलन देखिन थालेको छ। लालबन्दी सात स्थित जानकी माध्यमिक विद्यालयका प्रधान अध्यापक हिरालाल महतो,
4: जानकी माध्यमिक विद्यालयमा 28 कक्षा सञ्चालन भइरहेको छ। कक्षा संख्या थप्नुपर्ने अवस्था छ, तर हामीसँग भौतिक पूर्वाधारको कमी देखेको सबै सरकार निकायमा जानकारी।
3: विद्यालयमा विद्यार्थीको चाप धेरै छ। उपलब्ध कक्षा कोठा र शिक्षक संख्या प्राप्त नभएकाले सबै विद्यार्थीलाई भर्ना लिन सकिएको छैन। लालबन्दी नौ स्थित जनज्योति माध्यमिक विद्यालयमा हाल 42 कक्षा सञ्चालन गरी पठन पाठन भइरहेको विद्यालयले जनाएको छ। विशेष गरी सेवा क्षेत्र भन्दा बाहिरका बाल बालिकाले पाउन मुस्किल भइरहेको बताउनुहुन्छ विद्यालयका प्रधान अध्यापक विष्णु बहादुर पोखरेल।
5: प्लस विद्यार्थी छन्, अन्तर्स्रोतबाट हामीले लगभग 40 भन्दा बढी विद्यार्थी शिक्षकहरू अन्तर्स्रोतबाट हामी भर्ना गरेका त्यो अवस्था छ र विद्यार्थीमै भर्ना हुने सवालमा इन्ट्रान्स लिने व्यक्तिमा यहाँ वरपरका सेवा क्षेत्रका विद्यालयमा आएको विद्यार्थीलाई हामीले इन्ट्रान्स दिएका छैनौँ।
3: लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा मात्र नभई निजी विद्यालयहरूमा समेत बालबालिकाको उपस्थित उल्लेख्य रूपमा बढ़ेको छ। लालबन्दी बजार क्षेत्र अन्तर्गत वडा नम्बर 5, 6, 7, 8, 9 भित्र सामुदायिक तथा निजी गरी करिब 40 विद्यालय सञ्चालनमा छन्। पालिकामा विद्यार्थीको अनुपात अनुसार शिक्षक मिलान गर्न स्थानीय सरकारले पहल थालेको छ। शिक्षा शाखा प्रमुख लक्ष्मी शिवाकोटी,
6: नगरपालिकामा चाहिँ केही विद्यालय सुगममा छन् भने केही विद्यालय दुर्गममा पनि छन्। नगरपालिकाका हाई वे साइमनहरूका विद्यालयमा विद्यार्थीको चाप अत्याधिक धेरै छ, शिक्षक संख्या कम भएको छ। तर त्यो शिक्षक संख्या कम भएकोलाई चाहिँ प्राथमिक तहका दरबन्दीले पनि माध्यमिक तहलाई परिपूर्ति गरे र दुर्गमका वडाहरूमा भने विद्यार्थी संख्या कम र शिक्षक संख्या बढी नै हो, केही विद्यालयहरू पनि छन्।
3: संघीय सरकारले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी उपलब्ध नगराउँदा सरकारले नै घोषणा गरे निशुल्क शिक्षा कागजमै सीमित भएको बुझाइ सरकारवालाको छ। अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था संविधानमा गरिए पनि त्यसको कार्यान्वयनको लागि विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने देखिन्छ। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भरताको अवसर,
7: यो जिन्दगीले के गरे के गर्यो अनि सोनू निगमले गाउनु भएको संगीत समृद्ध बासकोटा, यो मौन फिल्मको यो रसिलो अङ्गुर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरू लेखेँ। अब कालो चस्मा लगाई मैया भन्ने पनि मेरै हो होइन। अब त्यति अहिले जस्तो त पारिश्रमिक पाइन्थेन, ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभयो। के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुम मैकोट मैकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला। अब अहिले चाहिँ अहिलेको पिँढीहरूले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ।
0: तर असफलतामा चाँडै निराश बन्ने प्रवृत्ति बढ़दो, सयौं चर्चित गीतका स्रष्टाको दृष्टिकोण सहितको विशेष संवाद शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना, जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारवाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।
0: नेपालमा गीत लेखनको अवस्था पछिल्लो समय क्रमशः व्यावसायिक बन्दै गएको देखिन्छ। विशेष गरी डिजिटल प्लेटफर्मको विस्तारसँगै नयाँ पुस्ताका सर्जकहरूलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर बढ़ेको छ। आजको शनिवार विशेषमा नेपाली सांगीतिक क्षेत्रमा कैयौं चर्चित गीत दिनुभएका गीतकार सुरेन्द्र राणासँग साथी सन्तोष गन्धर्वले गीत लेखनका सम्भावना र अवसरका बारेमा कुराकानी गर्नुभएको छ।
7: यो जिन्दगीले के गरे के गर्यो अनि सोनू निगमले गाउनु भएको संगीत समृद्ध बासकोटा, अनि अब यो गीत मैले कसरी पाएँ भन्दाखेरि पनि मेरो समृद्ध बासकोटा चाहिँ यो मौन फिल्मको यो रसिलो अङ्गुर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरू लेखेँ उहाँसँग, अनि यही सिलसिलामा यो बादल पारीको पनि यो गीत लेख्नलाई मौका मिलेको हो। अब कालो चस्मा लगाई मैया भन्ने पनि मेरै हो होइन। अब त्यति अहिले जस्तो त पारिश्रमिक पाइन्थेन, र पनि हाम्रो निर्माता चाहिँ विनोद शेरसेनज्यूले चाहिँ अलिकति अब त्यसको पारिश्रमिक मूल्य भन्दा नि ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभएको थियो। त्यो भएर चाहिँ मूल्य भन्दा नि सम्मानपूर्वक चाहिँ मैले यसको चाहिँ पारिश्रमिक पाएको।
9: त्यो समयमा रुचाइदिनु भएको कालो चस्मा पनि एउटा हो, त्यो गीत पनि धेरै रुचायो र अहिले पनि
7: धेरै चलेको, अहिले पनि त्यो अब
9: त्यो गीत एकदमै धेरै चाहिँ सुन्ने गरिन्छ। खासमा चाहिँ त्यो समयमा गीत लेखनको अवस्था, एउटा गीत लेखकले के कस्ता कुराहरू झेल्नु पर्थ्यो या के कस्ता भोगाईहरू हुन्थे? पारिश्रमिकको हिसाबले त अब अहिले पनि कतिपय सर्जकहरूले तोकेर त गीत लेख्नुहुन्न, यहाँको भर्खरै एउटा नयाँ गीत पनि आयो, एकै चर्चामा छ, त्यो विषयमा हामी कुरा गरौंला। तर त्यो समयमा चाहिँ एउटा गीत लेखकको संघर्ष कस्तो थियो?
7: अब यस्तो पर्यो, अब मेरो चाहिँ सुरुदेखि नै म चाहिँ के भने मेरो नेचरले नै त्यो मेरो अब फिल्म लेखन भन्दा पहिला रेडियो नेपालमा गीत 37 सालमा रेकर्ड हुँदाखेरि नै चाहिँ म चाहिँ अब मेरो गीत गाइदिनु पर्यो भनेर संगीतकारहरूलाई गायकहरूलाई भन्ने हिँड्ने खालको परिनँ म होइन। अहिले फिल्म यो लेखनमा पनि त्यस्तो मैले संघर्ष चाहिँ गरिनँ, किनभने पहिलो फिल्म मैले लेखेको बादल भन्ने फिल्मको कहिले यो मन सहरे कहिले मन सहरा भन्ने गीत, अब यो चाहिँ यसको निर्माता पनि हाम्रो गगन बिरे कवि गगन धेरै साथी नै हुनुहुन्थ्यो अनि यसमा मैले गीत लेखेँ। त्यो गीत चलिसकेपछि अनि यो मोहनीको रसिलो अङ्गुर भन्ने गीत लेखेको त्यो पनि चल्यो। मेन त के भने डाइरेक्टर भन्दा नि म्युजिक डाइरेक्टर हाम्रो समीजित बासुकाजी होइन, उहाँले नै चाहिँ ल सुरेन्द्रलाई चाहिँ दुईटा गीत सुरेन्द्रलाई दिनुपर्छ यसो भन्ने टाइपले चाहिँ अनि त्यसपछि अनि निर्माता निर्देशकहरूले चाहिँ मलाई सम्पर्क गर्नुहुन्थ्यो। मैले चाहिँ त्यसरी लेखेँ।
9: जस्तो गीतकै प्रसंगमा हामी कुराकानी गर्दै गर्दाखेरि अहिले यहाँले मोहनीको गीतको कुरा पनि गर्नुभयो, रसिलो अङ्गुर त्यो समयमा पनि निकै नै चर्चा थियो भनिन्छ नि। एउटा गीतकारले समग्रमा एउटा संगीतकारलाई गीत दिँदा खासमा मुखडा सुनाउँदा कसरी सुनाउनु भएको थियो यी गीतहरूको चाहिँ?
7: त्यो हुन्छ फिल्मी गीत लेखनमा के हुन्छ भने अब मेन त अब सिचुएसनै हुन्छ होइन, सिचुएसन त्यसपछि हामीले लेख्ने। अब एक्टर भन्दा नि अब त्यो सिचुएसन स्टोरीमा क्यारेक्टर कसले गाउँदैछ भन्ने चाहिँ हामीले याद गर्नुपर्ने हो। एक्टर को खेल्दैछ भन्ने चाहिँ त्यति अब हामीले याद गरिँदैन नेपालमा होइन, तर के पनि सिचुएसन चाहिँ अब कसरी कसैले चाहिँ टोटल स्टोरी नै सुनाउनुहुन्छ, कसरी कसैले चाहिँ खालि गीतको यो सिचुएसनमै लेख्न पर्यो अनि पात्र चाहिँ यस्तो हुन्छ भनेर भन्नुहुन्छ, यसरी लेख्ने हो। धेरै गीतहरू चाहिँ मैले पहिल्यै ट्युनिङ फाइनल भए हुन्छ क्या, त्यो ट्युनिङलाई मैले लिरिक्स लेख्छु क्या। जस्तै अब कालो चस्मा लगाउँमा भने पनि मैले ट्युनिङमा लेखाएको गीत हो क्या, यो पहिल्यै ट्युनिङ बनिसकेको हुन्थ्यो त्यसमा यो शब्द भर्ने हो क्या। फिल्मी लेखनमा चाहिँ प्रयास हो अब कति गीतहरू चाहिँ त्यो पहिल्यै ट्युनिङ भइसकेको हुन्छ क्या। जस्तै घुम्टो भन्ने फिल्मको गीतहरू, यो टाइटल सङ घुम्टो, यिनीहरू सबै ट्युनिङमै लेखेको गीतहरू हो।
9: भनेपछि त्यो बेलामा यहाँले लेख्दाखेरि कालो चस्मा भन्ने गीतको ट्युनिङ चाहिँ भइसकेको थियो, कस्तो गर्नु भएको थियो सम्बोजित बास्कोटाज्यूले?
7: होइन यसमा चाहिँ डोमी एन्ड लेविस केही पनि थिएन होइन, अनि त्यतिकै ट्युनिङ मात्रै थियो। अब अब यस्तो हुन्छ त्यसमा चाहिँ, अनि त्यो मिटरमा ठ्याक्क आफूले चाहिँ गीत कण्ठ भइसकेपछि अनि शब्द भन्यो। म चाहिँ त्यस यो के अरे खुस्मा फिल्मको चाहिँ यो हाम्रो निर्देशक भाइ अशोक थापा चाहिँ, अनि स्टोरी सुन्दा सुन्दै मैले चाहिँ रुकुमैको लाई चाहिँ ठेगो बनाउँछु। अब रुकुमैको त्यति अब युजरमा त्यति मिठो ठेगो चाहिँ लागेको थिएन कि सुरुमा लेख्दाखेरि चाहिँ, तर अब के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुमैको मैकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला, ठाउँको मान्छेले धेरैले थाहा पाउला भन्ने हिसाबले मैले यो दुई लाइन चाहिँ, यो एक लाइन चाहिँ, यसकै हुक लाइन चाहिँ उहाँले त्यो स्टोरी सुनाउँदा सुनाउँदै मैले लेखिसकेको थिएँ क्या। रुकुम बाइकोट भन्ने चाहिँ हाल्छु गीतमा भनेर चाहिँ ठ्याक्क प्लानिङ गरिसकेको थिएँ, अनि घर आएर चाहिँ रुकुम बाइकोट आँखा नै राम्रो हो मन परेन एउटा भनेर यो हुक लाइन यो बनाएर अनि पछि लेखेको यो
9: नेपाली चलचित्र लगायतका थुप्रैमा आफ्ना गीतहरू चाहिँ सृजना गर्नुभएको छ। पछिल्लो पुस्ता नयाँ पुस्ता बीचको अन्तर, गीत लेखनबाट एउटा सर्जकलाई हुने मुनाफाको कुरा, त्यस पछाडि केही आर्थिक अर्थोपार्जनका कुराहरू पनि आउलान्, गीत लेखेर बाँच्ने कुराहरू पनि आउलान् होइन। अब यो लामो समय यहाँले यो चलचित्रमा गीतहरू लेख्दै गर्दाखेरि कहिले खट्कियो मनमा, आर्थिक रूपमा कमजोरी पनि भयो या गीत संगीतमा लाग्यो, गीत लेखियो पारिश्रमिक राम्रो भएन, सर्जकका रूपमा चाहिँ पाउनुपर्ने त्यति सम्मानहरू आएनन्, वा मैले जे गरे ठिकै गरे, मेरा आफ्ना सृजनाहरू बजेका छन् सुनेका छन् भन्ने के लाग्यो खासमा चाहिँ?
7: अब यस्तो अब यो गीत जब मैले 37 सालमा मेरो पहिलो गीत रेडियो नेपालमा रेकर्ड भयो 37 सालमा, त्यतिखेर म ल क्याम्पसमा ल बाचलर पढ्दै थिएँ, र अब त्योभन्दा पहिला त म खास गिटार बजाउने मान्छे हो। अनि जब गीत लेख्न थालेँ, गीत लेख्दाखेरि अब अहिले चाहिँ अहिलेको पिँढीहरूले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ। अब त्यतिखेर त अब यो प्रोफेसन बनाउँछु भनेर मैले गीत लेख्न थालेकै होइन होइन, अहिले पछि फिल्म गीत लेखन सुरु भइसकेपछि नि फिल्म गीत लेखन प्रोफेसन बन्छ भन्ने सोचेर लेखाए पनि होइन मैले। अब त्यो आर्थिक कठिनाई भने त अब त्यो मान्छेको अब विभिन्न अब लाइफको आरोह अवरोहमा त्यो हुने कुराहरू हो, त्यो धनी मान्छेलाई हुन्छ, अब राइटरलाई नै हुन्छ, इन्जिनियरलाई नै हुन्छ, डक्टरलाई नै हुनुहुन्छ, सरकारलाई छुट्टी पार्टो गर्थ्यो होइन। तर के भने अब मैले चाहिँ अब यो प्रोफेसन यही बनाउँछु भनेर चाहिँ लेख्न सुरु नगरे भएर चाहिँ अब त्यो आर्थिक पाटोतिर चाहिँ त्यति अब यो लेख्न थाहा पछुताउ पनि होइन, केही पनि छैन क्या।
0: तरकारी तथा फलफूलको मूल्य उकालो लाग्यो, गोलभेडाको मूल्य वृद्धि 142%, गाजर लौका हरियो प्याज घिउ सिमी र अदुवामा समेत 50% भन्दा बढ़ी महँगियो। संघीय मन्त्रालय पुनर्संरचनाको काम तीव्र, मन्त्रालयको नाम परिवर्तन प्रक्रिया शुरू भएको छ। जाजरकोट भूकम्पपछि पुननिर्माण सुस्त हुँदा हजारौं परिवार अझै पनि अस्थायी टहरामै बसोबास गरिरहेका छन्। वैदेशिक अध्ययनका नाममा ठगी बढ़दै विद्यार्थीलाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। र अमेरिकालाई 9 विकेटले हराउँदै लीग 2 मा नेपालले शानदार जीत निकालेको छ। हौस त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 3 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।
11: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
12: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
11: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
12: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
11: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
12: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
11: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
12: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
11: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
12: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
11: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
12: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
11: सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 63 77 72।
13: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
14: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्रेक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
13: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
14: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
15: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
13: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
16: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
14: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848571828।
17: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
18: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जुनसुकै बाटोको लागि बनेकै र सबैको लागि भनेकै होन्डा एसपी 125 बेस्ट राइड लोएस्ट मेन्टेनेन्स कस्ट बेस्ट एक्सचेन्ज भ्याल्यु बेस्ट माइलेज पावरफुल पर्फर्मेन्स मात्र रु 2,99,900
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: रेडियो कार्यक्रम हाम्रो कृषिमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म जीविका शाहको नमस्कार। रेडियो कार्यक्रम हाम्रो कृषि हरेक साताको शनिबार राति 8:10 सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz टिकापुरबाट सुनिरहनु भएको छ। यो कार्यक्रम कृषि विद्यार्थीद्वारा कृषिका नयाँ प्रविधि र किसानका समस्या समाधान गर्ने उद्देश्यले तयार पारिएको हो। साथै यस कार्यक्रमले कृषिका विस्तारका कार्यहरू गरी कृषक र विद्यार्थी दुवै बीच सिकाई आदान प्रदान गर्ने वातावरण स्थापना गर्नेछ। आजको कार्यक्रममा हामी सुधारिएको गोठेमल भनेको के हो, यसको महत्व, चाहिने आवश्यक सामग्री, बनाउने प्रक्रिया र गुणस्तर पहिचान बारे चर्चा गर्नेछौ। कार्यक्रमको शुरूआतमा हामी सुधारिएको गोठेमल भनेको के हो र यसको महत्व के छ भन्ने बारे चर्चा गर्छौ। उक्त विषयमा चर्चा गर्न हामी माझ हुनुहुन्छ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा अध्ययनरत सृजना बस्गाई।
1: सुधारिएको गोठेमल भनेको पशुजन्य फोहोर जस्तै गोबर, गोमूत्र र वनस्पति अवशेष जस्तै पराल, सुक्खा पात, घाँसपात, चरा अवशेषलाई वैज्ञानिक विधिबाट व्यवस्थित रूपमा संलग्न गरी सूक्ष्म जीवहरूको सहयोगमा पूर्ण रूपमा विघटन गराएर तयार गरिएको उच्च गुणस्तरको जैविक मल हो। यो केवल फोहोर पदार्थको थुप्रो मात्र होइन, बरु एक जैविक रूपान्तरण प्रक्रिया हो जहाँ जटिल जैविक पदार्थहरू सरल पोषक तत्वमा परिवर्तन हुन्छन्। यस प्रक्रियामा मुख्य भूमिका सूक्ष्म जीव जस्तै ब्याक्टेरिया, फन्जी, एक्टिनोमाइसिट्सले खेल्छन्। यी सूक्ष्म जीवले गोबर र वनस्पति पदार्थलाई तोडेर नाइट्रोजन, फस्फरस, पोटासियम जस्ता पोषक तत्वहरू विस्तारै उपलब्ध हुने अवस्थामा ल्याउँछन्। यसले माटोलाई दीर्घकालीन रूपमा उर्वर बनाउँछ। सुधारिएको गोठेमलको सबैभन्दा ठूलो व्यवस्था यसको स्लो रिलिज न्युट्रिएन्ट सिस्टम हो। रासायनिक मलले छिटो प्रभाव देखाए पनि छोटो समय टिक्छ, तर गोठेमलले पोषक तत्वहरू क्रमशः उपलब्ध गराएर बालीलाई लामो समयसँग पोषण दिन्छ। यसको कृषि महत्व धेरै तहमा देखिन्छ। पहिलो, यसले माटोको संरचना सुधार गर्छ। माटोलाई भुसभुसे, नरम र पानी तथा हावा चल्ने बनाउँछ। दोस्रो भनेको, यसले माटोको रासायनिक क्षमता सुधार गर्छ, विशेष गरी बढाएर पोषक तत्व धारण गर्ने क्षमता बढाउँछ। तेस्रो भनेको, जैविक रूपमा यसले सूक्ष्म जीवहरूको संख्या बढाउँछ जसले माटोलाई जीवित प्रणाली बनाउँछ। यदि यो मल राम्रोसँग तयार नगरिएको अवस्थामा प्रयोग गरियो भने यसले समस्या पनि सृजना गर्न सक्छ। अदक्षरो गोबरले माटोमा किरा, रोगजनक र अमोनिया ग्यास उत्पादन गर्न सक्छ। यसले बालीमा रोग फैलाउने, जरा जलाउने र माटोको गुणस्तर बिगार्ने सम्भावना हुन्छ। त्यसैले सुधारिएको विधि अत्यन्त आवश्यक हुन्छ। यसरी सुधारिएको गोठेमल केवल मल मात्र होइन, बरु एक दिगो कृषि प्रणाली आधार हो जसले उत्पादन वृद्धि, माटो संरक्षण र पर्यावरण सन्तुलन तीनै पक्षलाई एकैसाथ सहयोग गर्छ।
0: कार्यक्रमलाई अघि बढाउँदै अब हामी आवश्यक सामग्री, वैज्ञानिक अवस्था र मापन बारे चर्चा गर्नेछौ।
1: सुधारिएको गोठेमल तयार गर्ने प्रयोग हुने सामग्रीहरू जस्तै केवल फोहोर होइनन्, बरु जैविक ऊर्जा र पोषक तत्वको स्रोत हुन्। मुख्य रूपमा गोबर, गोमूत्र, पराल, सुक्खा पात, घाँसपात र बालीका अवशेषहरू प्रयोग गरिन्छ। यी सबै सामग्रीहरूको मिश्रणले माटोमा आवश्यक कार्बन र नाइट्रोजनको सन्तुलन कायम गर्छ। गोबरले सूक्ष्म जीवहरूको लागि आधारभूत जैविक पदार्थ उपलब्ध गराउँछ भने गोमूत्रले नाइट्रोजनको प्रमुख स्रोतको रूपमा काम गर्छ। पराल र सुक्खा पातले कार्बनको स्रोत प्रदान गर्दै मिश्रणलाई हल्का र हावायुक्त बनाउँछन् जसले अक्सिजनको प्रवाह सहज बनाउँछ। यस प्रक्रियामा सबैभन्दा महत्वपूर्ण वैज्ञानिक पक्ष भनेको कार्बन र नाइट्रोजनको रेसियो हो, जुन कार्बन र नाइट्रोजनको अनुपात हो। यसको आदर्श मान 25:1 देखि 30:1 सम्म हुनुपर्छ। यदि कार्बन धेरै भयो भने सूक्ष्म जीवहरूले नाइट्रोजन पाउन सक्दैनन् र कुहिने प्रक्रिया ढिलो हुन्छ। यदि नाइट्रोजन धेरै भयो भने अमोनिया ग्यास उत्पादन भएर पोषक तत्व नष्ट हुन्छ र दुर्गन्ध फैलन्छ। त्यसैले सही सन्तुलनले मात्र उच्च गुणस्तरको मल तयार हुन्छ। चिस्यान पनि अर्को महत्वपूर्ण तत्व हो जुन 50-60% बीचमा हुनुपर्छ। सही चिस्यान हुँदा सूक्ष्म जीवहरू सक्रिय रहन्छन् र जैविक पदार्थ छिटो पुग्छ। धेरै सुक्खा भए कुहिने रोकिन्छ र धेरै भिजेमा अक्सिजन कमी भएर एनारोबिक अवस्था सिर्जना हुन्छ। त्यसैले हानिकारक ग्यास पदार्थ उत्पादन गर्छ। तापक्रम पनि कुहिने प्रक्रियाको संकेत हो जुन 40-60°C बीचमा हुँदा सक्रिय हुन्छन् र रोगजन्य नष्ट हुन्छन्। यसका साथै खाल्डोमा वा थोप्रोको आकार पनि महत्वपूर्ण हुन्छ। सामान्यतया 1 मिटर गहिरो र 2 मिटर चौडा खाल्डो उपयुक्त मानिन्छ। धेरै ठूलो थोप्रो भए भित्री भागमा अक्सिजन नपुग्ने समस्या हुन्छ भने धेरै सानो भए तापक्रम स्थिर रहँदैन। यी सबै वैज्ञानिक अवस्थाहरू मिल्दा मात्र मल गुणस्तरीय र प्रभावकारी हुन्छ।
0: कार्यक्रमले निरन्तरता दिए अब भने हामी सुधारिएको गोठेमल बनाउने तरिका बारे चर्चा गर्छौं।
1: सुधारिएको गोठेमल बनाउने प्रक्रिया एक व्यवस्थित जैविक रूपान्तरण प्रक्रिया हो जसमा प्रत्येक चरणले कुहिनुको गुणस्तर निर्धारण गर्छ। सबैभन्दा पहिले गोठेमा पशुबाट निस्केको गोबर र गोमूत्रलाई परालसँग मिसाएर संलग्न गरिन्छ। पराललाई ओछ्यानको रूपमा प्रयोग गर्दा गोमूत्र शोषिन्छ र नाइट्रोजनको क्षति कम हुन्छ। यसले प्रभावकारी चरणमै जैविक सन्तुलन कायम गर्छ। त्यसपछि खाल्डो वा थुप्रो तयार गरिन्छ। प्राय 1 मिटर गहिरो र 2 मिटर चौडा खाल्डो उपयुक्त मानिन्छ। यस खाल्डोमा सामग्रीहरू तह तह मिलाएर राखिन्छ। सबैभन्दा तल गोबर, त्यसपछि पराल, सुक्खा पात र चारा अवशेष राखिन्छ। प्रत्येक तहसँग गोमित्र थपिन्छ जसले नाइट्रोजन आपूर्ति बढाउँछ र सूक्ष्म जीवहरूको गतिविधि तीव्र बनाउँछ। त्यसपछि सम्पूर्ण थुप्रोलाई माटो, पराल वा प्लास्टिकले राम्रोसँग छोपिन्छ। छोप्ने कार्य अत्यन्त महत्वपूर्ण हुन्छ किनभने यसले घाम, वर्षा र हावा प्रत्यक्ष प्रभावबाट जोगाउँछ। साथै नाइट्रोजन ग्यासको क्षति रोक्छ र भित्री तापक्रम स्थिर राख्छ। यस अवस्थामा सूक्ष्म जीवहरूको सक्रिय रूपमा जैविक पदार्थ कुहाउन थाल्छन्। करिब 1 महिनापछि थुप्रोलाई पल्टाउने प्रक्रिया गरिन्छ। यसले भित्री भागमा अक्सिजन प्रवेश गराउँछ र एनारोबिक अवस्था हटाउँछ। पल्टाएपछि डिकम्पोजिसन प्रक्रिया झन तीव्र हुन्छ किनभने एनारोबिक ब्याक्टेरिया सक्रिय हुन्छन्। यसले दुर्गन्ध हटाउँछ र मलको गुणस्तर सुधार गर्छ। लगातार चिस्यान, तापक्रम र अक्सिजन सन्तुलन कायम गर्दै करिब 2-3 देखि 4 महिनामा मल पूर्ण रूपमा वितरण हुन्छ। अन्त्यमा यो गाढा खैरो र कालो रंगको भुसभुसे बनावट भएको र माटो जस्तो गन्ध आउने उच्च गुणस्तरको जैविक मलमा रूपान्तरण हुन्छ जुन बालीका लागि अत्यन्त उपयोगी हुन्छ।
0: कार्यक्रमको अन्तिममा हामी सुधारिएको गोठेमलको गुणस्तर पहिचान, समस्या समाधान र व्यवस्थापन बारे चर्चा गर्छौ।
1: सुधारिएको गोठेमलको गुणस्तर पहिचान यसको रंग, गन्ध र बनावटमा सजिलै गर्न सकिन्छ। राम्रो मल सामान्यतया गाढा खैरो वा कालो रंगको हुन्छ र यसको बनावट भुसभुसे तथा नरम हुन्छ। यसबाट माटो जस्तो प्राकृतिक गन्ध आउँछ र कुनै दुर्गन्ध हुँदैन। यस अवस्थामा मल पूर्ण रूपमा कुहिएको मानिन्छ र बालीका लागि सुरक्षित हुन्छ। तर यदि मलबाट सडेको अण्डा जस्तो गन्ध आउँछ भने यो एनारोबिक अवस्था भएको संकेत हो। यस्तो अवस्थामा अक्सिजनको कमीले हाइड्रोजन सल्फाइड जस्ता ग्यासहरू उत्पादन हुन्छ। यसले मलको गुणस्तर बिगार्छ र बालीमा हानिकारक प्रभाव पार्न सक्छ। यस्तो समस्या समाधान गर्न मललाई पल्टाएर हावा प्रवेश गराउनु पर्छ र सुक्खा सामग्री थप्नु पर्छ ताकि चिस्यान सन्तुलन मिलोस्। यदि मल धेरै सुक्खा छ भने सूक्ष्म जीवहरूको गतिविधि गर्छ र कुहिने प्रक्रिया ढिलो हुन्छ। यस्तो अवस्थामा पानी थपेर चिस्यान 50-60% ल्याउनु पर्छ। यदि मल धेरै भिजेको छ भने अक्सिजन अटेर अवस्थामा बन्न सक्छ। यसले पराल वा सुक्खा पात थपेर सन्तुलन मिलाउँछ। कहिलेकाहीँ सियान रेसियो अर्थात कार्बन नाइट्रोजन रेसियो असन्तुलित हुँदा पनि समस्या हुन्छ। धेरै कार्बन भएमा कुहिने प्रक्रिया ढिलो हुन्छ र धेरै नाइट्रोजन भएमा एमोनिया ग्यास निस्कन्छ। यस्तो अवस्थामा सामग्रीको मिश्रण सुधार गर्नुपर्छ। दीर्घकालीन रूपमा राम्रो व्यवस्थापनका लागि नियमित निरीक्षण, समय समयमा पल्टाउने, उचित छोप्ने र गोठ सफा राख्ने अभ्यास आवश्यक हुन्छ। यी सबै उपायले मलको गुणस्तर उच्च राख्न मदत गर्छ र दिगो कृषि प्रणालीलाई बलियो बनाउँछ। अन्तत सुधारिएको गोठे मल एक वैज्ञानिक रूपमा व्यवस्थित जैविक मल हो जसले माटोको उर्वरा शक्ति संरचना र जैविक विविधता गतिविधि सुधार गर्छ। यसको निर्माण प्रक्रिया सही सामग्री चयन सियान रेसियो सन्तुलित उचित चिस्यान तापक्रम र अक्सिजन व्यवस्थापन अत्यन्त महत्वपूर्ण हुन्छ। यदि यी सबै पक्षहरू सही रूपमा पालन गरियो भने यो मल दीर्घकालीन रूपमा उत्पादन वृद्धि गर्ने सक्षम हुन्छ। यसले रासायनिक मलको निर्भरता हटाउँदै दिगो कृषि प्रणाली निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ।
0: यिनी कुराकानीका साथ कार्यक्रम हाम्रो कृषि यति नै। कार्यक्रम बारे केही प्रतिक्रिया सुझाव सल्लाह छन् भने सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz टिकापुरमा लेखी पठाउन सक्नुहुन्छ अथवा यस एफएमको फेसबुक पेजमा पनि प्रतिक्रिया दिन सक्नुहुन्छ। आउने साता हामी फेरि भेट्नेछौ। रेडियो कार्यक्रम हाम्रो कृषि सुनिदिनु भएकोमा धन्यवाद। साथै साक्षात्कारकर्ता सृजना बोजगाईलाई धन्यवाद दिँदै म जीविका शाहले बिदा दिनुहोस्। नमस्कार।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
0: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म।
1: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको ITMS अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
0: सामुदायिक क्याम्पस भएकोले SA कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
1: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
0: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
1: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
0: SEE, SLC वा प्राविधिक SLC को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता वा जन्म दर्ता, लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
1: नोट, सामान्य चिकित्सा HA अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602030, 9858847079, 9848677786 र 9845449997।
2: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउन्ड सेवा सञ्चालन बारेको अत्यन्त जरुरी सूचना।
3: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका तपसिलका वडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउन्ड सेवा, भिडियो एक्सरे सेवा, तपसिलको स्थान, मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ। गणेशपुर खोप क्लिनिक भवन, वडा नम्बर 1 Z3 गते, समय बिहान 10 बजेदेखि।
2: मणिकापुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 5 Z4 गते, समय बिहान 10 बजेदेखि।
3: अस्तरी शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 4 Z5 गते, समय बिहान 10 बजेदेखि।
2: विजयनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 2 Z6 गते, समय बिहान 10 बजेदेखि।
3: ज्योतिनगर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 1 Z7 गते, समय बिहान 10 बजेदेखि।
2: एकतानगर कार्य समितिको भवन, वडा नम्बर 1 Z8 गते, समय बिहान 10 बजेदेखि।
3: नारायणपुर स्वास्थ्य चौकी, वडा नम्बर 6 Z10 गते, समय बिहान 10 बजेदेखि।
2: झुङ्गा शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 9 Z11 गते, समय बिहान 10 बजेदेखि।
3: रामपुर शहरी स्वास्थ्य केन्द्र, वडा नम्बर 3 Z12 गते, समय बिहान 10 बजेदेखि।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली। Thank you.

0: के तपाईलाई किचन वायरिंग र पूजाका लागि कुनै पनि सामग्री चाहिएको छ? यदि चाहिएको छ भने ग्रीष्म टेरसलाई सम्झिनुहोस्।
1: ग्रीष्म टेरसमा पाइने सामग्रीहरू नलका, नलकाका सामान, नलकाका पाइप, फरुवा, कुटो, कोदालो, बन्चरो, हट ब्याग, थर्मस, जर्किन, पानी तताउने इलेक्ट्रिकल रड, भान्साका लागि किचन ऱ्याक, प्लास्टिकको सामान, घर वायरिङका सामान, पूजाका लागि सम्पूर्ण सामग्रीहरू, पित्तलका भाँडाकुँडा, ग्यास सिलिन्डर, झाडु, छाता हाम्रो यहाँ सुफत मूल्यमा पाइनुका साथै भरपर्दो र विश्वासिलो सम्पूर्ण सामान पाइन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला। ग्रीष्म टेरस टिकापुर कैलाली, संचालक मदनराज देवकोटा, स्थान 60 अस्पतालको ठ्याक्कै अगाडि, सम्पर्क नम्बर 9849585808।
2: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारे को सूचना। टीकापुर अस्पताल में छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ता को आइतबार र बुधबार बिरामी जांच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल टीकापुर कैलाली।
1: टीकापुर नगरपालिकाको अत्यन्त जरूरी सूचना।
2: टीकापुर नगरपालिकाको आयोजनामा प्रजनन उमेरका महिलाहरूका लागि निशुल्क फेस्टुला रोग स्क्रिनिङ, पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङ प्रेसरी एचपीभी डीएनए विधिबाट पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, स्तन क्यान्सर स्क्रिनिङ तथा परामर्श सेवा र यौन रोग सम्बन्धी जाँच उपचार तथा परामर्श सेवा शिविर तपसिलको स्थान मिति र समयमा सञ्चालन हुने भएकोले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
1: नारायणपुर स्वास्थ्य चौकी वडा नम्बर 6 जेठ 3 गते समय बिहान 10 बजेदेखि।
2: झुङ्गा शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 9 जेठ 4 गते समय बिहान 10 बजेदेखि।
1: मणिकापुर शहरी स्वास्थ्य केन्द्र वडा नम्बर 5 जेठ 5 गते समय बिहान 10 बजेदेखि।
2: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर कैलाली।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: दन्तरोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्ट द्वारा फार्मेसी सेवा
0: चौबिसै घण्टा, इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 रक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाइ,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टीकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

नमस्कार। सम्पूर्ण साहित्यिक मनमुटोरमा साहित्यिक अभिवादन। समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकाप्रे एफएम 101 मेगाहर्जको छन्द कविता विशेष कार्यक्रम पृथुलेको एउटा अर्को नयाँ अंक लिएर म कार्यक्रम प्रस्तुत अलख निज लोहार यहाँहरू समक्ष उपस्थित भइसकेको छु। मलाई प्रविधिमा साथ दिइरहनु भएको छ प्राविधिक मित्र रत्नजीले। यहाँहरूले कार्यक्रम मृदुल www.tikapreefm.org र मोबाइल एप्स टिकाप्रे एफएमबाट पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। आदरणीय श्रोताहरू, आजको मृदुलैको पहिलो कविता प्रस्तुत गर्दैछु कोहलपुरकी स्रष्टा कवि चन्द्रावती अधिकारीजीको अनुष्टुप छन्दमा रहेको यो कविता।

0: तेरी खरबारी भए हली हलो जुवा छैन स्याखु घुमन मेटिए ट्याक्टर डोजर आए सुरका सुरकी समेटिए ट्याक्टर डोजर आए सुरका सुरकी समेटिए जन्मेको मझेरी पाली बारदली छैन ठाउँमा नयाँ रंग नयाँ ढंग आया तीत छ गाउँमा सम्पना झैं भयो आफ्नै बाँचेको जिन्दगी पनि देखावटी भयो सारा बढेको छ नि धङधङी देखावटी भयो सारा बढेको छ नि धङधङी
1: कोल्हापुरकी स्रष्टा कवि चन्द्रावती अधिकारीज्यूलाई अनुष्टुप छन्दमा रहेको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा कवि देवी प्रसाद मिश्रज्यूको दोधक छन्दमा रहेको पुस्तक दिवस विशेष शीर्षकमा रहेको यो कविता
0: जीवन चालक ज्ञान खिलेका पुस्तक

0: ज्ञान नहोस् कहिल्यै अवरुद्ध, बन्द छु निश्चय भोलि प्रबुद्ध, बन्द छु निश्चय भोलि प्रबुद्ध।
1: काठमाडौँका स्रष्टा कवि देवी प्रसाद मिश्रज्यूलाई पुस्तक दिवस विशेष शीर्षकमा रहेको दोधक छन्दको यो मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। नुवाकोटका स्रष्टा कवि शम्भु गजुरेल कुनाघरी काइलोज्यूको काव्य कुमार बकृति छन्दमा रहेको यो कविता।

झुम्दै स्वयं आत्मा सत्ता शक्ति बुदण्ड दण्डपनको गर्दैन आलोचना सत्ता शक्ति बुदण्ड दण्डपनको गर्दैन

नै चुप हुँदै थप्दै तला अग्लिए जो जो मा पद पुग्न मुस्किल भयो ती बास झै मर्किए प्रज्ञा मालिक राजदूत अथवा

नुवाकोटका स्रष्टा कवि शम्भु गजुरेल कुनाघरे काइँलुज्यूलाई काव्य कुमार शीर्षकमा रहेको वक्रोति छन्दको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। कञ्चनपुरका स्रष्टा कवि नवराज भट्टज्यूको इन्द्रवज्र छन्दमा रहेको होस एकताको मत शक्तिशाली शीर्षकमा रहेको यो कविता।

कञ्चनपुरका स्रष्टा कवि नवराज भट्टज्यूलाई इन्द्र बजार छन्दमा रहेको होस एकताको मत शक्तिशाली शीर्षकमा रहेको समस्या पूर्तिको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। बिनपाचार बट्टा नुवाकोटका स्रष्टा कवि कृष्ण प्रसाद पौडेल जस्ता गरीज्यूको पञ्चचामर छन्दमा रहेको समस्त मातृशक्तिमा हजार लाख वन्दना समस्या पूर्तिमा रहेको यो कविता।

विनाबाचार बट्टा नुवाकोटका स्रष्टा कवि कृष्ण प्रसाद पौडेल जस्ता गरीज्यूलाई पञ्चतामर छन्दमा रहेको समस्त मातृशक्तिमा हजार लाख वन्दना शीर्षकमा रहेको समस्या पूर्तिको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। काठमाडौँका स्रष्टा कवि छत्रपति दाहालज्यूको भुजङ्ग प्रयाग छन्दमा रहेको महाकाल भित्रै नयाँ वर्ष छाव शीर्षकमा रहेको यो कविता

काठमाडौँका स्रष्टा कवि छत्रपति दाहजूलाई महाकाल भित्रै नयाँ वर्ष छावोस् शीर्षकमा रहेको भुजंग प्रिया छन्दको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। डोटीका स्रष्टा कवि डिल बहादुर महाराजूको फेरि आयो बिहान शीर्षकमा रहेको मन्दक्रान्ता छन्दको यो कविता।

डोटीका स्रष्टा कवि दिलबहादुर महरज्यूलाई मन्दक्रान्त छन्दमा रहेको फेरि आयो बिहान शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै म अर्को कविता प्रस्तुत गर्दैछु। चितवनका स्रष्टा कवि सूर्यमणि रेग्मीज्यूको पञ्चतामर छन्दमा रहेको समस्त मातृशक्तिमा हजार लाख वन्दना शीर्षकमा रहेको यो कविता।

चितवनका स्रष्टा कवि सूर्यमणि रेग्मीजूलाई पञ्चचाम्र चन्द्रमा रहेको समस्त मातृशक्तिमा हजार लाख वन्दना, समस्या पूर्तिमा रहेको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै आजको मृदुलयको अन्तिम कविता प्रस्तुत गर्दैछु। हुम्लाका स्रष्टा कवि दलबहादुर शाही ठकुरजीको शार्दूल विकिनी छन्दमा रहेको आह्वान शीर्षकको यो कविता।

हुम्लाका स्रष्टा कवि दलबहादुर साई ठकुरज्यूलाई शार्दूल विकेट छन्दमा रहेको आह्वान शीर्षकको मिठो कविताका लागि हार्दिक आभार व्यक्त गर्दै हामी कार्यक्रमको अन्तिममा पुगिसकेका छौँ। प्राविधिक मित्र रत्नजीले समयले नेटवर्क काटिसकेको जानकारी गराइसक्नु भएको छ। अहिलेसम्म मलाई सुनेर साथ दिनुभएका सम्पूर्ण श्रोतावृन्दमा हार्दिक आभार व्यक्त गर्दै आजका कविज्यूहरू कोहलपुरकी स्रष्टा कवि चन्द्रावती अधिकारी, काठमाडौँका स्रष्टा कवि देवी प्रसाद मिश्र, नुवाकोटका स्रष्टा कवि शम्भू गजवेल कुनाघरे काइलो, कञ्चनपुरका स्रष्टा कवि नवराज भट्ट, बिनपाचार भट्ट नुवाकोटका स्रष्टा कवि कृष्ण प्रसाद पौडेल जस्ता गरे, काठमाडौँका स्रष्टा कवि छत्रपति दाहाल, डोटीका स्रष्टा कवि डिलबहादुर महरा, चितवनका स्रष्टा कवि सूर्यमणि रेग्मी र हुम्लाका स्रष्टा कवि दलबहादुर साई ठकुरजीहरूमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि हजुरका यस्तै मर्मस्पर्शी भावका कविताहरू मृदुलयमा प्रस्तुत गर्ने अवसर निरन्तर प्राप्त भइरहनेछ भन्ने कामना सहित आजको मृदुलयबाट म कार्यक्रम प्रस्तुता लक्ष्मी जोहार र मेरो आवाजलाई यहाँ समक्ष पुर्याउन परिजीमा साथ दिइरहनुहुने प्राविधिक मित्र रत्नजीले पनि बिदा दिनुहोस्। सुन्दै रहनुहोला सामुदायिक रेडियो टिकापुर FM 101 MHz। यहाँहरू सबैको पल शुभ रहोस्। शुभरात्री।

0: कर्णाली नमूनामा टीकापुरमा शैक्षिक सत्र 2083 का लागि कक्षा 11 विभिन्न संकायमा भर्ना खुल्यो।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरमा विज्ञान र इन्जिनियरिङ संकायमा उत्कृष्ट नतिजा सँगै शैक्षिक सत्र 2083 का लागि कक्षा 11 कानून, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा संकायमा नयाँ विद्यार्थी भर्ना खुलेको सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरूमा जानकारी गराइन्छ। सिट सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
0: जेहेन्दार प्रवेश परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र खेलाड़ीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था रहेको छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुरका विशेषताहरू:
0: फराकिला कक्षाहरू,
1: विज्ञान तथा कम्प्युटर प्रयोगशाला भएको,
0: पुस्तकालय तथा ई लाइब्रेरीको व्यवस्था भएको,
1: खेलकुद सुविधा,
0: कम्प्युटर शिक्षा,
1: स्वच्छ पिउने पानी,
0: क्यामेराको निगरानी र यातायातको सुविधा पनि छ।
1: कर्णाली नमूना माध्यमिक विद्यालय टीकापुर कैलाली, सम्पर्क नम्बर 98584-24167।
0: तपाईको भविष्य निर्माणको एक सहयात्री।
2: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुरमा बच्चादेखि बुढासम्म, टाउकोदेखि घुँडासम्मको उपचार।
3: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
2: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
3: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
2: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
3: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
2: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
3: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाइ लगायतको उपचार,
2: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
3: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
2: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टीकापुर।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 98-68-80-0008 र 98-25-63-77-72।
4: टीकापुर नगरपालिकाको अनाधिकृत रूपमा रहेको संरचना हटाउने सम्बन्धी जरूरी सूचना: नेपाल सरकार गृह मन्त्रालयको परिपत्र तथा जिल्ला प्रशासन कार्यालय कैलालीको अवैध कब्जा हटाउने विशेष अभियान सञ्चालन गर्न नगरपालिकालाई दिएको कार्यान्वयनको जिम्मेवारी अनुसार नगरपालिकाको बजार क्षेत्रमा व्यवसायहरूले आफू खुशी आफ्नो जग्गाको क्षेत्रभन्दा बाहिर सार्वजनिक जग्गा बाटो नालामा पर्ने गरी संरचना निर्माण गरी व्यापारिक रूपमा समेत अन्य व्यवसायहरूलाई पनि असर पर्ने गरी काम भइरहेकाले उक्त किसिमको संरचना हटाउन 2082 चैत 25 गते 15 दिन सूचना सार्वजनिक गरेको स्मरण गराउन चाहन्छौ। सूचना अतेर गरी अतिक्रमित संरचना नहटाए प्रचलित कानून अनुसार नगरपालिकाले संरचना हटाउनु पर्ने भएको हुँदा यसबाट पर्न जाने असरबाट बच्न समयमै स्थान खाली गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। नगरपालिका क्षेत्रभित्र कसैले पनि सार्वजनिक जग्गा बाटोको छेउछाउमा अतिक्रमण गरी घर संरचना बनाएको भए तुरन्त खाली गर्न अनुरोध गरिन्छ। साथै टीकापुर नगरपालिकाले 2082 साउन 1 गतेदेखि प्लास्टिक प्रदूषण मुक्त शहर घोषणा गरेकाले यो अभियानलाई सार्थक बनाउनका लागि तोकिएको मापदण्ड विपरीतका प्लास्टिकको कारोबार नगरिदिनु हुन व्यवसायहरूमा हार्दिक अनुरोध गरिन्छ।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर।
1: अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको दोस्रो तेस्रो र चौथो शनिबार आउँदै हुनुहुन्छ।
0: ससानो कुरामा तनाव हुने,
1: बारम्बार मनमा एउटै कुरा खेलिरहने,
0: कुलटमा लाग्ने,
1: छटपटी हुने,
0: मुटु धेरै ढुकढुक हुने,
1: जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही जेठ 9 गते 16 गते र 23 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला।
0: टीकापुर अस्पताल टीकापुर कैलाली।
2: के हजुर नयाँ घर बनाउँदै हुनुहुन्छ या हजुरको घरमा लिकेज छ, छतबाट पानी चुहिने, भित्तामा दाग देखिने, पेन्ट बिग्रिने वा स्ट्रक्चर कमजोर हुँदै गएको छ, यस्तो समस्या समयमै समाधान नगरेमा पछि ठूलो क्षति पनि हुन सक्छ। दिवार फुट्ने, छाना झन कमजोर हुने, करेन्ट लाग्ने र घरको मजबुती घट्ने खतरा हुन्छ। अब चिन्ता लिनु पर्दैन। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोरले ल्याएको छ वाटर प्रुफिङ र होम डेकोर सम्बन्धित पीभीसी, डब्लूपीसी र प्लुटेड प्यानलको काम र बिक्रीको सेवा पनि गरिन्छ। धनगढ़ी वाटर प्रुफिङ एण्ड होम डेकोर टीकापुरका लागि सम्पर्क भरत अधिकारी, सशस्त्र प्रहरी कोण पछाडी, फोन नम्बर 98648 36213।
1: यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टीकापुर कैलालीमा सामान्य चिकित्सा SA कार्यक्रम अध्ययनको लागि भर्ना खुल्यो।
0: फारम भर्ने मिति 2083 वैशाख 29 गतेदेखि जेठ 13 गते।

0: अनलाइन फारम सम्बन्धमा पढ्न इच्छुक विद्यार्थीहरूले यस सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुरे कैलालीमा आएर सहयोग लिई फारम भर्न सक्नुहुनेछ अथवा www.ctevtexam.org.np मा उपलब्ध गराइएको आईटीएमएस अनलाइनमा भरी सबमिट गर्नुपर्नेछ।
1: सामुदायिक क्याम्पस भएकोले यसै कार्यक्रममा ₹3,23,200 शुल्कमा मात्र अध्ययन गराइन्छ।
0: आफ्नै सुविधा सम्पन्न भवन भएको व्यवस्थित प्रयोगशाला र विषय विशेषज्ञद्वारा कक्षा सञ्चालन गरिन्छ।
1: आवेदन फारम शुल्क ₹1,000 लाग्नेछ।
0: फारम भर्दा आवश्यक पर्ने कागजातहरू
1: एसईई एसएलसी वा प्राविधिक एसएलसी को शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि नागरिकता वा जन्म दर्ता लक्षित वर्गमा फारम भर्नु परेमा आफ्नो वर्ग खुल्ने प्रमाण पत्र र स्पष्ट मुखाकृत देखिने हालसालै खिचिएको पासपोर्ट साइजको फोटो।
0: नोट, सामान्य चिकित्सा एचए अध्ययन गर्नको लागि न्यूनतम 2 GPA हुनुपर्नेछ। सामुदायिक स्वास्थ्य इन्स्टिच्युट टिकापुर कैलाली, सम्पर्क नम्बर 0915602038, 9858847079, 9848677786 र 9845449997।
2: वर्षिनी विश्वभरि नै लगभग 14 करोड बाल बालिकाहरू बाल विवाहको शिकार हुन्छन्। किशोर किशोरीको 20 वर्ष नपुग्दै गरिने विवाहलाई नेपाल सरकारले बाल विवाह ठहर गरेको छ। शारीरिक मानसिक र व्यावहारिक अपरिपक्वताका बावजुद गरिने बाल विवाहले निम्त्याउने जोखिमहरू जस्तै अशिक्षा, असमानता, बिग्रदो स्वास्थ्य, एचआईभी एड्स, बलात्कार, घरेलु हिंसा, बहुविवाह, आत्महत्या लगायतका अन्य थुप्रै समस्याहरू आउन सक्छन्। नेपालको कानून अनुसार बाल विवाह सामाजिक अपराध हो। बाल विवाह गर्ने, गराउने र सामेल हुने सबैलाई कसुर हेरी 3 वर्ष जेल र 30,000 देखि 75,000 सम्मको जरिवाना सजाय तोकिएको छ। बाल विवाहको जोखिम अझ उच्च रहेको हुँदा समुदायका अभिभावक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञ लगायतका सबैमा आफ्नो समुदायमा बाल विवाह नहोस् भनी सचेत रहन अपील गर्दछौ। बाल विवाह विरुद्धको अभियान।
3: जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: रमा, के तिमीलाई थाहा छ, नेपालको संविधानले शारीरिक वा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई राज्यको संरचनामा सहभागी हुने र सार्वजनिक सेवाको लाभमा समावेश गर्ने अधिकार प्रदान गर्दछ नि।
5: ए हो र श्याम, यो त कस्तो राम्रो कुरा।
4: त्यति मात्र हो र रमा, अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐनले त शिक्षा, स्वास्थ्य, रोजगारी, सार्वजनिक भौतिक पूर्वाधार, यातायात र सूचना तथा संचार सेवाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समान पहुँचको सुनिश्चितता पनि गर्दछ नि।
5: ओहो, उसो हो भने त अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो पहिचानको लागि अपाङ्गता परिचय पत्र प्राप्त गर्न छिट्टै आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुपर्छ।
4: हो नि, अपाङ्गताको पहिचान प्राप्त गरी राज्यले प्रदान गर्ने सेवा सुविधा प्राप्त गर्न आफै अग्रसर हुनुपर्छ।
5: अनि सेवा प्रदायक निकाय तपाईँ हामी सबैले उहाँहरूलाई सक्दो मद्दत पनि गर्नुपर्छ नि।
4: सोरै आन सत्य भन्यो।
6: अपाङ्गता भएका व्यक्तिहरू असक्षम हुँदैन, उहाँहरूसँग फरक क्षमता हुन्छ।
7: साइनिङ अस्पताल आईएनएफ नेपाल बाँके अधिकार तथा समावेशीकरण परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा,
2: हरेक महिनाको दोस्रो, तेस्रो र चौथो शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एचडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा 24 घण्टा,
0: 24 घण्टा इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
0: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
1: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
0: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा,
1: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट, फोन नम्बर 97-62-48-38, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
3: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टिकापुर एफएमको रात्रि 9:55 बजेको खबर संक्षेपमा यहाँलाई स्वागत छ। खबर संक्षेपबाट रतन चौधरीको नमस्कार। टिकापुर नगरपालिका वार्ड नम्बर 1 वाडामा रहेको 150 जना ज्येष्ठ नागरिकलाई सुपरनेट झोल वितरण गरेको छ। वाडा कार्यालयले गर्मीको समयमा लामखुट्टेको टोकाई बढ़ने सर्प किरा फट्याङ्ग्राको डर समेत हुने भएकाले ज्येष्ठ नागरिकको सुरक्षामा सहयोग होस् भनी झोल वितरण गरेको जनाएको छ। झोल वितरण गर्दै वाडा अध्यक्ष मोहन विकले वाडामा 2000 भन्दा बढ़ी ज्येष्ठ नागरिक भएकाले यस वर्षमा 73 वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई सम्मान गरेको बताउनु भएको छ। उहाँले हरेक वर्ष ज्येष्ठ नागरिक सम्मान कार्य गर्दै आएको बताउँदै यस वर्ष लामखुट्टेको टोकाईबाटका कारण लाग्ने रोगबाट बच्न सहयोग होस् भनी झोल वितरण गरेको जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले चालू आर्थिक वर्षको वैशाख महिनामा जिल्लाको शान्ति सुरक्षा अपराध नियन्त्रण तथा सवारी व्यवस्थापनका क्षेत्रमा हासिल गरेको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक योगेन्द्र टिमन सेनाले दिएको जानकारी अनुसार वैशाख महिनामा लागू औषध ओसार पोसार नियन्त्रणमा अवैध घरेलु मदिरा जफत र सवारी नियम उल्लंघन गर्नेहरूमाथि कार्यवाही गरी लाखौं रासो संकलन भएको जनाएको छ। पछिल्लो समयमा समाजमा मुख्य चुनौतीको रूपमा देखा परेको लागू औषध दुर्वेसनी र तस्करी नियन्त्रण अभियान अन्तर्गत प्रहरीले वैशाख महिनामा ठूलो सफलता हात पारेको बताएको छ। यस अवधिमा वैशाखमा प्रहरीले लागू औषध सम्बन्धी कुल 58 मुद्दा दर्ता गरी अपराधमा संलग्न 100 जनालाई पक्राउ गर्न सफल भएको बताएको छ, जसमा 2 महिला 98 जना पुरूष रहेका छन्। पक्राउ परेका व्यक्तिहरूको साथमा प्रहरीले 81 ग्राम 640 मिलिग्राम खैरो हेरोइन, 20 ग्राम 310 मिलिग्राम चरेस र 44 ग्राम 970 मिलिग्राम गाँजा बरामद गरेको र कार्यवाही गरेको बताएको छ। घोडाघोडी नगरपालिकामा बाल बालिकाहरू विद्यालय छाड्ने दर न्यूनीकरण गर्न विद्यार्थी र अभिभावकहरूको समस्या पहिचान गरी सही बमोजिमको योजना बनाई घोडाघोडी नगरपालिकाका शिक्षा शाखा प्रमुख खगेन्द्र बहादुर सिंहले बताउनु भएको छ। आज घोडाघोडी नगरपालिकामा विकासका लागि युवा एकेबद्धता या ढनगैले आयोजना गरेको तथा ओल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा भएको विद्यार्थी कक्षा छोड्ने समस्या र समाधानका विषयक संवाद कार्यक्रममा सो कुरा बताउनु भएको हो। कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिका वार्डमा 2 वार्डाध्यक्ष लक्ष्मी प्रसाद चौधरीले विद्यार्थीले विद्यालय छोड्ने कुरा, आर्थिक समस्या, जनचेतनाको कमी, संरक्षणको समस्या, जेसुकै भए पनि विद्यालय छोड्ने दर बढ़नु राम्रो नभएको बताउँदै यो प्रक्रिया यो प्रवृत्ति रोक्न सम्पूर्ण सरकारवाला पक्ष जिम्मेवार भई प्रतिबद्धता हुनुपर्नेमा जोड़ दिनुभएको छ। अभिभावक वसन्त साईका अनुसार विद्यालयमा छाड्ने कारण मध्य समेत मोबाइलको लत पनि एक हो। आजभोलि बाल बालिकाहरूको खानाभन्दा पनि बढ़ी मोबाइलमा व्यस्तता भएका कारण पढ़ाईप्रति रूचि नजाने गरेको बताउनु भएको छ। यदि अभिभावकले बाल बालिकालाई मोबाइलको लत मात्रै छुटाउन सक्ने हो भने धेरै कुरा सुधार हुने बताउनु भएको छ। घोडाघोडी नगरपालिकाका समेत राष्ट्रिय मावि तारा नगरका प्रधानाध्यापक मनोज कुमार जोशीका अनुसार विद्यार्थीले विद्यालय छोड्ने कारण धेरै रहे पनि केही कारण विद्यालयले विद्यार्थीको मनोविज्ञान नबुझ्नु पनि एक रहेको बताएको छ। पाठ्यक्रममा निकै समेत रसयुक्त र आकर्षण भए पनि शिक्षकहरूले पढ़ाउने शैली र विद्यार्थीहरूले बुझ्ने क्षमता फरक हुँदा यो दर समेत बढ़ेको बताउनु भएको छ। शिक्षकले शिक्षण पेशा गर्दा विद्यार्थीलाई प्रेरित सहितको समेत रमाउने तरिकाले शिक्षण गर्नुपर्ने हो भने केही हदसम्म भए पनि कमी आउने उहाँको बुझाइ छ। कार्यक्रममा बाल क्लबकी अध्यक्ष हेमा नेउपानेले विद्यालयमा भनेको बाल बालिकाहरूको जीवनमा आइपर्ने हरेक सिप सिक्ने समेत स्थलका रूपमा समेत स्थापना हुनुपर्ने, हरेक बाल बालिका विविध क्षमता समेत हुने भएकाले बाल बालिकाको पढ़ाईसँगै खेलकुद लगायतका सृजनात्मक कार्यहरूमा जोड़ दिनुपर्ने हो भने विद्यालय छोड़ने दर कमी आउने उहाँले बताउनु भएको छ।
शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय लागू भएपछि पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा पठन पाठन संचालन र कार्यघण्टा मिलाउनका लागि नयाँ व्यवस्था गरेको छ। मन्त्री परिषदले गएको चैत 22 गतेको निर्णयअनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णयपछि केन्द्रले नयाँ व्यवस्थापन गर्न लागेको हो। धनगढ़ीमा दुई दिने सुरपश्चिम कचेरी 2083 कार्यक्रम शुरू भएको छ। कार्यक्रमको उद्घाटन सुरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाहले गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सुरपश्चिम प्रदेशमा रहेका अपार सम्भावनालाई समृद्धिसँग जोड्ने नीतिगत पहल आवश्यक रहेको बताउनु भएको छ। मुख्यमन्त्री शाहले कार्यक्रममा हुने बहस र छलफलबाट प्रदेश तथा संघीय सरकारलाई विकास र नीतिगत सुधारका लागि मार्गदर्शन मिल्ने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले सुदूरपश्चिमलाई आर्थिक तथा सामाजिक रूपमा सबल बनाउन साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ। र आईसीसी विश्वकप लीग दुई अन्तर्गत घरेलु मैदानमा नेपालले अमेरिका विरूद्ध 9 विकेटले जीत हासिल गरेको छ। कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट रंगशालामा आज भएको खेलमा अमेरिकाले दिएको 195 रनको लक्ष्यमा नेपाल 9 विकेटले विजय भएको हो। नेपालका लागि ओपनर डोई कुशल भुटेल र आसिफ शेखले 154 रनको योगदान दिनुभएको हो। हौस् त आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौं। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टी काफुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गर गहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गर गहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 9868-14-799, 9824-60-25-32। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 9824-67-28-25।
3: लाउन सुन्नुहोस् न, कोही छ वरिपरि? लाउन कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
4: के भयो बहिनी, तपाईँ कराएको हो? तपाईँ कराएको
3: हो? हजुर हो।
4: लाउन, अनि यो भुइँमा को हो? किन भुइँमा लडिरहेको?
3: सुन्नुहोस् न, हामी बिर्गे जङ्गलमा घाँस काट्न आएका थियौँ, मेरो साथीलाई सर्पले टोक्यो। लाउन के गर्ने होला? लाउन, यसलाई छिट्टै उपचार केन्द्र पुर्याउनु पाए हुन्थ्यो। लाउन दाई, के गर्ने होला? लाउन,
4: यस्तो बेलामा एम्बुलेन्स र चार पाङ्ग्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नातिकन साथीलाई ध्यान दिनुहोस् है।
3: हुन्छ दाई, हुन्छ।
4: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पर्यो, तुरन्तै उपचार केन्द्रमा लानु पर्यो। राजमार्ग चौराको 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी। मुकेश झट्टै हो, सबै काम छाडेर। सुन्नुहोस् बहिनी, सर्पले टोकेको व्यक्तिलाई जति सक्दो छिटो एन्टी भेनममा उपलब्ध भएको उपचार केन्द्रमा लगिहाल्नुपर्छ। यस्तो बेलामा सबैभन्दा छिटो हुने यातायातको साधन छनौट गर्नुपर्छ। यदि मोटरसाइकलको व्यवस्था भए आफू र सवारी चालकको बीचमा सर्पले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरन्तै उपचार केन्द्रमा पुर्याउनुपर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बीचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
3: हुन्छ दाई, कत्रो घुम्न गर्नुभयो, जाउँ छिटो जाउँ।
5: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
6: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मदत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: महाकाली बहुप्राविधिक शिक्षालय कञ्चनपुरको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: सिटिभिटीबाट सम्बन्धन प्राप्त महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्र नगर कञ्चनपुरमा न्यूनतम शुल्कमा प्राविधिक स्वास्थ्य कार्यक्रमहरू अध्यापन गराउन शैक्षिक सत्र 2083-84 लागि 3 वर्ष प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजी CMLT 30 जना, सामान्य चिकित्सा HA 40 जना, नेत्र विज्ञान OA 40 जना, डिप्लोमा इन फार्मेसी DPF 40 जना विद्यार्थीहरूको अनलाइन फर्म खुलेको सहर्ष जानकारी गरिन्छ।
8: भर्ना कार्यक्रम
9: अनलाइन आवेदन फारम वितरण शुरू वैशाख 29 गते देखि
8: अनलाइन आवेदन फारमको अन्तिम मिति जेठ 13 गते बुधबार
9: आवेदन फारम शुल्क रु 1000 मात्र अनलाइन आवेदन फारम www.ctvt.exam.org.np को ITMS मा भरी अनलाइन सबमिट गर्नुपर्नेछ अनलाइन आवेदन फारम भर्नका लागि एसईका कागज पत्र ल्याई शिक्षालयमा भर्न सकिनेछ
8: आवश्यक कागज पत्रहरू
9: SEE SLC उत्तीर्ण गरेको शैक्षिक योग्यता सकलबाट स्क्यान गरिएको प्रति
8: जन्म दर्ता नेपाली नागरिकताको प्रमाण पत्र स्क्यान प्रतिलिपि
9: लक्षित वर्ग खुल्ने कागजातहरूको स्क्यान प्रतिलिपि
8: स्पष्ट मुखाकृति देखिने हाल सालै खिचिएको पासपोर्ट साइजको फोटो
9: कोटामा भर्नु पर्ने भएमा सो स्थानीय तहको सिफारिस
8: सम्पर्क स्थान महाकाली बहुप्राविधिक शिक्षालय महेन्द्रनगर कञ्चनपुर
9: सम्पर्क नम्बर 0969900044 9858700044 9847202740 97642 83921 र 9659663520

0: एसईई उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको संवाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाईमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड़ आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।

परीक्षित यसरी भगवान प्रभुको प्रार्थना गरे आखिरमा यिनी ऋषभ भगवान यस कारणबाट नाभि राजाले सन्तान उत्पादन नभएको कारणले नाभि राजाले भगवानको भजन और कीर्तन मनन गरे। नाभि राजाका छोरा जन्म नभो जन्मने बेला भएको थियो त्यसै बेलामा सबले विन्ती गरे भैमा झरन हरे भैमा झरन भैमा झरन हरे भैमा झरन दुःख पर्यो।

महाराज परीक्षित, यसरी नाभी नामग्रेका राजाका छोरा नहुनाको कारणले भगवानको प्रार्थना गरेर छोरा जन्माउनका निमित्त बहुत कोशिश साथ प्रार्थना हुँदैछ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। महाराज परीक्षित, श्रीमद् भागवत महापुराण अन्तर्गत पञ्चम स्कन्द चारौं अध्यायको बीचमा स्वयं भगवान श्रीहरि जगतका नारायण अहिले नाभी राजाका छोरा भक्त वत्सल भक्तले जे मागो थियो दिनुपर्ने भएको कारणले श्रीहरिको प्रादुर्भाव होइबस्यो। उहाँको नाम हो ऋषभदेव, जय बोलो ऋषभदेव अवतार भगवानको। आकाशबाट फूल माला गुच्छा लाबरीको वृष्टि भगवान ऋषभदेवको प्रादुर्भाव। अनि भगवान ऋषभदेवले आफ्ना पिताजीपट्टि फर्केर आज्ञा गर्नुभयो, जय श्री पिताश्री, हजुरसँग मेरो भिन्ती छ, हाम्रो बाजेले, हाम्रा जिजुले, हाम्रा बाबाले, हाम्रा सबै परिवारले अहिलेसम्मका लागि राष्ट्रको उन्नति र समृद्धिको निमित्त आफ्ना छोरालाई राज्य सुम्पा गरेर जंगल जाने प्रचलन हो। जंगलमा पाल्नुभयो, जंगलमा जानुभयो, तर हजुरले पनि अब मलाई राज्य सुम्पा गरेर जंगलमा जानु पर्ने भयो मेरो बुबा, अब कसो गर्नुहुन्छ भनेपछि ऋषभदेव भगवान जगतको नारायण, हजुर जस्तो छोरो मैले पाउने, मैले कसलाई हेर्न जंगलमा जाने? हजुर नै स्वयं मेरो पुत्र, मैले फेरि छोडेर के का निमित्त जाने? मेरो प्राण बल्लभ, मलाई छोडेर जाने कुरा नगर्नुहोस् भन्दाखेरिमा त्यसो हुँदैन मेरो राजा। अब यसै प्रभावबाट मेरो बुबा बाबुबाजे पूर्वजले गरेको काम नछोड्नु, रीतिथिति र नीतिको प्रतिपादन गर्नु, यो शास्त्रोक्त नीति कहिएको कारणले जंगलमा जाने हो। ऋषभदेव भगवान जंगल जानका लागि, अनि ऋषभदेवका छोरा जब यस किसिमबाट ऋषभदेवका पिता जंगलमा जानुभयो, नाभि राजा ऋषभदेव प्रभुका जम्मा 100 भाई छोरा प्रादुर्भाव भए, जसमध्येमा 81 जना ब्राह्मणमा गए, 9 जना उर्धरेतामा गए, 9 जना भागवत धर्म जान्नेवालामा गए, बाँकी कतिवटा रहे भन्दाखेरि 81 जना ब्राह्मणमा गए, 9 जना उर्धरेता 90 गयो, 9 जना जब भागवत धर्म जान्नेमा गए जब 79 सकियो, बाँकी एउटा रह्यो। यिनै जब 100 भाई छोरालाई राखमा साथमा राखेर ऋषभदेव भगवान प्रभुले बडो प्रेम साथसँग राष्ट्रको उन्नति गराउनु हो, अति राम्रो प्रभाव ढङ्गबाट राज्यको परिचालन पक्ष तयारी गर्नुभयो। हेर, सबभन्दा उत्तम ब्राह्मण बन्ने छोरालाई उपदेश गर्नुभयो ऋषभदेव भगवान प्रभुले, ब्राह्मण बन्ने छोरालाई ब्रह्मचर्यमा रहनु। तपाईँ के सुन्न चाहनुहुन्छ भनिकन भगवानको नाम संकीर्तनको प्रभावबाट राजा जब ऋषभदेवले आफ्ना छोराहरू सारालाई उपदेश गर्नुभयो, हेर छोराहरू, ज्ञान जान्नु, विवेक जान्नु, विचार जान्नु, ध्यान जान्नुको विषयमा राजाहरूले आफ्ना छोराहरूलाई उपदेश प्रदान गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। ऋषभदेव भगवानका जम्मा 100 भाई छोरा मध्येमा ब्राह्मण हुने छोरालाई उपदेश गर्नुभएको छ। ब्रह्म जानाति ब्राह्मणम भन्छ कि, जसले ब्रह्मको अविनाशी वस्तुलाई चिन्दछ त्यसलाई ब्राह्मण भनिन्छ। जन्मदा शूद्रै भएर जन्मने हो सबै जात, जन्मदा जायते शूद्र संस्कारम दिव्य उच्चते भन्छ। जन्मदा शूद्र भएर जन्मने हो, संस्कारको प्रभावबाट ब्राह्मण बन्ने हो। ब्राह्मण र चराका फूल दुई फेर जन्मन्छन्। ब्राह्मण एकपटक आमाको गर्भबाट, एकपटक स्वर संस्कारबाट जन्मिएपछि ब्राह्मण हुन्छ। चराबाट फूल जन्मन्छ, फूलबाट बच्चा जन्मन्छ, दुई फेर जन्मन्छ। त्यसैले त्यो दुइटैलाई दिव्ज भन्छ। दिव्ज भनेको दुईपटक जन्मने हुनाको कारणले फूललाई पनि दिव्ज, ब्राह्मणलाई पनि दिव्ज। यसै कारणले महाराज परीक्षित, अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भनेर आज्ञा गर्दाखेरिमा दिव्ज जो ब्राह्मण बनेको संस्कारको प्रभावबाट जन्मने, संस्कार रहित भएको ब्राह्मण छ भनेदेखि शूद्र समान, संस्कारले पूर्ण भएको शूद्र छ भनेदेखि ब्राह्मण समान, यसमा कोही नै। मैले यहाँलाई प्रमाण गरे बाँकी अंशको लागि, ब्राह्मण ब्रह्मकर्ममा रहने, ब्रह्म वर्चस्वमा रहने, नित्य कर्म गर्ने, श्राण सन्ध्या वन्दन गर्ने, बाबु हो तिमीहरू ब्राह्मणको काममा रहने, ब्राह्मण छ कामले पूर्ण हुनु, यज्ञ गर्नु, यज्ञ गराउनु, दान दिनु, दान लिनु, पढ्नु र पढाउनु, छ कर्म ब्राह्मणलाई कहिएको छ बाबु, यसरी ब्राह्मण ब्रह्मकर्ममा रहनु है भन्ने कुराको निदो गराउनु हो आफ्ना 81 भाइ छोरालाई ऋषभदेव भगवानले। अब आयो 9 भाइलाई उर्धरेता, जीवलाई आत्मामा सन्धि पत्र गरेर परमात्मामा सन्धि बनाउनलाई जानु, ईश्वरको श्रद्धा गर्नु, सद्भाव गर्नु, प्रेम गर्नु, जागा गर्नु, जब कहिले नबोल्नु, ईश्वरमाथिको श्रद्धा र सद्भावको विकास गर्दै जानु।
उत्तमोत्तम गति को व्यवहार गर्नु, कर्तव्य बाट च्युत कहिल्यै नहुनु, कर्तव्यमा पारायण रहनु, भगवानको भजन कीर्तन मनन गर्नु, ईश्वरको प्रतिमा श्रद्धा व्यक्त गर्दै जानु, यही सिद्धान्तको कुरो हो शौनकादि ऋषि प्रणाली। यो मैले यहाँलाई बताए, यो हो जब ब्राह्मणले रहने र उर्धरेतामा रहनेको वर्णन, योगमा रहनु प्लस बनाउनु, योगमा नै जोड्नुहुन्छ, जोड्नु भनेको जीवलाई आत्मामा लगाएर सन्धिपत्र गराउनेलाई योग भन्छ। यस्ता योगीजनहरूले यस्तो काम गर्नु, अब भागवत धर्म जान्नेवालालाई उपदेश गर्नु भयो ऋषभ भगवानले आफ्ना छोराहरूलाई। भागवतको अर्थ भा माने भावना, ग माने गति र ब माने वर्णनको विषयलाई, त माने तारणालाई प्रयोजन गर्नु। भागवत भा माने भावना, ग माने गति, ब माने वर्णन, त माने तारण। भावना गति सर्ववर्णन विस्तार गरेर तारिदिन्छ, जो त्यही शास्त्रलाई भनिन्छ भागवत। भागवत कहिले जे मनले जिताएर कामना गरेको छ त्यो सिद्ध हुन्छ। कुन कुरा सिद्ध भएको छैन र भागवत सबै काम पूर्ण भएको छ भागवतले। भा माने भावना, ग माने गति, ब माने वर्णन, त माने तारण। भावना गति सर्ववर्णन विस्तार गरेर तारिदिन्छ, जो त्यसलाई भनिन्छ भागवत। रौगण नाम्रेको राजाले भवाटवीको वर्णन विस्तार सुन्न पाम भनेकन सोध्नेवाला आफ्ना डोलेसँग, रौगण नाम्रेको राजाले भवाटवीको यथार्थ पक्षमा प्रमाण गराउँदै रौगण नाम्रेको राजालाई आज्ञा गरी बस्छ, लौ त सरकार तपाईँले जुन प्रश्न गर्नुभएको छ, अब यो भवाटवीको वर्णन विस्तार अहम पुरु भरत नाम जब यस किसिमबाट प्रमाण गरी बस्छु कि नहम विशङ्के सुरराज वज्रान नत्रक्ष सुन्नाश यमश दण्डात् नागनारको शोभन लिप्त पास्त्र संघे वृषम ब्रह्म कोला भवाना। यस प्रभावबाट तपाईँले जुन प्रकारले प्रश्न गर्नुभएको छ, अब यो यथार्थ प्रमाण गराउनका लागि राजा परीक्षितको हजुरमा सुखदेव स्वामीले जब राजा रौगणलाई भवाटवीको वर्णन विस्तार प्रस्तुत गर्दै हुनुहुन्छ, जडवत ब्रह्मज्ञानी भन्ने सम्बन्धको कथा यस अध्यायबाट।

परीक्षित श्रीमद्भागवत महापुराण कति कथा को वर्णन विस्तार करें मन देखन अव तपाईं म भवाटवी को वर्णन बताऊन भन्दा पहिला आफ्नो परिचय बताउँछु। राजा परिदव रवगण तपाईले चामल पिने पछि पिठो पिठो पिने पछि मैदा मैदा जति पिने पनि मैदाको मैदै भन्नुभयो। चामल राखेर कसौडीमा प्रयोग गरेको खण्डमा आगो लाग्यो भने भित्र त पाक्न सक्छ नत्र सम्भव छैन पनि भन्नुभएको छ। त्यो के भन्नुभएको भन्दा सुन्नुहोस् महाराज भन्दै यस किसिमबाट रवगण लाज्ञा गर्नुहुन्छ। अहम पुरा भरत नाम राजा विमुक्त दृष्ट श्रद्धासँग बन्द आराधना भगवत इय मानो मृगो भव मृगसँग दृतार्थ। राजन म अगाडिको जन्मको भरत राजा भनेको म हुँ। मैले राज्य गरिएको हुनाको कारणले त्यो खण्डको नाम हो भरत खण्ड। त्यस कारणबाट म राजा थिएँ, फेरि मैले देह त्याग गरे, मृग भए मृग थिएँ, फेरि गएर मैले जब बौला भए चामल रूपी राजा थिएँ, पिठो रूपी बौला भए, मृग रूपी मैदा भए, काट्नलाई मैदा नै भए, चुट्नलाई मैदा नै भए, भारी बकाए मैदा नै भए, हजुरले चुट्नुभयो मैदा नै भए, त्यहाँभन्दा मसिनो हुने ठाउँ रहन्छ मलाई के पिरे मैले भनेको महाराज हो। अब तपाईँको विषयको कुरा, चामल राखेर कसौडीमा अग्नि प्रकोप गरेर पानी मिल्यो भने भित्र तक पाक्न सक्छ नत्र सम्भव छैन भनेको चाहिँ तपाईँलाई भन्दैछु म। त्यो कुरा हृदय नै विशाल बनेर, हृदय नै फराक बनेर, हृदय नै जब चरित्रमान बनेर निर्माण पक्षमा भगवत भक्तिमा चित्तवृत्ति गरेको भएदेखि सफल हुने थियो महाराज। सागर जाँदा लावा लस्कर हात्ती घोडा छत्रिगणी सेना अगाडि पछाडि लगाउने, अर्कालाई हिँड्न सकेन भनेर कानमा लाप्पाले हिँड्ने, यही हो महाराज तपाईँको भित्री तक पाकेन। यो तपाईँलाई भनेको राजन भनेपछि गुरु मैले उपदेश पाम भनेर आज्ञा गर्नेवाला राजालाई लौ सुन त भवाटवीको वर्णन भनिकन भवाटवी नाम गरेको कथाले प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। अब यो श्रीमद् भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने जब भवाटवीको वर्णनमा एक दिन रौगण नामगिरीका राजालाई भवाटवीको प्रश्नको उत्तर दिँदै हुनुहुन्छ। जब यस किसिमबाट रौगण नामगिरीको राजालाई भरत ब्रह्मज्ञानी म तपाईँको डोले हुँ तर तपाईँलाई म उपदेश गर्न सक्छु भनेदेखि म भनिदिन्छु सरकार भन्दा लो आज्ञा होस् गुरु भन्नुभयो। डुल्दै गएको थिएँ म, एउटा चौतारामा चौपारीमा गएर म बसेँ। त्यस बेला म अत्यन्त गाढ प्रगाढ निन्द्रामा परेछु। म निधाएको बेलामा मेरो जब जिब्रो मैले ओठमा चलाएको थिएँ सट्ट मेरो मुखमा मोहको रस आयो। कहाँबाट आयो मोहको रस भनेर मैले यसो आकाशतिर हेरेको थिएँ, बरको वृक्षमा मोहको थोपो झुन्निराखे भने मोहको पात्र झुन्निएको रहेछ। त्यहाँबाट जब चुइएर मेरो मुखमा तप तप पर्दाखेरि मलाई आनन्द लाग्यो अनि मैले वृक्षतिर चढेँ। चढेर मैले त्यस अवस्थाका बीचमा गएर त्यहाँबाट वृक्षबाट मैले मह जब थुतेर खान लागे, झिकेर खाँदा नतृप्तास्मी म अगाइन। आखिरमा म आएको ठाउँ कसो हो भनेर मैले तलतिर नजर गर्दाखेरिमा सारा सम्पूर्ण कनबरको वृक्षलाई घेरिसकेको रहेछ डरलाग्दो जब समुद्रले। त्यसमा माछा कछुवा र भ्याकुता सारा सम्पूर्ण कन मलाई र महको वृक्ष पात्रलाई खान भनेर त्याडी भएर बसेको। दुईपट्टिबाट कटारीले पञ्चरोले हान्दो रहेछ वृक्ष, गर्लम्मा ढल्यो म सात समुद्रको तुफानमा परे। मेरो यो गतिको मेरो महाराज यो भन्नाइको मतलब अब यो चौतारो भनेको गृहस्थीको आश्रम, महको पात्र भनेको पत्नीको मसिनो बोली र छोराको तोते बोली, अनि त्यसबाट छुतेर खान थालेको नतृप्तास्मी नअगाएको, पत्नीको मसिनो बोली र छोराको तोते बोलीबाट नतृप्त भएको, आखिरमा दुईपट्टिबाट कटारीले काटो वृक्ष भनेको चाहिँ दिनले र रातले जब आफ्नो आयु काटेको, सात समुद्र भनेको जाए जाए जथाणो भाँडो तामा कसनले आफूलाई बेरेको, त्यसमा माछा कछुवा र भ्याकुता देखेको भनेको छोरा बुहारी नाति नातिनाले परिपूर्णतया घेरेको, आफू बन्धनमा परेको त्यो गर्लम्मै वृक्ष रूपी आफू ढलेर नरकमा गएको हो। यो महाराज मैले अनुरोध गरेको लाग्छ भनेदेखि आजैको मितिबाट यो कर्म छोडिदेऊ भनेर आज्ञा गरिबक्सु। जय होस् गुरु। अब म कहाँ जाउँ भन्नुभएको थियो रघुण राजाले, तपाईँले मलाई लात्ताले हाने पनि म कति पनि विचलित छैन, अहिले तपाईँ शरास्त्र जानुस् गंगा सागरमा कपिल देव मुनिको दर्शन गर्नका लागि पैदल हस्त गुरुवर भनेर कपिल देव मुनिको आश्रममा चाहनुभएको छ राजा रोगण। अहिले भरत ब्रह्मज्ञानी बाली कुर्न भनेर फेरि खेतीमा हुनुभयो, अन्तमा भगवानको ध्यान मनन कीर्तन गरिकन परमधाम सवारी हुनुभयो। महाराज परीक्षित तीन जन्मका प्रभावबाट भरत मुक्ति भएर जानुभयो। उहाँको यो कथाले मैले हजुरलाई प्रमाण गरे तीन जन्म लायो उहाँलाई मुक्ति हुन भनेर राजा परीक्षितका हजुरमा सुखदेवले तपाईँको पनि कर्तव्यबाट विचलित नहुनुहोस् भन्ने कथाको निर्णय गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्याय।

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याच नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौ।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाउ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmctikapur@gmail.com।
5: सार्वजनिक सुनवाई कार्यक्रम हुने बारेको सूचना। जानकी गाउँपालिकाले आर्थिक वर्ष 2082-83 प्रदान गरेको सेवा प्रवाह, सम्पादन गरेको काम कारबाही र गाउँपालिकासँग सम्बन्धित विविध विषयका सम्बन्धमा सार्वजनिक सुनवाई कार्यक्रम गर्ने तय भएकाले तपसिल बमोजिमको मिति, समय र स्थानमा सरकारवालाहरू तथा सेवाग्राही, राजनैतिक दल, गैर सरकारी संघ संस्था, बरघर, नागरिक समाज, समाजसेवी, बुद्धिजीवी, संचारकर्मी एवं सम्पूर्ण जानकी गाउँपालिका वासीको गरिमामय उपस्थिति तथा सहभागिताका लागि हार्दिक अनुरोध छ। सार्वजनिक सुनवाई हुने मिति 2083 साल जेठ 8 गते, समय दिउँसो 1 बजे, स्थान वडा नम्बर 8 को कार्यालय जबलपुर कैलाली, जानकी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली कैलाली।

0: यस यी उत्तीर्ण पश्चात गुणस्तरीय शिक्षा हासिल गरी भविष्य उज्जवल बनाउने विद्यार्थी तथा अभिभावकहरूको चाहना परिपूर्तिको सम्वाहकको रूपमा विगत 2.5 दशकदेखि अनवरत सेवामा रहेको नास्ट मावि धनगढ़ी सम्पूर्णमा हार्दिक बधाई तथा शुभकामना सहित स्वागत गर्दछ। दक्षता प्राप्त कुशल शिक्षक शिक्षिकाहरूद्वारा पठन पाठन गराइरहेको सुदूरपश्चिम कैलाली धनगढ़ीको उत्तर बेहणीमा रहेको नेशनल एकाडेमी अफ साइन्स एण्ड टेक्नोलोजी नास्ट मावि साइन्स र म्यानेजमेन्ट अध्ययन अध्यापनको लागि उत्कृष्ट पाठशालाका रूपमा रहेको उदाहरण विगतमा उज्जवल भविष्य बनाइसकेका हजारौं हजार विद्यार्थीहरू आफै हुनुहुन्छ। अब हामी हजुरहरूको भविष्य निर्माण गर्ने जिम्मेवारीको पर्खाइमा छौं। हाम्रा आकर्षणहरू विद्यालय शिक्षा उत्तीर्ण पश्चात विभिन्न प्रतिस्पर्धात्मक परीक्षाहरूमा उच्चतम सफलता प्राप्त गर्दै आइरहेको सैद्धान्तिक सँगै प्रयोगत्मक शिक्षामा विशेष जोड आधुनिक शिक्षण विधि तथा प्रविधि मैत्री वातावरणमा अध्ययन अध्यापन गराउँदै आइरहेको देशभरिका उत्कृष्ट विद्यालयहरूमध्ये पटक पटक पुरस्कृत भएको
1: प्रवेश परीक्षा 2083 जेठ 14 गते बिहान 10 बजेदेखि अन्तर्वार्ता जेठ 14 गते दिउँसो 12 बजे नतिजा प्रकाशन 2083 जेठ 16 गते र अभिमुखीकरण कार्यक्रम 2083 जेठ 27 गते दिउँसो 1:15 बजे।
2: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

सम्पूर्ण समाजका लागि समावेशी अब सामुदायिक रेडियो टिकापुर एफएम 1.6 मेगाहर्जमा हरेक हप्ताको आइतबार बिहान 5:00 देखि 5:45 प्रसारण हुने आध्यात्मिक कार्यक्रम सुनिरहनु भएका आदरणीय श्रोता मित्रलाई म धर्ना साईको तर्फबाट हार्दिक स्वागत साथै खुसी अभिवादन जय मिश्री तथा नमस्कार छ। आदरणीय श्रोता मित्र, यस कार्यक्रममा विभिन्न मण्डलीका पास्टर तथा अगुवाज्यूहरूबाट बाइबली आध्यात्मिक प्रवचनका साथै सुमधुर भजन कोष प्रस्तुत गर्ने गरिन्छ। यसै क्रममा आजको यस कार्यक्रमको शुरूआत गरौं एउटा भजनबाट।

0: यसै क्रममा आदरणीय श्रोता मित्र, यो भजन गीत पछि अबको समय रहेको छ बाइबली प्रवचनको, र आजको वक्ता हुन्छ टिकापुर नगर ख्रिष्ट एकता समाज कार्यालयका सल्लाहकार सँगै अल्फा सामुदायिक चर्चका वरिष्ठ पास्टर मोहन प्रसाद शर्मा आजको वक्ता हुनुहुन्छ।
1: धन्यवाद धनराज भाइ, नमस्कार सबैलाई, जय मसीह। प्रेरितहरूको विश्वासको सार म पढ्न गइरहेको छु। म विश्वास गर्दछु एक परमेश्वर सर्वशक्तिमान पिता, स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुनेमाथि, अनि उहाँका एक्लै पुत्र हाम्रा प्रभु येशु ख्रिष्टमाथि, जो पवित्र आत्माको शक्तिद्वारा गर्भधारण हुनुभयो, कन्ने मरियमदेखि जन्मनुभयो, जसले पन्तियस पिलातसको अधीनमा दुःख भोग्नुभयो, जो क्रूसमा टाँगिनुभयो, मर्नुभयो अनि गाडिनुभयो, तेस्रो दिनमा मरेकाहरूबाट बिउदनुभयो, स्वर्गमा चढ़िजानुभयो अनि सर्वशक्तिमान परमेश्वर पिताको दाहिने हातपट्टि बस्नुभएको छ, जहाँदेखि उहाँ जिउँदा र मरेकाहरूको न्याय गर्नलाई फेरि आउनुहुनेछ। म विश्वास गर्दछु पवित्र आत्मामाथि, पवित्र मण्डलीमाथि, पवित्रहरूको संगतिमाथि, पाप मोचनमाथि, शरीरको पुनरुत्थानमाथि र अजम्बरी जीवनमाथि। आमेन। म बाइबलबाट पवित्र धर्मशास्त्रबाट हेर्न गइरहेको छु, कृपया यहाँहरूले सुन्नुहोस्। गुप्त दान र प्रार्थना हुसियार बस, तिमीहरू मानिसहरूलाई देखाउनलाई धर्म कार्य नगर, नत्र ता स्वर्गमा हुनुहुने तिमीहरूका पिताबाट तिमीहरूले केही इनाम पाउने छैनौ। यसकारण जब तिमीहरू दान दिन्छौ तब आफ्ना सामु तुरही नबजाओ, जस्तो ढोंगीहरूले सभाघरहरू र सड़कहरूमा मानिसहरूबाट प्रशंसा पाउनलाई गर्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर जब तिमी दान दिदछौ, तिम्रो दाहिने हातले गरिरहे छ सो देब्रे हातले थाहा नपाओस्। तिम्रो दान गुप्तमा होस् र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरू जस्ता नहो, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखुन् भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्नो इनाम पाइसकेका छन्। तर तिमी जब प्रार्थना गर्दछौ आफ्नो भित्री कोठामा पस र ढोका थुनेर गुप्तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। र प्रार्थना गर्दा अन्य जातिहरू जस्ता व्यर्थै नरभरभराओ, किनभने धेरै शब्दहरूमा बोल्दा तिनीहरूको सुनाइ हुन्छ भन्ने तिनीहरू विचार गर्दछन्। यसकारण तिनीहरू जस्ता नहो, किनभने तिमीहरूले उहाँसँग माग्न भन्दा अघिबाटै तिमीहरूलाई कुन कुन कुराको खाँचो छ सो तिमीहरूका पिता जान्नुहुन्छ। तर तिमीहरू चाहिँ यस किसिमले प्रार्थना गर, भर्खर हामीले वाचन गरेका थियौं, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्, हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्, हाम्रा अपराध क्षमा गर्नुहोस् जसरी हामीले आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौं, हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन। किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यो भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुने छैन। उपवास। जब तिमीहरू उपवास बस्दछौ तब ढोगीहरू जस्ता उदासी चेहरा नदेखाओ, किनकि मानिसहरूलाई उपवास गरेका बसेका देखाउनलाई तिनीहरू आफ्ना मुहडा अँध्यारा पार्दछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन्। तर तिमी चाहिँ उपवास बस्दा आफ्नो शिरमा तेल लगाऊ र आफ्नो मुख धोऊ, र तिम्रो उपवास मानिसहरूले देखुन्, मानिसहरूले होइन तर गुप्तमा हुनुहुने तिम्रा पिताले देखुन्, र गुप्तमा देख्नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। आफ्नो निम्ति पृथ्वीमा धन सम्पत्ति नथुपार, जहाँ किरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले चोर फोरेर घर फोरेर ती चोर्दछन्। तर आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ किराले वा खियाले नष्ट पार्दैन र चोरले पनि चोर्दैन, किनकि जहाँ तिम्रो धन हुन्छ त्यही तिम्रो मन पनि हुन्छ। आँखा शरीरको बत्ती हो, यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने तिम्रो सारा शरीर उज्यालो हुनेछ, तर तिम्रा आँखा खराब छन् भने तिम्रो सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्यालो चाहिँ अँध्यारो भयो भने त्यो अँध्यारो कस्तो घोर हुन्छ। कसैले दुई मालिकको सेवा गर्न सक्दैन,
2: किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ अथवा त्यसले एउटा प्रति भक्ति राख्नेछ र अर्कोलाई त्यसले तुच्छ ठान्नेछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ। चिन्ता र फिक्री, यसै कारण म तिमीहरूलाई भन्दछु, के खाउला के पिउला भनी आफ्नो मन प्राणको निम्ति र के लगाउला भनी आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खानेकुराहरू भन्दा र शरीर लुगाफाटा भन्दा उत्तम होइन? आकाशका चरा चुरुङ्गीहरूलाई हेर, तिनीहरूले न बिउ छर्छन् न अन्न कटनी गर्छन् न भकारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिमीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरू भन्दा बढ़ी मूल्यवान छैनौ? र तिमीहरू मध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घड़ी पनि थप्न सक्छ? अनि लुगा फाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फूललाई हेर, ती कसरी बढ्दछन्। तिनले न परिश्रम गर्छन् न धागो काट्दछन्, तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजाले पनि आफ्ना सारा वैभवमा तिनीहरूले भन्दा जति आफू विवश आभूषित थिएनन्, आज हुने र भोलि अगेनामा फालिने घाँसलाई परमेश्वरले कसरी यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन बढ़ी उहाँले पहिराउनु हुने छैन? र यस कारण के खाउला कि के पिउला कि के पहिराउला भनेर फिक्री नगर, किनकि अन्य जातिहरूले यो सब थोक खोज्दछन् र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुनेछ। तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको निम्ति आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ। आमेन। धन्यवाद।
0: आदरणीय श्रोता मित्र, अहिले हामीले बाइबलीय खण्डबाट प्रवचन सुनेका छौं। यसको लागि म आजको वक्ताज्यूलाई धेरै धन्यवाद दिन चाहन्छु। हस्त आदरणीय श्रोता मित्र, आजलाई यस कार्यक्रम यति नै। अर्को हप्ता फेरि भेट्ने आशा गर्दै यसपछि यहाँहरूले भजन सुन्दै गर्नुहोला। म प्रस्तुता धन्ना साहिब बिदा हुन्छु। यहाँहरूको आजको दिन आशिषमय रहोस्। धन्यवाद।